0: आइपुग्छ। सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपियली संघ ईयूका गैरावश्य राजदूत नियोग प्रमुख तथा काठमाण्डु स्थित केही आवश्य राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाण्डुमा रहेको युरोपियली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डु स्थित केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले मंगलबार भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब 2 घण्टासम्म सरकारको प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गत 25 चैतमा पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
3: बागमती प्रदेश सरकारले गरीबले गरीखाने प्रदेश बागमती प्रदेश निर्माण गर्ने अवधारणा लागू गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 प्रदेशभित्र बसोबास गर्ने दलित अति गरीब विपन्न एकल महिला लोपोन्मुख तथा सीमान्तकृत समुदायको परम्परागत सिपको संरक्षण एवं आधुनिकीकरण गर्दै जीविकोपार्जनका लागि सिप विकास प्रविधि सहितको शुरूआती पूँजी स्वरोजगार र उत्पादनको बजारीकरणको प्रबन्ध मिलाई गरीबले गरीखाने प्रदेश बागमती प्रदेशको अवधारणा लागू गर्ने भएको हो।
2: एमबीबीएस बीडीएस अध्ययनका क्रममा इन्टर्नशीपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा 24,000 रूपियाँ निर्वाह भत्ता दिन सिफारिश भएको छ। शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषाल समेत सकतकको कार्यदलले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको 8 तहको शुरू तलब स्केलको 50% निर्वाह भत्ता दिनुपर्ने सुझाव दिएको हो। 8 तहको तलब 48,500 छ।
3: वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह विरूद्ध पक्राउ पूर्जी जारी भएको छ। महानगर प्रमुख सिंह सहित 4 जना विरूद्ध पर्सा जिल्ला अदालतले कृत्य नागरिकता मुद्दामा 8 जेठमा पक्राउ पूर्जी जारी गरेको हो।
2: काठमाण्ड उपत्यकामा नक्कली दूधको बिक्री भइरहेको तथ्य पत्ता लागेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक डेयरी उद्योगमा अनुगमनका क्रममा दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्ड तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले श्री विनायक नगरपालिका 9 स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको थियो।
3: अमेरिकाको कोलोराडोमा आयोजित 9 अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 9 बुदे कोलोराडो घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्य समितिको मुख्य आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा वेस्ट मिनिस्टर स्थित होटल ड्वरीमा 3 दिनसम्म चलेको सम्मेलन सोमबार समापन गरिएको हो।
2: गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएमएल नेपाल प्राइवेट लिमिटेडको संयुक्त आयोजनामा गरिमा क्यापिटलका सम्पूर्ण कर्मचारीको लागि 1 दिवसीय वृहत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम गत शुक्रबार काठमाण्डुमा सम्पन्न भएको हो। पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ़दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
3: अब शेयर बजार धितोपत्र दोस्रो बजारका लगानीकर्तामा छोटो समयमै नाफा बुक गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ। बजारप्रति लगानीकर्ता ढुक्क नहुँदा 2 दिनमै नाफा बुक गरिहाल्ने प्रवृत्ति देखिएको हो। अघिल्ला 2 कारोबार दिन निरन्तर बढ़ेको नेप्से मंगलबार भने घटेको छ। सोमबार 27.85 अंकले बढ़ेको बजार मंगलबार भने 9.24 अंकले घटेको हो।

0: 3000 तीस हो वर्ष भरी रिचार्ज कर लो हो इंस्टेंट लकी ड्रॉ मार्फत एक महीना देखी एक वर्ष सम्म फ्री में हेर्ने अवसर प्राप्त गर्नु हो
1: दिस हो खुशी को कनेक्शन सुरक्षित भविष्य को लागी जीवन बीमा गरौं जीवन बीमा का लागी राष्ट्रीय जीवन बीमा कंपनी ने रोजौं न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको नेपाल सरकार को पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कंपनी बीमा को क्षेत्र में विश्वसनीय नाम राष्ट्रीय जीवन बीमा कंपनी साबिक को राष्ट्रीय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब विदेशका खबर कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि निर्माण क्षेत्रको मजबूत गतिविधि र असुरक्षित लगानीका रूपमा पूँजी प्रभाव बढ़ेकाले सिंगापुरको सन् 2026 आर्थिक वृद्धि दर पूर्वानुमान बढ़ाइएको छ मलेसिया स्थित इन्वेस्टमेन्ट बैंकले सन् 2026 लागि सिंगापुरको कुल कारस्थ उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ जुन पहिले 3.4% थियो यो सरकारी अनुमानित 2-4% दायरा भन्दा माथि छ उक्त अनुसन्धान संस्थाले सन् 2027 वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पूँजी लगानी निर्माण क्षेत्रमा उछाल र असुरक्षित लगानीतर्फ बढ़दो आकर्षणले अर्थतन्त्रलाई मजबूत बनाएको छ
4: अब खेल र खेलाड़ीका खबर नेपाली महिला क्रिकेट टोलीले बुधबार एसियाली खेलकूदको महिला छनौटको समूह चरणमा चीनको सामना गर्दैछ मलेसियामा मंगलबार शुरू प्रतियोगिताको पहिलो दिन चीनले इण्डोनेशियालाई 7 विकेटले पराजित गरेको थियो
3: अब तथा विश्लेषण शिव पुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ शिवलाई नै नायक बनाएर लेखिएको हुनाले यसमा शिव महिमाको विशद चित्रण त भेटिन्छ नै तापनि अन्य कतिपय पुराणमा जसरी चरित्र नायकलाई अनन्य बनाएर प्रस्तुत गरेको भेटिन्छ त्यस्तो संकीर्णता वा उद्दिष्ट पुरूषप्रतिको समर्पण भाव यसमा छैन यसमा अनेकौं अध्यायमा विष्णुको पनि वर्णन गरेको भेटिन्छ
4: सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ सुशासनमा गरिने लगानीलाई खर्चका रूपमा नभई भविष्यमा लागू गरिएको दीर्घकालीन बचतका रूपमा सरकारले लिनुपर्छ यदि राज्यले सुशासनमा आवश्यक मात्रामा लगानी गरेन भने पूर्वाधार तथा विकासमा गरिएको ठूलो मात्राको लगानीको प्रतिफल आम नागरिकले पाउन सक्दैनन् तसर्थ देशको समृद्धि संरचना निर्माणमा मात्रै लगानी गरेर आउँदैन बरू त्यस्ता संरचना सञ्चालन गर्ने सक्षम पारदर्शी अनि उत्तरदायी शासन प्रणालीमाथिको लगानीले समृद्धि आउँछ त्यसैले आसन्न बजेटमा सरकारले सुशासन प्रवर्धनमा लगानी बढ़ाउनु अत्यन्त आवश्यक छ
3: हस्त काठमाडौँमा रेडियो एनआरएम 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो आदिपुरा 105.4
1: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा ग्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम ग्वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ग्वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक ग्वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ग्वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो।
2: बाप रे
1: अब चाहिँ के हुने हो?
3: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो आदि खोला 105.4।

0: छौं र विशेष गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। डिजिटल प्लेटफर्ममा पनि हामी छौं र तपाईँहरू यतिखेर नेपाली नेटवर्क .com विश्वभर हाम्रो पात्रो .com पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं र विशेष गरी अहिलेको अवस्थामा देशको समसामयिक राजनैतिक परिस्थितिका विषयमा र अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं। अब देशलाई ग्रे लिस्टबाट बचाउनका निम्ति राइकाको कालो सूचीमा रहेको हाम्रो हवाई उड्डयन सरकारले कस्ता कामहरू गर्नुपर्दछ, सरकारले जुन दुई तिहाईको म्याण्डेट पाएको छ यो ढंगले सरकार अगाडि बढ़न सक्छ कि सक्दैन, सरकारले यो मुलुकलाई सही दिशामा अगाडि बढ़ाउनका निम्ति जनताका भावनाहरूको संरक्षण गर्दै अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयलाई आज हामी प्राथमिकताका साथ पनि उठाउन चाहन्छौं। किनभने यतिखेर सम्पत्ति शुद्धिकरणको मुद्दालाई व्यापक रूपमा उठाइएको छ र सम्पत्ति छानबिनले यतिखेर आतंक सिर्जना गरेको छ, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भन्दै यसका बारेमा आलोचनात्मक टिप्पणीहरू पनि भइरहेका छन्। किनभने हिजो राजकीय पदमा बसेका राजनैतिक दलका व्यक्तिहरूले अकुत रूपमा सम्पत्ति कमाएका छन् र त्यसको स्रोत उनीहरूले खुलाउन सकिरहेका छैनन् र व्यापक रूपमा सम्पत्ति कमाइसके पछाडि आज उनीहरूको भागाभाग भएको पनि स्थिति छ। किनभने राज्यलाई कर नतिरेर आसेपासे आफ्ना आफन्त बनाउँदाहरूका नाममा सम्पत्ति दाखिला गरेर जुन किसिमको ब्रह्मलुट यतिखेर राज्यमा मचाइएको थियो त्यो ब्रह्मलुटको अहिलेको सरकारले छानबिन गर्ने बताएको छ। अब सम्पत्ति छानबिन यदि नहुने हो भने, अब हामी सुशासनतर्फ अगाडि केन्द्रित नहुने हो भने, अब हामी ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जाने सम्भावना पनि छ। अबको 7 महिनाभित्र नेपालले हरेक क्षेत्रमा सुधार गर्नुपर्नेछ। नेपालमा लगानीको वातावरण सृजना गर्नका निम्ति, नेपालको सबै कुराहरूलाई एउटा सास रूपमा राख्नका निम्ति यतिखेर सरकारले निकै ठूलो कदम उठाउनु पर्ने बाध्यात्मक परिस्थिति छ। किनभने अन्तर्राष्ट्रिय जगतले नेपालमा राजनैतिक पहुँचका आधारमा ठूला राजनैतिक दलका व्यक्तिहरूदेखि लिएर व्यापारी र बिचौलियाहरू, राजनैतिक दलका नेताहरू र त्यसै गरी व्यापारी घरानाहरू यतिखेर संरक्षित रहने भन्ने खालको विषय पनि यतिखेर आएको छ। तर अहिलेको अवस्थामा अब सम्पत्ति शुद्धिकरणबाट कोही पनि पछि हट्न सक्दैन, कोही पनि बस्न सक्दैन भनेर जुन किसिमले सरकारले यस छानबिन प्रक्रियालाई अगाडि बढ़ाएको छ, यो प्रक्रियाबाट अब सरकार शक्तिशाली भएर अगाडि बढ़ने बताइएको छ। तर सम्पत्ति छानबिनले धेरैमा आतंक पनि सिर्जना गरेको छ। यो हुनुपर्दछ, कसैलाई एउटा डालोमा हालेर दुःख दिने काम होइन, तर अकुत रूपमा सम्पत्ति कमाइएको छ र सम्पत्तिको स्रोत यदि भेटिएन भने त्यस्ता व्यक्तिहरूलाई कानूनी कडघरामा उभ्याउनुपर्छ र देशको रकम, हिनाको रकम, देशको सम्पत्ति देशकै नाममा फर्काउनुपर्दछ। यतिखेर त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरणका विषयमा पनि व्यापक रूपमा चर्चा परिचर्चा आएको छ। 1000 भन्दा बढ़ी रोपनी जमीन विभिन्न नाममा चाहिँ हडपिएको छ, तर त्यहाँ भएका संस्थाहरूले जग्गा फिर्ता गर्न मानिरहेका छैनन् भन्ने खालको कुरा पनि आएको छ। 35 दिन दिएको म्याद गुज्रिएको छ, सरकारले के हेर्दैछ? त्यहाँ डोजर चल्छ कि चल्दैन, त्यहाँ व्यवस्थापन हुन्छ कि हुँदैन, त्रिवेणीको जग्गा जुन तरिकाले हडपिएको छ त्यो जग्गा फिर्ता हुन्छ कि हुँदैन, आजको एउटा जेन्युन प्रश्न यो पनि रहेको छ। आदरणीय श्रोता, 3 सातापछि राष्ट्रपतिको प्रथम महाधिवेशन हुँदैछ, सभापतिमा लामी छाने दोहोरिने पक्का छ, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास हुँदैछ। विधान संशोधन मार्फत 1 सभापति 3 उपसभापति 2 महामन्त्री 3 सहमहामन्त्रीको सहाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था पनि गरिने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्ने बारे पनि यतिखेर छलफल भइरहेको छ। केन्द्रीय समिति 121 बाट बढ़ाएर कम्तीमा 131 बढ़ीमा 151 बनाउने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी गरेको भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौ, चर्चा गर्दैछौ। एनसेल कब्जा गर्न कागजी खेल भएको पनि पाइएको छ, निजी समूहको नियन्त्रण कायम राख्न यस्तो समूहको ग्रान्ड डिजाइन पनि भएको भन्ने विषय बाहिरिएको छ। स्मार्ट टेलिकम प्रकरणपछि खुल्न थाले सम्बन्धको जालो, अबको मुख्य प्रश्न जिम्मेवारीबाट उम्किन सम्भव छ त? आज एनसेललाई निजी समूहकै कब्जामा राख्न भएका धेरै चलखेलका फेरिस्तहरू छन्। तपाईँले जानकारी गराउन चाहन्छु आदरणीय श्रोता, 50% भन्दा बढ़ी कृत्रिम नेपाली स्वामित्व देखाउने प्रयास गरिएको छ। कृत्रिम स्वामित्व देखाउन भावना सिंहका नाममा 20% शेयर छ। वास्तविक शेयर मूल्य अर्बौं हुनुपर्नेमा 2 करोड़मै 20% शेयर छ। न्यून लगानी देखाएर कानूनी संरचना मिलाउन कागजी संयन्त्र तयार पारिएको विषयहरू आएका छन्। बेलायतमा करिब 1,00,000 पाउण्डमा नयाँ कम्पनी स्थापना गरियो, त्यही मार्फत एनसेलको 80% शेयर खरिद, मूल्य केवल 5 करोड़, वास्तविक खरिद बिक्री नाम मात्रको हस्तान्तरण, त्यसै गरी करिब 20 अर्ब दायित्व असूल नगरी सेटिङमा लाइसेन्स नवीकरण गरिएको विषय छ। दूरसंचार प्राधिकरणको पूर्व स्वीकृति विनै 80% शेयर हस्तान्तरण गरिएको विषयहरू यतिखेर आइरहेका छन्। आदरणीय श्रोता, अब साथै सरकारले यी यावत विषयमा चाहिँ निगरानी राख्न सक्छ त परम्परा तोड्दैछन् प्रधानमन्त्री फेरि सामूहिक कूटनीतिक सम्वाद र भेटघाट भएको छ जनजीवन सुधारकोमा सरकारको प्राथमिकता रहेको बताइएको छ लगानी नवप्रवर्तन र दिगो विकासमा जोड सन्तुलित विदेश नीति कायम युरोपियन कूटनीतिकलाई नेपालमा लगानी र सहकार्य गर्न इच्छुक रहेको विषय पनि यतिखेर आएको छ त्यसैले आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ अब बजेटको पूर्व सन्ध्यामा छौ बजेट राम्रो आउनुपर्दछ बजेट जनताको आकांक्षा अनुसार आउनुपर्दछ बजेट नेपाललाई विकास र समृद्धिको दिशामा अगाडि डोराउनका निम्ति बजेट आउनुपर्दछ र अधिक तरलता दैनिक रूपमा राष्ट्र बैंकमा यतिखेर लगानी पनि भइरहेको विषय छ नेपाल तत्काल कालो सूचीबाट नहट्ने पनि संकेत यतिखेर आएको छ आदरणीय श्रोता यो एकदमै दुःखद खबर हो कालो सूचीबाट नेपाल यदि हटेन भने हामी हरेक कुरामा हामी अन्तर्राष्ट्रिय जगतबाट चाहिँ अप्ठ्यारोमा पर्छौं हाम्रो अन्तर्राष्ट्रिय रूपमै शिर निउरिने एउटा सम्भावना हुन्छ तर यसलाई चाहिँ कन्ट्रोल गर्नका निम्ति एउटा मेकानिजम बनाएर भए पनि अब सरकार त्यो ढंगले अगाडि बढ्नुपर्छ आजको नेपाली बहसमा छोटो विश्राम हुन्छ विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं
1: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
2: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
1: भनेको त हो नि वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
2: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
1: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बीपी चोक
1: मोबाइल नम्बर 9855543313 र 9141443848
2: मूल्य होइन स्वास्थ्य रोजौ
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
2: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ भन्छ
8: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि
2: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नम्बर 9855619076 9161-7096 र 9817-1682-23
9: रेडियो आदि खुला 105.4
10: यो त्यति स्पेसिफिक छैन. सम्पत्ति छानबिन आयोगले छानबिन गर्ने क्रमलाई एउटै डालोमा हालियो भन्ने जस्तो कुरा तपाईँलाई त गरेका छैन होला नि. सम्पत्ति छानबिनको डालोमा राखेका छैन होला, मलाई पनि राखेका छैन. राख्नुपर्ने मान्छेहरूलाई अलि राख्ने कामको थालनी गर्दैमा त्यसलाई त्यो भन्न मिल्छ जस्तो मलाई लाग्दैन. रह्यो अब जहाँसम्म भ्रष्टाचारको उन्मूलनका लागि पहिला त कानुनी कारवाहीमा नै जानु पर्यो नि, होइन र कसैलाई अनुसन्धानको सिलसिलामा बोलाइने वा के गरिने भन्ने कुरा त्यो कानुनी अनुसन्धानको सुरुवात गर्ने हो. त्यसमा रितबेरितका कुराहरू रहलान् होइन. रित नपुगेको छ, कानुन बमोजिम ग्राहक गर्नु नपर्ने मान्छेलाई दुःख दिन खोजिएको छ भने यसमा कानुनका उपचार.
0: पूर्व राजकीय पद सम्हालेका व्यक्तिहरू, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरूले आज भन्दैछन् एउटै डालोमा हाल्ने काम भयो, दुःख दिने काम भयो, हामीलाई किरकार गर्ने काम भयो भनेर उनीहरूले आपत्ति जनाउँदैछन् क्या.
10: त्यो आपत्ति जनाएर हुन्छ र भने तिनीहरू सम्भवतः त्यो दायरामा जानुपर्ने मान्छेहरू होला नि, त्यसकारण त्यो आवाज उठाइराखेको छ. त्यसमा आपत्ति मान्नुपर्ने कारण नै के छैन.
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी हाम्रो नियम चाहिँ के छ, कस्तो व्यक्तिहरू चाहिँ यसका दायरामा आउँछन्?
10: आउँछन् जसले स्रोत देखाउन सक्दैन र त्यो त्यसलाई सम्पत्ति शुद्धिकरण आयोगमा बस्ने मान्छेहरूले साँच्चै नै कानूनको सम्मान गरेर त्यसको प्रक्रिया अनुसार नै सबैलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न सक्ने अवस्था छ. तर त्यो निष्पक्षता रहन्छ वा रहँदैन, सम्पत्ति शुद्धिकरण आयोगमा कस्ता मान्छेहरू छन्, ती सबै कुराहरूमा यसको यो कुराको निर्भर हुन्छ.
0: व्यापक भ्रष्टाचार, अकुत सम्पत्ति दोहन भएको छ होइन राज्यको स्रोत साधन.
10: राज्य कोषमा त किन र तपाईँहरू एउटा ले देख्नुभयो होला भन्दै हामीहरू भन्छन्दै आज 3 वर्ष पनि बढी भयो मैले यो सत्य न्यायको खोजी अभियानलाई लिड गर्छु र हाम्रो टिमका साथीहरू हाम्रो कामै यही हो. हामी अध्ययन गर्दैछौँ, अनुसन्धान गर्दैछौँ. अस्ति मात्रै तपाईँलाई उदाहरण दिइहालौँ, यो थापाथली अगाडिको कुरिया गाउँको लक्ष्मीनारायणको मन्दिर जहाँ झन्डै 4 रोपनी जग्गामा आकाश छुने पिपलको बोर्ड छ, त्यहाँ पोखरी थियो, पोखरी मिचिए छ, सबै कुराहरू व्यक्तिको नाममा दर्ता भएकोमा हामीले दिनभरि बहस गरिसकेपछि अस्ति उच्च अदालतका न्यायमूर्तिहरूबाट त्यो सरकारको नाममा ल्याउने भएको छ. यहाँ के देखिन्छ भने सार्वजनिक सम्पदाहरू, जग्गाहरू मिचिएका छन्, यावत कुरो भएको छ. सरकारी पदमा जाने वा राजनीतिक दलमा प्रभावशाली रूपमा नेतृत्वमा बस्ने ती मान्छेहरूको संलग्नता व्यापक रूपमा छ. धेरै कुराहरू छन्, हामी त यही काममा लागि नै राखेका छौँ. त्यसकारण ती मान्छेहरूले आवाज उठाएर सम्पत्ति शुद्धिकरणको सन्दर्भमा अनावश्यक दुःख दिनु खोज्यो भन्ने कुरा त किन र अनावश्यक दुःख दिएको भनेदेखि त दुःख दिनेलाई अर्को मुद्दा लाग्छ नि, मुद्दा उसका विरुद्ध मुद्दा जान सकिन्छ नि. जस्तै अहिले साइबर ल देखाउने, साइबर लमा मान्छेहरूलाई अनावश्यक ड्र्याग गर्ने, तमासा गर्ने गरिन्छ होइन. मुद्दै गर्यो भने पनि त्यो ठहर भएन भनेदेखि त यसले मलाई झुटो मुद्दा किन चलायो भनेर कानुनको उपचारमा जान सक्ने ठाउँहरू छ नि, जानुपर्छ. कसैले अधिकारको दुरुपयोग गरेर तपाईँलाई दुःख दिन्छ भने यो मान्छेले परिहेछु त्यो दुरुपयोग गर्यो भनेर जान सक्ने ठाउँहरू छन् नि. त्यसकारण कानुन बमोजिम अधिकार भएको व्यक्तिले, पदाधिकारीले अहिलेको यो अवस्थामा जहाँ जुन अवस्थामा देशलाई चुर्लुमै भ्रष्टाचारमा डुबाइएको छ, यस्तो अवस्थामा कानुनको प्रक्रियाको थालनी गर्दाखेरि यो रोदन क्रन्दनको कुनै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन.
0: होइन, अहिलेको अवस्थामा चाहिँ जुन ढंगले अकुत सम्पत्ति, राज्यको सम्पत्ति दोहन गरेर भ्रष्टाचार गरेर सरकारी जग्गा हडपेर जुन तरिकाले चाहिँ बसेका छन् होइन, उनीहरूलाई अहिलेको सत्ताले, अहिलेको सरकारले, आयोगले कानूनी कडगडामा उभ्याउन सक्छ? हामी त ग्रे लिस्टबाट ब्ल्याक लिस्टको लाइनमा छ नेपाल त होइन, यस्तै खालका गतिविधिहरूका कारणले गर्दाखेरि सरकारको एक्सन चाहिँ विश्वास लाग्दो छ आज तपाईँहरूले हेर्नु भएको छ?
10: त्यसमा केही कुराहरू हेर्नुपर्ने अवस्था रहला होइन. सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमणमा परे पारिए धेरै कुराहरू छन्. सबै कसै कसैलाई राजनीतिक पूर्वाग्रह मात्रै राखेर गरिन्छ भने त्यो गरिएको मान्छेलाई पनि कानुनले गर्न मिल्ने रहेछ भने मात्रै अदालतले त्यसलाई आफ्नो क्षेत्राधिकारभित्र राख्छ, मुद्दा इन्टरटेन गर्छ, त्यो अवस्था त छ नि. तर कुनै राजनीतिक व्यक्तिलाई राजनीतिक पूर्वाग्रह राखेर त्यो काम गरिन्छ र अरू त्यस्तै सरहको बदमासी गर्ने मान्छेहरूलाई कानुनको दायरामा ल्याइँदैन भने त्यसलाई त यहाँ यस्तो किन भएन भनेर पो त्यसलाई एकदमै पर्टिकुलराइज गरेर पनि देखाउन सकिन्छ नि, यो मान्छेलाई किन गरिएन यो विषयमा भनेर. त्यस्तो भएको छैन जस्तो लाग्छ मलाई. त्यसकारण सरकारले अहिले थालनी गरेका छ, हेरौँ सरकारले धेरै कुराहरू गर्न बाँकी छ निष्पक्षताको हिसाबले. अब जस्तै तपाईँलाई भनिहाल्नु पर्दा यो सुकुम्बासी आयोग सुकुम्बासीहरूलाई जसरी अहिले सरकारले विस्थापन गर्यो नि त्यहाँनिर त्यो विस्थापन गरिनुपर्ने मान्छेहरू थिए होला तर व्यवस्थापन पहिला गरिनुपर्नेमा गरिएको थिएन त्यहाँ त्रुटि भएको छ धेरै त्रुटिहरू भएको छ सुकुम्बासीहरूलाई बिजुली पानी दिएर कसले राख्यो ती मान्छेहरूलाई कारवाही गर्नुपर्छ भनेर हामीले त अहिलेको प्रधानमन्त्रीज्यू मेयर छँदाखेरि नै भेटेर म आफैले भनेको छु तपाईँहरू पहिला यो बिजुली पानी दिने काङ्ग्रेस एमाले माओवादी को यिनीहरूलाई तुरन्त कारवाही गर्नुहोस् त तपाईँकै निकायले तपाईँ आउनुभन्दा अगाडिको निकायहरूले यो काम गरेको छ अनि बल्ल त्यसले वैधानिकता दिन्छ अनि त्यो मान्छेहरूलाई हटाउनु पर्ने मान्छेहरूलाई हटाउनुहोस् तर त्यो काम त भएन नि सुरुवात गर्ने मान्छे जसले बदमाशी गर्यो आफ्नो भोट ब्याङ्क बनाउनलाई ती मान्छेहरूलाई चाहिँ स्थापित गरे तिनीहरूलाई खोइ कारवाही भएको
0: सुकुम्बा पनि उनीहरूलाई ल्याएर राख्ने संरक्षण गर्ने भोट ब्याङ्क बनाउनेहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्छ भन्ने माग हो यहाँको
10: एकदमै त्यो नगरिकन त्यो गर्दाखेरि त बिचरा सुकुम्बासीहरूलाई त खै त व्यवस्थापन गरिएको सुकुम्बासीहरूको उचित व्यवस्थापन हुनुपर्छ अनि यिनीलाई हटाइनुपर्छ भन्ने हामीहरू र व्यवस्थापन भएकै अवस्थामा पनि मान्नुहोस् न अहिले खास खास सुकुम्बासीहरूलाई सरकारले काहीँ व्यवस्थापन गरेर राख्यो उनीहरूलाई चित्त बुझायो ठिक छ तर उनीहरूलाई त्यस अवस्था पूर्व राख्ने नहुने बस्ने नहुने ठाउँमा राख्ने बस्दाखेरि घर बनाउनुको लागि पानीको धारा जोडिदिने बिजुली दिने कसले गर्यो तपाईँले गर्नुभयो व्यक्तिले गर्न सक्छ त्यो
0: होइन मान्छे बसिसकेपछि त मानवीय आधारमा त दिनु पर्यो नि त
10: नो नो नो त्यसो गर्नु
0: पाइँदैन
10: अवैधानिक काममा सुरु हुने त्यो होइन त्यसरी पाइँदैन त्यो गर्नु मिल्दैन
0: के गर्ने त उनीहरूलाई खोलाको पानी खान मिलेन धोबी खोलाको पानी फोहोर पानी होइन
10: त्यस्तो होइन नि त्यस्तो होइन उनीहरूलाई त पानी खाने ठाउँमा लाउनु पर्यो नि त त्यहाँ राख्ने होइन नि उनीहरूको जीव ज्यान जोखिम गर्ने गरेर खोलाको किनारमा राख्ने हो र त्यो त्यो अवस्थाै होइन त्यो कुरै थिएन काठमाडौँको हकमा धेरै ठाउँमा हामीले त सुकुम्बासी आयोगलाई मुद्दा नै गरेका छु मैले अहिले इन्टरलोकेटरी अर्डर लिएर बसेको छु अल्पकालीन आदेश छ यो सुकुम्बासी आयोगलाई कुनै पनि काम नगर्नु भनेर
0: सर्वोच्चले त अल्पकालीन आदेशै दियो नि त होइन डोजर नचलाऊ भनेर तर ठाउँ ठाउँमा डोजर चलिरहेछ नि त फेरि
10: त्यो डोजर चलेकोमा त अब यो सरकारको अदालतको आदेश सरकारले किन मानेन भने सरकारले पनि कारवाही गर्न सकिन्छ नि त मुद्दा आउनु पर्यो नि यहाँ त के हो भने मान्छेहरूले अन्याय गर्दाखेरि अन्याय सहेर बस्ने एउटा बानी पनि छ नेपालीहरूको उपचारको बाटो नखोज्ने अनि कानुनमा आफै जिउँदोभरि हुँदैन नि त्यसलाई जीवन्तता दिने मान्छेले हो तपाईँ हामीले हो यो कानुन छ यो कानुन अनुसार यसो गरिनुपर्नेमा गरिएन यसो गरिनु पर्यो भनेर आउनु पर्यो नि त्यस्तो भएको छैन
0: अहिले न्यायालयभित्रका पनि धेरै बहसहरू छन् होइन निकै ठुलो क्रमभङ्गता पनि भयो इतिहासमै करिब करिब 82-86 वर्षको न्यायालयको इतिहासमा यसको बारेमा धेरै ठूलो चर्चा परिचर्चा पनि भइरहेको छ आजको दिनमा जुन ढंगले छजना सिफारिश हुनुभएको थियो प्रधान न्यायाधीशको लागि न्यायाधीशहरू चौथो नम्बर वरियता रहनुभएका डाक्टर मनोज कुमार शर्माले कार्यभार सम्हालिसक्नु भएको छ अब परिवर्तन आउँछ न्यायालयमा यो स्वाभाविक थियो अहिलेको अवस्थामा
10: यो चौथो वरियता क्रमको सम्भावित यो प्रधान न्यायाधीशको लिस्टमा पर्ने मान्छेहरू मध्येबाट प्रधान न्यायाधीश बनाइयो भन्ने कुरा यसको युएन क्राई ठूलो भयो होइन संविधान त त्यो नमिलेको पनि थिएन र संवैधानिक परिषदको त्यही एउटा कामलाई एउटा परिवर्तनको फड्को एउटा क्रान्ति एउटा प्रगतिशीलताको फड्को भनेर म आफैले पनि बोलेको छु भिडियो क्लिप्स नै बनाएको छु तर कुरो के छ भने हामीले अहिलेका सम्माननीय प्रधान न्यायाधीशजूलाई बाटो देखाउँदैछौ यहाँ यो छ अहिलेसम्म 17-17 प्रधान न्यायाधीशहरूले तपाईँहरूभित्र नै भ्रष्टाचार छ भनेर बनाएका कैयौं 4-5 ठान मुद्दाहरू त्यो प्रतिवेदनहरू लुकाएको छ तपाईँले यसलाई कार्यान्वयन गर्नुपर्छ हामी भन्दैछौँ उहाँको नियुक्ति एउटा परिवर्तनको फड्को हो जहाँसम्म योग्यता र अयोग्यताको कुरा छ संविधानको धारा 129(3) बमोजिम त्यो दायरामा परेर सिफारिस भएका न्यायाधीशहरूलाई कसैलाई पनि अयोग्य भन्न मिल्ने अवस्था थिएन अझै हामी त अझै कान्छो मान्छे भनेर ल्याइन्छ होला भन्ने हाम्रो त्यो एक्सपेक्टेसन थियो अर्को मान्छे तर चौथो नम्बरमा उहाँ आउनुभयो त कुनै पनि व्यक्ति त्यहाँ आउँदाखेरि त्यसलाई आपत्ति कानून बमोजिम गर्ने ठाउँ छैन रह्यो अब हाम्रो ट्रेडिसन भङ्ग भयो परम्परा यस्तो थिएन परम्परा त्यस्तो थियो त्यही ठिक थियो भनेदेखि त हिजोसम्मको न्यायालयमा जस्तो किसिमको व्यक्तितिर भ्रष्टाचार छ त्यही अदालत ठिक छ भनेर बस्नु पर्यो नि अहिलेसम्मको 17 न्यायाधीशहरूले त्यसमा 2 काम पर्छन् किन त्यो भ्रष्टाचारको प्रतिवेदनहरूलाई सार्वजनिक गरेर कार्यरूप दिन सकेन त्यसलाई किन प्रभावकारी ढंगले कार्यान्वयन गरिएन म यो बनाउँदैछु बोल्दैछु अझै पनि मैले अस्ति अझै त्यसमध्ये त एउटा प्रतिवेदन त लुकाएरै राखिएको छ त्यो सार्वजनिकै गर्न दिइएन हामीले माग्दा दिइएन त्यस विषयमा इभन सूचना आयोगलाई यो अख्तियार अनुसन्धानमा मुद्दा हामीले दायर गरेका छौँ हामी त्यसरी लडिराखेका छौँ र यसको उत्खनन गरिराखेका छौँ विकृति विसङ्गतिको तर यहाँ मान्छेहरू अब एउटा एउटा आवाज निकालेर हिँड्छन्, यहाँ त एउटा पुरानो सिन्डिकेट चाहिँ अदालतमा तोडिएको छ, त्यो नियुक्तिले मात्रै पनि त्यो कुरा यथार्थ हो। अदालतमा व्यापक सिन्डिकेट थियो वकिल र न्यायाधीशहरूको बीचमा, त्यो तोडिएको छ र तोडिए अनुसारको अब धेरै काम गर्न अहिलेको सम्माननीयले सक्नुहुन्छ, उहाँले गर्नुपर्छ।
0: तर अहिले न्यायालयमा सर्वोच्च अदालतमा त स्याडो वारको अवस्था सिर्जना भइरहेछ होइन,
10: केही वार हुँदैन। त्यसै कारण हामीले भनेको सुन्नुहोस्, केही वार हुँदैन, त्यहाँ हुने नहुने कुराहरू न्यायाधीशकै बीचमा भएको छ, वकिलहरूको बीचमा भएको छ, त्यसलाई उहाँले निडरताका साथ सामना गर्नुपर्छ। हामी यताबाट साथ दिन्छौँ, बाहिरबाट हामी पनि हौ नि त्यसको स्टेक होल्डरहरू अदालतको, होइन र हामी सत्यको पक्षमा लड्छौँ, यहाँ गर्नुपर्छ प्रधान न्यायाधीश राम्रो काम भनेर हामी त एकदमै आफ्नो आवाजहरू बुलुन्न मात्र गर्ने, हामी एक्सनमै आउँछौँ, त्यसमा डराउनु पर्ने कारण केही पनि छैन। तर काम हुनु पर्यो, उहाँले प्रधान न्यायाधीशको लिस्टमा आफ्नो फोटो टाँग्ने मात्रै काम हुन्छ भने त्यहाँ फेरि त्यहाँ हामी किन त्यसमा पनि बोल्छौँ तपाईँले के गर्नुभयो भनेर। मैले अहिले मागेको छु पहिला यो सार्वजनिक नगरिएको जुन प्रतिवेदन छ त्यसलाई सार्वजनिक गरियोस् र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्, र अब म फेरि आउँदैछु अर्को चारवटा प्रतिवेदनहरू जसलाई निष्प्रभावी रूपमा राखिएको छ, यसलाई कार्यान्वयन गर्नुहोस् निर्ममताका साथ निडरताका साथ, अनि बल्ल जुडिसियरीमा परिवर्तन आउँछ भनेर। नत्र भने त हाम्रो मान्यतालाई हेर्नुहुन्छ भने बमजी यो संविधान च्यातिनुपर्छ, मरेको संविधान हो, अर्को संविधान लेखिनुपर्छ भन्ने मान्यतामा हामी छौं, र अदालतमा सम्पूर्ण रूपमा पुनर्संरचना र पुनर्नियुक्ति हुनुपर्छ, यो काम लाग्दैन अहिलेको अवस्था भन्ने मान्छे हौ हामी। त्यो भन्दा भन्दै पनि सानो एउटा परिवर्तनको एउटा झिल्को देखिएको छ, त्यो परिवर्तनले साँच्चै नै हामीले आशा गरेको केही कुराहरू आउँछ भने त्यसलाई त मान्नु पर्यो।
0: परिवर्तन हुन्छ, देश परिवर्तन हुन्छ, हरेक विंशहरू परिवर्तन हुन्छ नि, यसलाई विश्वास गर्न सकिन्छ आजको दिनमा यो काम गराइले सरकारको? जसले पनि न्यायालयमा कम्पनेबल खोज्ने, जुन सरकार आए पनि त्यस्तै खोज्ने भन्ने खालको पनि त आरोप छ नि त, होइन?
10: त्यो नहुन सक्छ, त्यो छ आरोपहरू छ। त्यही त मैले भने नि, म किन ओभर हाउलिङको पक्षमा पुनर्संरचनाको पक्षमा अझै पनि बोलिरहेको छु त, त्यो म बोल्दा बोल्दैको अवस्था त्यहाँ विद्यमान छँदाखेरि पनि मैले यति त गर्न सक्छु है भनेर अहिलेको प्रधान न्यायाधीशले गर्न सक्नुपर्छ। सबै कुराहरू नहोला, सबै नभएका कुराहरू यो बाँकी छ, यो व्यवस्थाबाट सम्भव भएन, त्यसकारण व्यवस्थाै अर्को ल्याउनुपर्छ, संविधानै अर्को ल्याउनुपर्छ भन्ने मान्छे हो म, मेरो अभियान पनि हो। त्यसकारण अब त्यो अभियानको आशातीत रूपमा जे कार्यक्रमहरू हामीले लन्च गरिराखेका छौँ, जसरी हामी अध्ययन अनुसन्धान मुद्दा मामिला गर्ने गरिराखेका छौँ, त्यो बिन्दुमा हामी नपुगेको अवस्थामा पनि सर्लक्कै त्यसै बमोजिम नभएको अवस्थामा पनि अहिलेको प्रधान न्यायाधीशज्यूले गर्नुपर्ने धेरै कामहरू छ, त्यो गर्नुपर्ने काम सकेसम्म गर्दै जाँदाखेरि त यहाँ पनि त केही भइराखेको छ भनेर हामीले पनि त मान्नुहोला नि त, यो अवस्था हो।
0: अब जनताले चाहिँ जुन किसिमको न्यायालयप्रतिको विश्वास लिएका छन्, भरोसा लिएका छन्, हामी समाचारहरू सुन्ने गर्दछौ, न्याय ढिलो न्याय पाउनु पनि न्याय नपाउनु सरह हो भनिन्छ, होइन? पटक पटक न्यायालयको ढोका ढकढकाउँदा पनि, त्यहाँ जाँदा पनि वास्ता नहुने, बेसी सरेको सरे हुने मान्छे यताबाट होइन, उसको चाहिँ सम्पत्ति सबै बेचेर सिद्धिसकेको छ, बुढो भइसकेको छ, लौडी टेक्ने भइसक्यो, तर न्याय नपाउने एउटा परिस्थिति छ नि नेपालको न्याय
10: क्षेत्रमा,
0: होइन? कसरी सुधार गर्न सकिन्छ यसलाई, यसको चेन्ज कसरी हुन सक्छ? सधैँ यस्तै
10: अलिकति सम्भावना अहिले अलिकति नयाँ बाटोबाट नियुक्ति भएको छ, त्यसले पनि एउटा सम्भावना देखाएको छ, त्यो कार्यरूपमा परिवर्तन हुनु बाँकी छ, मैले भन्दैछु है। अब नभएकै अवस्थामा त समग्र सम्भावना भनेको यो संविधान फालेर अर्को संविधान ल्याएर त्यो ल्याउने सम्भावना अर्को व्यवस्थाले मात्रै छ, यो व्यवस्थाबाट हुँदैन, यो व्यवस्थाबाट यो सिन्डिकेट नै चल्ने हो, त्यो सिन्डिकेटसित अहिलेको प्रधान न्यायाधीश जुट्नुपर्ने हो, एकजना मान्छे जुधेर कतिसम्मको परिवर्तन आउन सक्छ त्यो हेर्न बाँकी छ। जहाँसम्म न्यायालयमा न्यायकामीहरू पीडित छन् भन्ने कुरा त तपाईँलाई एउटा कुरा स्याट दिमागमा लाग्ने कुरा भनिदिन्छु, होटल द्वारिकाको मुद्दा छ नि, होटल द्वारिकाले मुयानी हकमा बनाएको मुहीको जग्गामा बनेको होटल हो त्यो,
0: हामीले जानेटल
10: द्वारिका होटल,
0: त्यसमा पनि
10: द्वारिका, सुन्नुहोस् हजुर, द्वारिका होटलको मुद्दा मात्रै 102 थान छ, त्यो फाँटवालाले बोकेर ल्याउन सक्दैन, पाले पालो बोकेर ल्याउनुपर्छ इजलासमा, त्यो उच्च अदालतबाट होटल द्वारिकालाई जिताएको मुद्दामा त्यो जितिसकेपछि एकजना पक्ष म कहाँ आउनुभएको थियो, म पनि सामेल भएको थिएँ, र एकपटक सर्वोच्च अदालतबाट फैसला हुँदा उच्च अदालतको फैसला चाहिँ हामीले बदर गऱ्यौँ मोहीको पक्षमा, सुन्नुहोस् है अदालत कस्तो छ, न्यायाधीशहरू कस्ता छन्, त्यो बदर गरिसकेपछि त्यहीँबाट न्याय दिनुपर्छ कि पर्दैन, आज कति वर्ष भयो सुन्नुहोस् त, 61 वर्ष भएको छ.
0: यसलाई अलिकति क्लियर गरिदिनुहोस् त. द्वारिका होटेल कुनै एउटा व्यक्तिको जग्गा हडपेर बसेको छ त्यसो भए होइन?
10: त्यहाँ त्यो ठुलो विवादै छ त. 61 वर्ष भइसक्यो कि मुद्दा. अम्बिका श्रेष्ठ बिचरा मुद्दा लड्दा लड्दै द्वारिका होटेलको मालिक मरिन्. मुद्दा लड्दा लड्दै मरिन्. अम्बिका श्रेष्ठको वकिल हाम्रो कृष्ण प्रसाद भण्डारीजी हुनुहुन्छ वरिष्ठजी. यसको ठुलो कहानी छ. कानुनका विद्यार्थी
0: द्वारिका होटेलको जग्गा हडपिएको छ कि द्वारिका होटेलले अरूको जग्गा हडपेको छ?
10: द्वारिका होटेलले हडपेको छ भन्ने मुद्दामा हामीले उच्च अदालतबाट द्वारिकालाई जिताएको मुद्दा, म आफै पनि सामेल छु त्यो मुद्दामा, त्यो मुद्दालाई उच्च अदालतको फैसला बदर गरेपछि त्यहाँ अनौठो कुरो के हो भने 60 वर्ष भएको थियो त्यो फैसला हुँदा. हेर्नुहोस् है, त्यो फैसला उच्च अदालतको गलत थियो भने त्यहाँबाट न्याय दिनु पर्दैन? त्यो कस्तो न्याय हो त्यो? फेरि बदर चाहिँ गर्ने रे, अनि तिमी आफै हेर भनेर फेरि त्यहीँ पठाउने, त्यस्ता न्यायाधीशहरू छन् हामीका. हो, यस्तो सुधार गर्नलाई ठुलो एउटा लडाईँ लड्नुपर्छ.
0: न्याय किनबेच हुन्छ भनिन्छ, पैसाको चलखेल हुन्छ भनिन्छ, हुन्छ त्यहाँ न्यायमा?
10: अब त्यो तपाईँले भने जस्तै गरेर हुन्छ भनेर भन्न सकिन्न. ए, यो समूह थापालाई सोध्नुपर्छ.
0: होइन, समूहजीले त भन्नुभएको छ नि त त्यहाँ चलखेल हुन्छ भनेर.
10: अब उसले त घुसे खुवाउँछु भने त
0: समूहजी
10: न्यायाधीशहरू घुसान्छन्, हामी घुसान्छौँ भनेर. त्यो तपाईँले ठ्याक्कै समूह थापालाई सोध्नुपर्छ.
0: म भन्छु
10: तपाईँले सोधेको प्रश्नका लागि अदालतले गरेको, न्यायाधीशहरूले गरेको आदेश र फैसलाहरूलाई विज्ञहरू राखेर स्वतन्त्र रूपमा टेबुलेसन गर्ने हो भने सम्भवतः धेरै न्यायाधीश र न्यायाधीश हुनका लागि लायक देखिँदैनन् सर्वोच्च अदालतमा. त्यस्तो अवस्था छ. एउटा उदाहरण दिन्छु तपाईँलाई, तपाईँले सोधेको कुरामा ठ्याक्कै मिल्छ, तपाईँ अनुमान गर्नुहोस् के भएको. एउटा व्यापारीले, ठूलो व्यापारीले प्रधानमन्त्री छँदा र पार्टीको अध्यक्ष छँदा एमालेका नेता र प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कीर्तिपुरमा जग्गा दान दिनुभयो करोडौं. यसमा मेरो अभियान सत्य र न्यायको खोजी अभियानका महासचिव डाक्टर ज्ञानेन्द्र बस्नेत, ज्ञान बस्नेत र श्याम श्रेष्ठको मुद्दा पर्यो. त्यसमा बहस गर्ने मान्छे म आफै हो. पैसाको सिलिङ दानदाता त्यो दिनको लागि राजनीतिक दल सम्बन्धी ऐनमा जम्मा 25,000 छ. हेर्नुहोस् है, यो 25,000कै सिलिङमा सीमित हुनुपर्छ. यो दानदाता यसरी दिन पाइँदैन, यसमा विभिन्न किसिमका बायसनेसहरू हुन्छन् होइन, एउटा स्वार्थ बाजिन्छ यसमा भनेर हामीले बहस गर्दाखेरि पैसा होइन, जमिन हो, जमिन त जति दिए पनि हुन्छ भन्ने सेन्समा त्यो निवेदन कामयाब गरिएन, त्यो काम लाग्दो गरिएन, त्यो निवेदन माग्दो चाहिँ आदेशहरू जारी भएन. त्यो कसैले, त्यो कसैले एउटा ल म्यान होइन कि ले म्यानले पनि जान्ने कुरा हो कि जग्गा भने सुन चाँदी ज्वार जे दिए पनि हो नि नेतालाई, त्यही भने हो कानुनले, त्यो होइन नि. तर त्यसो गर्ने न्यायाधीशहरू कथाकथ त्यहीँ छन्. त्यसै कारण राजनीतिक कब्जामा छ अदालत. त्यो राजनीतिक कब्जालाई धोइपखाली गर्नको लागि यदि अहिलेको जुन प्रधान न्यायाधीशको नियुक्ति भएको छ उहाँले त्यो प्रयास गर्नुहुन्छ, त्यस बमोजिमको आदेश फैसलाहरू गर्ने मुद्दाहरूमा गर्नुहुन्छ भने हामीले त्यसलाई समर्थन गर्ने हो. कमसे कम एउटा सिन्डिकेटको प्रथालाई तोडिएको छ र एकदमै कन्भेन्सनल मोडेलमा जसरी हामीले के अरे ज्येष्ठतामा बसेको मान्छेलाई मात्रै नियुक्ति गर्ने चलन भएको छ, त्यो त्यो खराब होइन, कानूनले नमिलेको पनि होइन भनिएको हो. त्योसम्म कुरा हो. अब त्यसो हुन्थ्यो भनेदेखि त, अब त्यो कन्भेन्सनल मोडेल खराब हुन्थ्यो भनेदेखि त सिनियर मान्छे मात्रै हुने भनेर त्यो 129 राखिदिएर भइहाल्थ्यो भनेर. जो म सिनियर छु उही हुन्छ प्रधान न्यायाधीश भने सिद्धिहाल्यो नि. त्यो छजना मान्छे कसले पठाएको थिएँ? त्यो न्याय परिषदले पठाएको होइन. त्यस्तो हो नि त कुरा. त्यस कारणले धेरै कुराहरू छन् बम्बे. तपाईँसित अहिले भर्खरै रेडियोमा कुरा गरेर सिद्धिँदैन. म त यसैमा अध्ययन अनुसन्धानमा लागेको छु, लडिराखेको छु, हेरौँ के हुन्छ. अस्ति भर्खर यो सर्नु जलाधारको मुद्दा, हामीले त्यसको विरुद्धमा भ्रष्टाचारको मुद्दा हाल्दाखेरि हामीलाई पागल भने मान्छेहरूले, प्रधान न्यायाधीश सुशीला कार्की जस्तो मान्छे, कल्याण श्रेष्ठ जस्तो मान्छेले गरेको आदेश फैसला उप मुद्दा हाल्दैछ, यो के खालको मान्छे हो भनेर मान्छेहरूले पागल नामाकरण गरे. अहिले त्यो फैसला नहुँदै पनि हामीले भ्रष्टाचारको मुद्दा हालेकै हो अख्तियारमा, सुशीलाको विरुद्ध पनि, कल्याणको विरुद्ध पनि, अरू सबै गरेर 6 प्रधान न्यायाधीशलाई त्यहाँ मुद्दै थियो. तर त्यो मुद्दा चल्दा चल्दै यता मुद्दा टुङ्गो लागेको थिएन. अस्ति 12 बितेपछि 12 महिनामा 12 पूर्ण इजलास जसलाई लिड गर्नुभएको थियो सारङ्गा सुवेदीज्यूले मान्ने है, त्यो कल्याण श्रेष्ठले र सुशीलाले सर्जु जलाधारको राजा वीरेन्द्रले अधिग्रहण गरेको सरकारी जग्गा माफियाहरूको नाममा लगेको मिलेन, यो सरकारी नै जग्गा हो भनेर अहिले फैसला गरेका छ. अब जनताहरूले के भन्ने हो? हामी पागल हौ को? यस्ता भ्रष्टहरूलाई तपाईँ हामीले तपाईँहरूले पनि मञ्चमा बोलाउनुहुन्छ, यस्ता भ्रष्टहरूलाई तपाईँहरूले पनि यो कार्यक्रममा बोलाउनुहुन्छ, अनि कहिलेकाहीँ मलाई आउनु पनि मन लाग्दैन तपाईँहरूले बोलाएको कार्यक्रममा, कारण त्यो पनि
0: होइन अब भ्रष्टाचारी को हो भन्ने कुरा त निधारमा लेखा हुँदैन, बोलाउनु मिल्थेन होइन,
10: यसो हो नि त बमजी, अब त मैले भने नि तपाईँलाई अब तपाईँ अब पनि बोलाउनु क्या कल्याण श्रेष्ठ लगाएर
0: सुझाउ होला नि, होइन
10: म सार्वजनिक रूपमा गन्तु यो प्रमाणित गर्छु नि, अदालतले बोल्यो नि त अहिले त कुरो त्यस्तो हो, त्यसकारण यो धोई पखाली गर्नुपर्ने फोहोरका ढुङ्गुरहरू अदालतभित्र थुप्रा छन्, त्यसलाई पहल गर्न सक्ने स्थानमा अहिलेको प्रधान न्यायाधीश जानुभएको छ, त्यतातर्फ उहाँ उन्मुख हुनुपर्छ, अब पहिलाकै जस्तै भयो भनेदेखि त फेरि हामीले पहिलाको जस्तो अरूलाई जे गरेका छौँ जसरी बोलेका छौँ र मुद्दाहरू उठाइराखेका छौँ विषयहरू उठाएका छौँ त्यो गर्न अहिलेको सामान्य प्रधान न्यायाधीशलाई
0: हामी छोड्दैनौँ। समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
10: नमस्कार,
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर, आज कति दिन रे?
12: तीन दिन भयो,
11: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ, कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ,
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि,
11: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्, यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्, अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ, यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ, यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ, कस्तो नबुझेको?
11: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे अबदेखि गर्दिन, हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु,
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सरा किन बोलाएको मलाई? हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलिक विश्वास।
11: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे अबदेखि गर्दिन, हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले।

0: बाटो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी।
1: हाम्रा विशेषताहरू:
2: ग्रह दशा को ग्यारेन्टी का साथ आधुनिक प्रविधि बाट भविष्यवाणी गरिन्छ।
1: ग्रह दशा र कुल देवता साथै पितृदोष, घर में वास्तु दोष बिग्रेको कारणले आउने समस्या, घर परिवार में मेलमिलाप नहुने, विभिन्न दुख कष्ट, अशांति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिंता जस्तै अन्य समस्याहरू के बाट हो पत्ता लगाई ज्योतिष प्रविधि बाट समस्या समाधान गरिन्छ।
2: मोच र धातु को कारणले पुरुष वा महिला में सन्तान नहुने, गर्भखेर जाने समस्या को कारणले छोरा छोरी हुन सकेको छैन भने उक्त समस्या को समाधान गरिन्छ।
1: जमीन को माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्था को प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्या को समाधान गरिन्छ।
1: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्ट को दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
3: स्कूल तथा अफिस का ड्रेस किने बनाने पर्ने अन्य कपड़ा चाहिए थी, भागा दौड़ गर्नु पनि समय छैन, सब सामान एक पाउने भए सजिलो हुने।
4: त्यति कुरा मानी यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोशाक बगैचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
5: रेडियो आदि खुला 105.4
6: जन्माष्टमी अब उहाँले चाहिँ प्रधानमन्त्रीले आफ्नो कार्यसूची भन्दा आफ्नो जुन के अरे भन्नुपर्ने विषयवस्तु जुन थियो विषयवस्तुलाई विषयान्तर गरेर प्रतिपक्षी दलहरूलाई अलिकति डमिनेट गर्ने, अनि त्यहाँदेखि अब उहाँले त विधेयकमाथि छलफल गर्नुपर्ने थियो, आफ्ना विषय राख्नुपर्ने थियो, तर प्रधानमन्त्री कति तर्फबाट प्रधानमन्त्री नै आफै हो जस्तो गरेर त्यो जवाब दिनुभएपछि हाम्रा कुराहरूलाई सम्मान्य सभामुखज्यूकोमा पुर्याउने प्रयत्न गरेका हौ, र सम्माननीय सभामुखज्यूले उहाँलाई रुलिङ पनि गर्नु भएन।
7: धेरैले होइन त्यसलाई ट्रोल बनाएका छन्। आज तपाईँ के गर्न जाँदै हुनुहुन्थ्यो यदि नथामेको भए? तपाईँ अगाडि नै पुग्नुहुन्थ्यो नरेन्द्रजी।
6: म बेलसम्म गएर सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गराउँथे।
7: तर संसदीय मर्यादा त भएन नि त थियो।
6: अब संसदीय मर्यादा त राख्नुपर्ने थियो। हामीलाई जसले यो परिस्थितिमा ल्यायो उहाँहरू जिम्मेवार दल सत्ताधारी दलहरू हुनुहुन्छ नि त, उहाँहरूले चाहिँ नि पहिले आफू मर्यादामा बसेर संसदलाई चलाउनको निम्ति, सुचारू गर्नको निम्ति चाहिँ नि उहाँहरूले पहल प्रयत्न गर्नुपर्थ्यो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण के अरे संसदमा चाहेको हामीले, सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रधानमन्त्री होइन नि त, हामी सबैको प्रधानमन्त्री हो। त्यसका अतिरिक्त राष्ट्रिय के अरे प्रधानमन्त्रीज्यूको उत्पत्ति स्थल भनेको त सदन हो नि त, सदनप्रति उहाँ जिम्मेवार हुनुपर्छ, उत्तरदायी हुनुपर्छ भन्ने हाम्रो जायज मागहरूको सुनवाई भएको छैन। हो त्यही विषयमा कुरा गर्दाखेरि प्रधानमन्त्रीको तर्फबाट उहाँले दिएको जस्तो गरेर आफै प्रधानमन्त्री जस्तो भएर चाहिँ जुन जवाब दिनुभयो त्यसको प्रत्युत्तर गरेको हो, र उहाँले पछि दलहरूलाई अलिकति डोमिनेट गर्ने, अलिकति खिचिटिउरी गर्ने त्यो टाइपको आएपछि अब हामी चाहिँ छोड्दैन।
7: अब के गर्नुहुन्छ त्यसो भए? फाइट गर्ने
6: अब हामी सदनको मर्यादालाई कायम गरेर के अरे सत्तासीन दलका मान्यजीहरू अथवा सम्बन्धित मन्त्री प्रधानमन्त्रीहरूले सदनको गरिमा र सदनको मर्यादालाई नराखिकन सदनप्रति चाहिँ उपेक्षा गरेको जस्तो महसुस भयो भने हामी सदनमा आन्दोलन गर्छौं।
7: जगदीश खरेलले आखिर के भनेका थिए हिजो? 20-40 वर्षदेखि एउटा कानून नबनेको रहेछ तपाईँहरूकै कारणले हो भनेर तपाईँले त आरोप लगाए नि तपाईँले होइन?
6: त्यो त उहाँको अब हुन त पहिले प्रधानमन्त्री पनि बन्नुभयो, संचार मन्त्री बन्नुभयो,
7: संचार मन्त्री बन्नुभयो,
6: अब त्यतिखेरका विभिन्न अवस्था के छ।

0: पनि छन् विभिन्न कुराहरू पनि आयो तर त्यो विधेयक जुन आयो त्यो विधेयक पर्यटन मन्त्री बद्री पाण्डे हाम्रो पार्टीका नेता बद्री पाण्डे रहनु भएको बेलामा चाहिँ नै त्यो विधेयकहरूलाई संशोधन गरेर आएको हो। उहाँहरूको एउटा भाष्य के छ भने 37 वर्षमा केही भएन, उहाँहरूको जम्मा जम्मी दिमागमा एउटा भाष्य बनाउने चाहिँ खालि 37 वर्षमा लुट्यो खायो खोक्रो बनायो मुलुक, मैले त्यही कुराको प्रतिवाद गर्न खोजेको हो।
1: होइन अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब कानून निर्माण गर्ने कुरामा होइन विधायकीहरू चाहिँ अनुशासित हुने कुरामा तपाईँहरूले चाहिँ सरकारलाई सहयोग गर्नुको साटो सरकारको त खुट्टा तान्ने काम भयो नि त प्रतिपक्षीबाट प्रमुख प्रतिपक्षीबाट भन्ने आइरहेछ नि त आलोचना।
0: हामीले त्यो विषयमा अत्यन्तै जिम्मेवार भएर सहयोग गरिराखेका छौँ। हिजोकै विषयमा पनि उहाँको कुरामा हामीले नियमापति गर्नलाई सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गर्नको निम्ति म सभामुखतर्फ उन्मुख भएको हो। त्यो कुरालाई अलिकति चाहिँ खस्रो मसिनो कुराहरू भए संसदमा हुन्छ, यो कुरा सामान्य कुराहरू संसदमा आफ्नो कुराहरू राख्ने सन्दर्भमा सरकारले सदनले आफ्नो कुरा सुन्न नचाहेपछि हामीले यो किसिमको अवस्थाहरू सिर्जना गर्नुपर्ने अवस्था आयो। र
1: होइन सदनमा त एउटा राम्रो राम्रो देखिरहेको छ क्या, अहिले त फरक फरक दृश्यहरू, एउटाले हिजो मोबाइलबाट यसो क्यामेरा खिच्दै हुनुहुन्थ्यो उहाँलाई बाहिरै पठाइयो होइन, कतिपयले चाहिँ यसो कानेखुसी गरिरहेको, कतिपयले चाहिँ के गरिरहेको, यो अभूतपूर्व दृश्यहरू देखिँदैछन् क्या नेपालको संसदमा आजकल होइन नरेन्द्रजी।
0: यो अब नयाँ जेनेरेसनको संसद भयो, नयाँ जेनेरेसनको संसदमा समय अनुसार स्वतन्त्रता खोज्ने हाम्रा माननीयहरू हुनुहुन्छ, त्यसलाई अब मैले अरू टिप्पणी गर्दिनँ, म टिप्पणी गर्ने ठाउँमा छुइनँ। यसकारणले गर्दा हिजोको विधेयकको सन्दर्भमा पनि त हामीले छलफलमा भाग लियौं, पर्यटन विधेयकलाई पास गर्नका निम्ति हिजो छलफलका निम्ति प्रस्तुत भएको थियो, अनि त्यस पछाडि अब हामी संशोधनहरू हाल्छौँ, हामीलाई आवश्यक परेकरी खानेका विषयवस्तुहरू त्यसो भएको हुनाले विधेयकहरू बनाउने कानून बनाउने विषयमा हाम्रो तर्फबाट कुनै डिस्टर्बेन्स छैन, हाम्रो पूर्ण सहयोग छ र राम्रा विधेयकहरू राम्रा विषयवस्तुहरू पर हाम्रो चाहिँ सरकारलाई
1: होइन बालिन शाहलाई खोजेको खोजै किन भने क्या संसदमा प्रधानमन्त्रीलाई किन खोजिरहेको, किन चाहिँ भ्यालुएट बढाइदिइरहेको प्रधानमन्त्रीको, हुने काम त दैनिक भइरहेछन् नि, विधेयकहरू निर्माण गर्नुहोस् कानूनहरू बनाउनुहोस्, किन प्रधानमन्त्री चाहियो त्यही केटी चाहियो किन भनिरहेको भने क्या टाइम टाइममा।
0: यो विषयवस्तुको उठान कहिलेदेखि भयो भन्ने पनि सिन्देलाई राम्ररी थाहा छ। यो विषयवस्तु सरकारको नीति कार्यक्रमबाट प्रारम्भ भएको हो, सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यू ले प्रस्तुत गर्दै गर्नुहुँदाखेरि त्यो कुरा त्यो मर्यादा त्यो चाहिँ गरिमालाई चाहिँ उहाँले बिर्सेर बाहिर निस्केर हिँड्नुभयो, त्यस पछाडि जवाब प्रधानमन्त्रीले दिनु पर्थ्यो, आखिरीमा सम्माननीय राष्ट्रपतिज्यूले त उहाँले नै प्रस्तुत गरेको उहाँकै कार्यक्रम उहाँकै नीतिलाई त प्रस्तुत गर्नुभएको हो नि, त्यसप्रति उहाँको स्वामित्व रहन्छ अपनत्व रहनु पर्दछ र सदनले र जनताले उहाँ सदनमा आएर चाहिँ जनताका आवाजहरूलाई जनताका प्रश्नहरूलाई जनताका जिज्ञासाहरूलाई चाहिँ जवाब दिनु उहाँको कर्तव्य हुन जान्छ। हाम्रो नियमावली विद्यमान नियमावली ऐन संविधान जस्ता विषयले पनि व्यवस्थित गरेको छ, उहाँ दिनौसम्म के अरे संसदमा आउनुपर्छ भन्ने हाम्रो कुनै आशय छैन, किनभने उहाँ भ्याउनु पनि हुन्न, देशका प्रधानमन्त्रीले विभिन्न जिम्मेवारीहरू सम्हाल्ने क्रममा संसदमा 15 दिन 1 महिना अथवा यो दिन आउँछु भन्ने किसिमको एउटा प्री इन्फर्मेसन दिएर सदनप्रति र जनताप्रति एउटा जिम्मेवार भएको चाहिँ उहाँले के अरे गर्नुपर्ने हुन्छ नि त। त्यसका लागि जनताप्रति जिम्मेवार बनाउन सदनप्रति उत्तरदायी बनाउनको निम्ति हामीले सम्मान्य प्रधानमन्त्रीज्यूको उपस्थिति खोजेका हौं, उहाँलाई स्वागत गर्न खोजेका हौं र उहाँले सदनमा आउनु पर्दछ, त्यसो हुँदा सदनको गरिमा जनताको प्रतिको उत्तरदायित्व अनि सदनप्रतिको जिम्मेवारी पूरा हुन्छ, हामीले नियमावली ऐन संविधानलाई कार्यान्वयन गर्ने चाहिँ प्रयास गरेका हौं।
1: होइन तपाईँले जुन प्रतिपक्षी प्रमुख प्रतिपक्षी दलको भूमिका संसदमा निर्वाह गर्दै हुनुहुन्छ तर विधेयक बनाउने ठाउँमा कानून बनाउने ठाउँमा र हरेक ठाउँमा हिजो प्रधानमन्त्रीले भन्नुभएको छ हिजो बोलेर केही पनि भएन अब नबोलेर चाहिँ म काम गर्छु मलाई चाहिँ नचलाउनुहोस् होइन मलाई काम गर्न दिनुहोस् ऐन नियम कानूनहरू तपाईँ राम्रोसँग एकपटक पढिदिनुहोस् होइन प्रतिसभा नियमावलीको नियम 38 र 3 राम्रोसँग बुझिदिनुहोस् निजता कार्यक्रममा आएन भनेर चाहिँ किन रोइलो गरेको तपाईँहरूले बनाएको नियम होइन तपाईँहरूले चाहिँ उतिखेर तयार पारेको चाहिँ नियमावली राम्रोसँग पढ्नुहोस् भनेर उहाँले उल्टै सुझाव दिनुभएको छ क्या सभामुख जाँदा पनि त आउनु भएन नि त प्रधानमन्त्री होइन
0: तर सदनले खोजेको बेला त प्रधानमन्त्री उपस्थित हुनु पर्यो उहाँ चाहिँ नै शासक होइन नि त उहाँ त सदनप्रति उत्तरदायी हुनु पर्यो नि उहाँ जङ्गबहादुर जस्तो अन्य जस्तो चाहिँ नि त्यतिखेर अब संवैधानिक राजतन्त्र हुँदाखेरि त संवैधानिक राजाले होइन चाहेको बेलामा होइन नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दाखेरि आएको अवस्थाहरू हुन्थ्यो भने अहिले चाहिँ अब उहाँ जनताबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ र सदनले बनाएको प्रधानमन्त्री हो। त्यसकारणले गर्दाखेरि उहाँले सदनलाई उपेक्षा गर्न मिल्दैन, जनताको आवाजहरूलाई उपेक्षा गर्न मिल्दैन। उहाँले पुरातन शैलीबाट चाहिँ नि सदनमा नआउने अथवा आफ्नो हुकुमी शैली चाहिँ ल्याउन मिल्दैन।
1: होइन नरेन्द्र केरुङजी, अहिले सरकारले राम्रो काम गरिरहेछ नि त, सुकुम्बासी बस्ती व्यवस्थापन गर्दैछ होइन, रोजगारीका अवसर सिर्जना गर्ने भनेर घर घरमा पासपोर्टहरू पुर्याउँदैछ होइन, अब चाहिँ ठाउँ ठाउँमा चाहिँ बाटोघाटो बिजुली बत्ती अब घर घरमा बसेर चाहिँ राम्रो काम गर्न सक्छन् नेपाली युवाहरूले, यो देशमै स्वरोजगारीको प्रत्याभूति गराउने भनेको छ, बजारलाई व्यवस्थापन गर्ने भनेको छ, सही बाटोमा छैन सरकार आज?
0: सही बाटोमा हिँडेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको एउटा सदस्यको नाताले सरकारलाई हामी सहयोगै गर्छौं र यो बाटो बिजुली चाहिँ यो सरकारले पुर्याएको छैन, यो बाटो बिजुली अघिल्लो सरकारहरूले नै यो देशमा 99% विद्युतीकरण अघिल्लो सरकारले नै गरिसकेको छ। बिजुली लान पर्दैन, टेलिफोन लान पर्दैन, इमेल इन्टरनेट लानु पर्दैन, घर घरमा के अरे घर घरमा इन्टरनेट, हात हातमा मोबाइलको कार्यक्रम त हामीले 20 वर्ष अगाडि ल्याएको हो। यस कारणले गर्दाखेरि यो सरकारले केही पनि गर्नु पर्दैन। यो सरकारले केही मात्रै गर्नुपर्छ भने जबरजस्ती सूचना नदिकन होइन, सूचना नदिकन पूर्व तयारी नगरिकन वैकल्पिक व्यवस्था नगरिकन आम नेपाली जनताहरूलाई डोजर लाउनुपर्छ। सुकुम्बासी बस्तीमा डोजर लाउनुपर्छ, मानव अधिकारको हनन गर्नुपर्छ, पोखरामा त्यही सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अत्यन्तै समझदारीपूर्ण रूपमा हुने, अनि काठमाडौँमा कालिम्पोङ जो प्रधानमन्त्री हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री, उहाँले पहिले महानगरको मेयर हुँदा जस्तै गरेर मेयर के अरे जबरजस्ती रुवावासी गराउनु पर्ने, अहिले होल्डिङ सेन्टरहरूमा एउटा चाहिँ नै के भन्छ कस्टडीमा बसे जस्तो गरेर जनतालाई संचारकर्मीहरूलाई जान नदिएर त्यहाँका चाहिँ होल्डिङ सेन्टरमा बस्ने हाम्रा आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई त्यहाँको आफ्नो असन्तुष्टिहरू पनि पोख्न नदिने यो किसिमको हरकत गरेर पञ्चायत त होइन राणा शासनभन्दा अलि बढी निरङ्कुश, अलि बढी चाहिँ हुकुमी शासन यसरी नै यही गर्दै जानुपर्छ सरकारले। प्रमुख प्रतिपक्षी दलहरूलाई र अन्य दलहरूलाई त यो सरकारले यस्तै हुकुमी शैली लोकतन्त्रलाई चाहिँ कब्जामा राख्ने, सारा संवैधानिक निकायमाहरूलाई कब्जामा राख्ने अनि आफ्ना मान्छेहरू भर्ती गर्ने यस्तै गर्दै जाँदा नै राम्रो हुन्छ अहिलेको सरकारलाई, किनभने यो सरकार दुईटै नजिकको सरकार हो। यो सरकारले त्यो कुराहरू गर्दै गयो भने त्यो जनताले बुझ्दै जान्छ नि त, यथार्थमा यो सरकारको स्वरूप के हो, अनुहार के हो, देखाउने दाँत के हो, चपाउने दाँत के हो भन्ने कुरा जनताले बुझ्दै जाँदछन्। त्यसैले यो सरकारले सुकुम्बासी बस्तीमा नेपाली जनतालाई रुवाउनुपर्छ, अझै देशभरि रुवाउनुपर्छ, के अरे मधेसका चाहिँ मधेसमा अनि सहरी क्षेत्रहरूमा आतंकित गर्नुपर्दछ, सबै चाहिँ आफ्ना मान्छेहरू अराउटे भराउटेहरू नियुक्ति गर्नुपर्छ संवैधानिक अङ्गहरूमा, त्यस्तै गरेर अन्य 1596 अथवा 1600 जति चाहिँ राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेहरू हटाउनु पर्दछ होइन, जागिर दिनुपर्दछ। यो हिसाब किताबले सरकार बढ्दैछ अनि अरू विपक्षी दललाई डोमिनेट गर्नुपर्छ,
1: हेप्नुपर्छ।
0: सदनको गरिमा र मर्यादालाई कायम राख्दै सरकारको ध्यान आकर्षण गराउने हो हाम्रो जिम्मेवारी, जनताका आवाजहरूलाई सदनमा राख्ने हो र सरकार समक्ष पुर्याउने हो हाम्रो जिम्मेवारी। जे हो त्यो जिम्मेवारी गर्नका निम्ति हामी तयारी छौँ। अहिलेको द्वितीय नजिकको बहुमतसँग हामी डराउनेवाला पनि छैनौँ। हामीले त 15 सालको कष्ट द्वितीय बहुमतको बेलामा चाहिँ राजा ज्ञानेन्द्रले कु गरेर के अरे राजा महेन्द्रले कु गरेर चाहिँ नि अपदस्थ गरेपछि पनि 30 वर्ष कुरेर प्रजातन्त्र ल्याएन यो जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी भयो त नेपाली काङ्ग्रेस। अहिले अब 2 महिना बित्दैछ, 100 दिन नपुगिकन सरकारको विषयमा हामी विरोध पनि गर्दैनौँ। हामीसँग चाहिँ
1: विरोध त यहाँहरूले गरिरहनु भएको छैन, यहाँहरूले त समर्थनै गरिरहनु भएको छ, देखिरहेको छ संसदमा होइन,
0: राम्रा कुराहरूको हामी समर्थन गरिरहेछौँ र संस्थागत रूपमा त एक सय दिन पुगेपछि उहाँको पनि मूल्याङ्कन गर्छौँ, सरकारको मूल्याङ्कन गर्छौँ, उहाँको एक सय दिने कार्यसूची हेर्छौँ, यति अक्षर पढ्न जानेकै छ हामीले पनि। हामीले अहिलेसम्मको सारा जीवन समाजको निम्ति राजनीतिको निम्ति चाहिँ नि समर्पण गरेर आएकै हो, त्यो भएको हुनाले यो सरकारसँग हामीलाई कुनै त्यस्तो किसिमको ऊ पनि छैन। हामी अनुकूल प्रतिकूल सबै परिस्थितिहरू भोगेर आएको, सामना गरेर आएको हुनाले नेपाली काङ्ग्रेस अहिले रमिता हेरेर बस्दैन, आफ्ना आवाजहरू राख्नको निम्ति पञ्चायत व्यवस्थामा, राणा शासनमा, द्वन्द्व कालमा, माओवादीको द्वन्द्व कालमा, राजाको शासनमा पनि नेपाली काङ्ग्रेस पाकेर आएको, त्यस कारणले यो बालेमको शासनमा नेपाली काङ्ग्रेस चाहिँ नबाच्ने भनेर आउँदैन, संघर्ष नगर्ने भनेर आउँदैन।
1: नरेन्द्र केरुङजी, तपाईँसँग हामी फेरि पनि छलफल र बहस गर्नेछौ, अहिलेका लागि भने धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कंग्रेसका सांसद नरेन्द्र खेरुङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछ।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रंगको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंगको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदि खुला 105.4।
4: वासिङ मसिनमा 6 केजी एरियल म्याट।
5: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98 570 62 866 र 98 470 29 866। पर्वत जाने गेट, सहारा एग्रोभेट,
3: रेडियो आदि खुला 105.4।
8: थ्याङ्क यू बाबु।
1: नेपाल प्रेस युनियनको 35 औं स्थापना दिवस आज चाहिँ आइतबार मनाउँदै हुनुहुन्छ, प्रभात फेरि निकाल्नु भएको छ, तर अहिलेको अवस्थामा चाहिँ नेपाल प्रेस युनियन कस्तो स्थितिमा छ, तपाईँहरूले के गरिरहनु भएको छ? अहिले त सुनसान छ नि त, होइन?
8: नेपाल प्रेस युनियन सुनसान होइन, नेपाल प्रेस युनियन अहिले नेपालका संचार का क्षेत्रमा भएका संघ संस्थाहरू जुन ट्रेड युनियन बादबाट अगाडि परेका छ त्यो संस्थाहरूमा सबैभन्दा बढी एक्टिभ र सबैभन्दा ट्रेड युनियन मुभमेन्टलाई चाहिँ लिड गरेर नेपालको लोकतन्त्रको स्थायित्व सँगसँगै नेपालका श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्ने गरी अगाडि बढेको छ। तपाईँले भने जस्तै सुनसान किल्ला भन्ने हो त्यसको चाहिँ
1: मैले सरकारले चाहिँ ट्रेड युनियनहरूलाई होइन विभिन्न भातृ संगठनहरूलाई दलगत संगठनहरूलाई अङ्कुश लाउने काम गर्दैछन् त बाले नेतृत्वको सरकारले त्यो भएर तपाईँहरूका क्रियाकलापहरू सुस्ताएका हुन् कि
8: तपाईँले भनेको कुरा चाहिँ सबैभन्दा पहिला त ट्रेड युनियन संगठनहरू सरकारले जुन खाले नियत राखेर चाहिँ खारिज गरिरहेछ त्यो खारिज गर्ने काम चाहिँ विपरीत गरेको छ सरकारले त्यो निरङ्कुशतातर्फ उन्मुख हुनको लागि गरेको हो र तपाईँले यसैसँग जोडेर भनेको एउटा शब्दसँग चाहिँ तपाईँलाई पनि म करेक्सन गराउन चाहन्छु नेपाल प्रेस युनियन यसको आफ्नै खाले फरक पहिचान छ हामी न एनजिओ हो न हामी कुनै पार्टीको भातृ संगठन हो
1: नेपाली कंग्रेसको भातृ संगठन होइन नेपाल प्रेस युनियन
8: होइन होइन होइन तपाईँले बुझेको भन्दा फरक हो हामी नेपाली काँग्रेससँग लोकतन्त्रका आधारमा नजिक रहेर काम गरेका छौं र नेपालमा लोकतन्त्रका लाई प्रवर्धन गर्नेदेखि लोकतन्त्रको चाहिँ ल्याउनेसम्ममा चाहिँ काँग्रेसको नेतृत्व जुन रह्यो त्यो नेतृत्वलाई हामीले काँग्रेसले लिड गरेको प्रजातन्त्रलाई हामीले चाहिँ सँग हामी नजिक भएको नेपालको
1: सुन्ने श्रोताहरूले सुन्ने दर्शकहरू पनि कन्फ्युजमा पर्नु होला क्या शिवलम सालजी यो कुरा गरेर
8: तपाईँले बनाएको तपाईँ

0: सर एथलेसन रहेको एथलेसन रहेको र श्रमको सेक्टरमा काम गर्ने एउटा संगठन हो यो न कि तपाईँले भनेको जस्तो तपाईँले जबरजस्ती चाहिँ तपाईँ काँग्रेसको चाहिँ भातृ संगठन हो तपाईँ काँग्रेस हो भन्ने कुराले चाहिँ
1: मैले भनिरहेको छैन क्या आम जनताले दर्शकले श्रोताहरूले यसरी चाहिँ व्याख्या गर्छन् नेपाल
0: त्यसरी व्याख्या गर्ने त्यसरी व्याख्या गर्ने त्यसरी बुझ्ने जनताहरूलाई चाहिँ के बुझाइदिनुहोस् भने यो नेपाल प्रेस युनियन भन्ने संगठन नेपाल
1: स्वतन्त्र छ होइन यो
0: स्वतन्त्र छ लोकतन्त्र लोकतन्त्रवादी पत्रकारहरूले लिड गरेको श्रमजीवी पत्रकारहरूको हकितका निम्ति संचार प्रतिष्ठानहरूमा र संचार गृहहरूमा चाहिँ नेपालका पत्रकारहरूको पक्षमा लड्नका लागि ट्रेड युनियनवादबाट जन्मिएको र नेपालको श्रम सरकारको श्रम कार्यालयमा दर्ता गरेको 2048 साल जेठ 13 गते आजैका दिन हाम्रा अग्रजहरूले श्रम कार्यालयमा दर्ता गरेको हो र म यहाँलाई दर्ता नम्बर समेत भनिदिन सक्छु 27 नम्बरमा दर्ता रहेको नेपाल प्रेस युनियन नेपालको एउटा मात्रै श्रम कार्यालयमा दर्ता भएको संचार प्रतिष्ठान संचार कर्म गर्ने साथीहरूको ट्रेड युनियनवादबाट अगाडि बढ्ने संस्था हो र यो संस्थाले विगत लामो समयदेखि लोकतन्त्रको पक्षमा नेपालको चाहिँ श्रमजीवी पत्रकारहरूको सेक्टरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा थुप्रै ऐन कानून बनाउने विषयहरूमा चाहिँ लिड गरेको छ त्यस्ता अप्ठ्यारा परेका ठाउँहरूमा चाहिँ प्रेस युनियन लडाई लडेको छ र लोकतन्त्रवादी
1: पत्रकारहरूका पीड़ा छन् होइन समयमा पारिश्रमिक नपाएका पीड़ाहरू छन् होइन पत्रकारहरू चाहिँ कुटिएका छन् हेपिएका छन् थिचिएका छन् अहिले त तपाईँलाई थाहा छ यो होइन सरकारी संचार माध्यम बाहेक चाहिँ अन्य मीडियाहरूलाई मीडिया हाउसहरूलाई चाहिँ विज्ञापनै नदिने भनेर चाहिँ सरकारले सिन्डिकेट कायम गर्न खोजिरहेको छ खै त तपाईँहरूको उपस्थिति
0: अब यसलाई उपस्थिति कसरी भन्ने हो तपाईँले आफैले परिभाषा लगाउनु होला हामी प्रतिष्ठानमा भए न्यूनतम पनि पारिश्रमिकहरू नदिएका प्रतिष्ठानहरूमा हामी थुप्रैमा हाम्रो चाहिँ मालिकहरूसँग सौदाबाजी चलिरहेको छ धेरै ठाउँमा संचार गृहभित्र हामी आन्दोलनमा छौँ सरकारसँग तपाईँले भने जस्तै विज्ञापनको नीति यद्यपि श्रम संगठनहरू हामी श्रमको सेक्टरमा काम गर्नेहरूले विज्ञापन नीति चाहिँ मालिकहरूले नेतृत्व गरेको चाहिँ श्रम संगठन के अरे नेतृत्व गर्ने कुरा र मालिकहरूको पक्षमा कति बोल्ने भन्ने कुरा रहला तर हामी
2: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आदि खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुंवर संग जिला पहला आवाज रेडियो आदि खोला को समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। वर्षायाम नजिकिँदै गर्दा सम्भावित विपदबाट कुनै जनधनको क्षति न्यूनीकरणका लागि स्याङ्जामा जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाद्वारा लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत महसुल बापत 48 लाख भन्दा धेरै अनुदान र गुल्मीको इस्मा स्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षयको सहित 27 लाख रूपियाँ आर्थिक संकलन। आदि खोला खबर अब विस्तारमा। मनसून तथा वर्षायाम नजिकिँदै गर्दा सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि स्याङ्जामा जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न गरिएको छ। मंगलबार प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकमा जिल्लामा वर्षायामका समयमा हुन सक्ने बाढ़ी पहिरो डुबान लगायत प्राकृतिक विपदका घटनाबाट हुने क्षति कम गर्न आवश्यक पूर्व तयारी समन्वय र उद्धार व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो। बैठकमा जिल्लाका विभिन्न स्थानीय तह सुरक्षा निकाय सम्बन्धित सरकारी कार्यालय तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद आउनु अघि नै आवश्यक तयारी गर्न सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा जोड़ दिएका छन्। बैठकमा स्थानीय तहहरूले आफ्नो क्षेत्रमा जोखिमयुक्त बस्ती तथा स्थानहरूको पहिचान गर्ने आवश्यक सतर्कता अपनाउने पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा सुरक्षित स्थानको व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल गरिएको हो। यसै गरी जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना तथा स्थानीय तहबीच प्रभावकारी समन्वय गरी विपदको समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्ने तयारीलाई मजबूत बनाउने निर्णय गरिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले विपद व्यवस्थापन केवल एउटा निकायको जिम्मेवारी नभई सबै पक्षको साझा दायित्व भएको बताउनुभयो। वहाँले वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीलाई प्रभावकारी बनाउन सबै निकायलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो। वहाँले स्थानीय तह सुरक्षा निकाय तथा सरकारवाला संस्थाबीच निरन्तर समन्वय र सूचना आदान प्रदान आवश्यक रहेको उल्लेख गर्दै सम्भावित विपदबाट नागरिकको जीवधनको सुरक्षा गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो। बैठकमा विपदको समयमा आवश्यक पर्ने उद्धार सामग्री तयारी अवस्थामा राख्ने जोखिमयुक्त सड़क तथा बस्तीहरूको नियमित अनुगमन गर्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आकस्मिक अवस्थामा तत्काल परिचालन हुन सक्ने संयन्त्र तयार राख्ने विषयमा समेत जोड़ दिएको थियो। समितिले वर्षायामभर जिल्लाका सबै निकायलाई उच्च सतर्कतामा रहन आग्रह गर्दै सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि समन्वयात्मक रूपमा अघि बढ़ने प्रतिबद्धता जनाएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत महसुल बापत 48,57,652 रूपियाँ अनुदान वितरण गरेको छ। स्याङ्जा र कास्की जिल्लाका खानेपानी योजना हेर्दै आएको कार्यालयले चालू आर्थिक वर्ष 2082-83 पहिलो 6 महिनाका लागि 106 आयोजनालाई उक्त अनुदान उपलब्ध गराएको जनाएको छ। कार्यालयका अनुसार स्याङ्जाका 74 योजनाले 26,56,017 रूपियाँ प्राप्त गरेका छन् भने कास्कीका 32 आयोजनालाई 22,01,635 रूपियाँ अनुदान दिइएको छ। प्रदेश सरकारले लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महसुलमा सहुलियत दिने नीति लागू गरेपछि आर्थिक वर्ष 82-83 उक्त रकम वितरण गरिएको हो। कार्यालय प्रमुख किरण पौडेलले नागरिकलाई स्वच्छ गुणस्तरीय र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत महसुलमा अनुदान कार्यक्रम संचालन गरिएको बताउनुभयो। वहाँका अनुसार मासिक 25,000 रूपियाँसम्म विद्युत खपत गर्ने योजनाले 100% अनुदान पाएका छन्। यस्तै 25,000 देखि 35,000 रूपियाँसम्म महसुल आउने योजनालाई 80%, 35,000 देखि 50,000सम्म विद्युत खर्च हुने योजनालाई 60% तथा 50,000 देखि 80,000 रूपियाँसम्म खपत गर्ने आयोजनालाई 30% अनुदान उपलब्ध गराइएको छ। त्यस्तै मासिक 80,000 रूपियाँ भन्दा बढ़ी विद्युत महसुल तिर्ने योजनाले 10% अनुदान पाएका छन्। अनुदानका लागि आवेदन दिएका योजना मध्ये मापदण्ड पूरा गरेका आयोजना छनौट गरी रकम वितरण गरिएको कार्यालयले जनाएको छ। गुल्मीको इस्मा गाउँपालिका 4 दोहली स्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षय कोष सहित 37,00,000 रूपियाँ आर्थिक संकलन भएको छ। 60 वर्ष पुगेको हीरक महोत्सवको अवसरमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियान मार्फत उक्त रकम जुटाइएको हो। अभियानका क्रममा 6 वटा अक्षयको स्थापनाका लागि 16,00,000 भन्दा बढ़ी रकम संकलन गरिएको विद्यालयले जनाएको छ। यसमा गाउँपालिका 4 दोहली निवासी टीकादेवी महत गोमाको परिवारले दिवंगत श्रीमान र बुहारीको नाममा 5,00,000 भन्दा बढ़ीको अक्षयको स्थापना गरेको छ। स्वर्गीय लक्ष्मण महतको स्मृतिमा आफू सहित छोरा राजन महत, डाक्टर रविन महत, सोफिया महत र सोनिया महतले 2,11,111 रूपियाँ बराबरको अक्षयको स्थापना गरेका हुन्। त्यस्तै राजन महतले स्वर्गीय श्रीमती गंगा पछाई महतको स्मृतिमा 3,25,000 रूपियाँको अक्षयको स्थापना गर्नुभएको छ। विद्यालयका प्रधान अध्यापक जगत बहादुर खड्काका अनुसार महत दम्पति यस विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्थ्यो। गंगा पछाई महतको 35 वर्षको उमेरमा 2081 जेठ 26 गते निधन भएको थियो। यसमा गाउँपालिका 5 रजस्थलका स्वर्गीय नरहरि रिजालको स्मृतिमा परिवारले 3,61,161 रूपियाँ अक्षयकोषका लागि विद्यालयलाई प्रदान गरेको छ। नरहरि रिजाल यस विद्यालयका संस्थापक प्रधान अध्यापक रहेकाले उहाँको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छोरा दामोदर प्रसाद रिजाल विष्णुले जानकारी दिनुभयो। त्यसै गरी संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय कलानिधि रिजालको स्मृतिमा परिवारले 3,55,000 रूपियाँको अक्षयको स्थापना गरेको छ। यसमा गाउँपालिका 4 दोहली कल्याणका स्वर्गीय बेलबहादुर जीशीको स्मृतिमा परिवारले 1,01,111 रूपियाँको अक्षयको स्थापना गरेको छ। त्यस्तै विद्यालयका शिक्षक बालकृष्ण बस्नेतले आफ्ना बुवा नन्द बहादुर बस्नेतको स्मृतिमा 50,000 रूपियाँ बराबरको अक्षयको स्थापना गर्नुभएको छ। अध्ययन गरी 56 सालमा एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरूले पनि 2,56,000 रूपियाँ बराबरको सहयोग गरेका छन्। हालसम्म 16,03,439 रूपियाँ अक्षयकोषका लागि र 21,00,000 रूपियाँ विद्यालय विकासका लागि सहयोग प्राप्त भएको विद्यालयका लेखापाल केशव रिजाल जीसीले जानकारी दिनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भए नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बागलुङको तमानखोला गाउँपालिकामा स्याउ खेती शुरू गरिएको छ। समुद्री सतहदेखि 2500 देखि 3,000 मिटरको उचाइमा अवस्थित तमानखोला गाउँपालिका ओडा नम्बर 4 लाम्मेलाको बुर्दी र बैयालीमा स्याउ खेती गरिएको हो। ओडा कार्यालयको अगुवाईमा सिंहेली सामुदायिक वनमा 200 बिरूवा र सोले सामुदायिक वनमा 1200 बिरूवा रोपिएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरूवा ल्याइएको हो। प्रति बिरूवा 70 रूपियाँका दरले खरिद गरिए पनि ढुवानी खर्च जोड्दा 100 रूपियाँ परेको वडाले जनाएको छ। दुई वर्ष अघि परीक्षणको रूपमा लगाएको 50 बिरूवा राम्रोसँग हुर्किएपछि व्यावसायिक बनाउने लक्ष्य सहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौं। तमानखोला गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले भन्नुभयो, स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यवसाय खेतीमा प्रोत्साहन गर्ने लक्ष्य सहित स्याउ खेती विस्तार गरिएको श्रीपालीको भनाइ छ। बिरूवा रोपेको 5 वर्षमै फल दिन शुरू गर्ने र 40 वर्षसम्म फल दिइरहने वडा अध्यक्ष श्रीपालीले बताउनुभयो। खेतीयोग्य बाँझो जमीनलाई सदुपयोग गर्दै स्याउ खेती विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं। श्रीपालीले भन्नुभयो, परीक्षण सफल भएपछि बुढ़ी र बयालीलाई स्याउको पकेट क्षेत्र बनाउने योजना छ। स्याउ बगान संरक्षणको लागि वडाको 18 लाख रूपियाँ बजेटबाट तारबार लगाउने काम भएको छ। बिरूवा खरिद र जुवानी खाल्दा खन्ने तथा मलमा 8,19,000 र सिंचाई कुलोका लागि 5 लाख रूपियाँ खर्च भइसकेको श्रीपालीले जानकारी दिनुभयो। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरेला सड़क अन्तर्गत कोवाङ जोमसोम खण्डको ठेकेदार संघको ठेका सम्झौता तोडिएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तीदेखि टुकुसे मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने 17 किलोमिटर दूरीको सड़क 9 वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनी संघको सम्झौता तोडिएको बेनी जोमसोम कोरेला सड़क योजना कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी गराएको हो। योजना प्रमुख श्री शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम 7 पटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पू गौरी पार्वती कोशी एण्ड न्यौपाने संघको ठेक्का तोडेर अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। 2064 मार्ग खुलेको सड़क चक्लाउने पर्खाल नाली बनाउने र 11 मिटर चौड़ाईका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न 74 साल जेठ 9 गते उक्त कम्पनीसँग 70 करोड़मा ठेक्का सम्झौता भएको थियो। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कुरोला नाका जोड़ने 202 किलोमिटर दूरीको सड़क स्तर उन्नतिका लागि 11 खण्डमा संचालित आयोजना मध्ये कोवाङ जोमसोम खण्ड मात्र अलपत्र बनेको हो। अब अन्तिमादि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वर्षायाम नजिकिँदै गर्दा सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि स्याङ्जामा जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाद्वारा लिप्छिङ खानेपानी आयोजनालाई विद्युत महसुल बापत 48 लाख भन्दा धेरै अनुदान र गुल्मीको इस्मा स्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षयको सहित 37 लाख रूपियाँ आर्थिक संकलन। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुरनमस् खननी हार्दिक हार्दिक स्वागत गर्दछौं शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौं। आजको श्रृंखलामा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं।

हामी आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनु विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 13 गते बुधबार तदनुसार सन् 2026 मे 27 तारीक ज्येष्ठ अधिक शुक्ल पक्षको एकादशी तिथि बिहान 8:17 बजेपछि द्वादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनु पर्ला। प्रतिस्पर्धी बढ़नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मेहनतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ। वृष राशि हुनेहरूको लागि शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढ़ाईको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिथुन राशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। रोकिएका काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्न पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। कर्कट राशि हुनेहरूको लागि बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्न पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। सिंह राशि हुनेहरूको लागि मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने सिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ। बोलीको प्रभावले प्रशंसकहरू पनि बढ्नेछन्। कन्या राशि हुनेहरूको लागि सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनज्ञ धन आर्जन गर्न सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। तुला राशि हुनेहरूको लागि काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई व्यवस्था गर्नाले पनि दुःख पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि प्रयत्न गर्दा आय स्रोत बढ़ाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि सरसापतमा रकम बाहिरिन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
धनराशि उनीहरूको लागि विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ। आर्थिक काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मकर राशि हुनेहरूको लागि मेहनत गर्दा तारीफ योग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। आध्यात्म भाव जागृत हुनाले परोपकारमा मन जानेछ। कामको चुनौती समाप्त हुनेछ। नाम र दाम हात लागि हुनेछ। कुम्भ राशि हुनेहरूको लागि सामान्य कामका लागि धेरै दौड़धूप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। परिस्थितिले अल्मल्याउन सक्छ। वाद विवादमा अघि नसर्नुहोला। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा काम बन्नेछ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा माहौल रमाइलो रहनेछ। सिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्नेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो युवा आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 98469-18921 र 98-62-39-399
5: ओ एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
6: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
5: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
6: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
6: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
5: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
5: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
6: सम्पर्क मोबाइल 98462-98145
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
8: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
9: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
11: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार विज्ञापन हो।
13: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403131, मोबाइल 98565531। कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
15: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
14: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलादेखि
13: एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु,

0: कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु,
0: हो त आमा। फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आरैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
3: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
7: नेपाल आदर्श नै किन रोज्ने त?
8: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
7: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
8: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
7: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
8: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
7: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
8: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
7: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 फारम वितरण धमाधम भइरहेको छ।
8: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
7: 9556501042
8: र 9556501033।
7: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी साङ्जा।
9: हेलो
0: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
0: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के के

0: शासन सुविधाहरू
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसतार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145502, मोबाइल 98560405502 र 98460151।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
7: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तन्नोवालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0364-4051, मोबाइल 9956-5250।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
8: ए नानी, त्यो पानी नपिउ त।
9: किन र काका?
8: त्यो पानी फोहोर छ।
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
10: सार्वजनिक हितका लागि रेडियो आदिकला।
11: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
11: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
13: छ्या, कस्तो सास गनाएको तिम्रो त।
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
13: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
16: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
17: फुटबल प्रतियोगिता हुने बारे सूचना।
18: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
17: आयोजक वालिङ युवा क्लब, वालिङ 8 स्याङ्जा।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
20: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
25: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
24: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
25: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
24: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
25: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
24: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855554 र 9008447723।
26: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
27: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
28: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
27: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
28: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
27: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
28: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
23: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटल को खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
7: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: पुनामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
2: एसईई परीक्षा 2082 मा एसरी पुनामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पुनामृत नै किन
2: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
2: गुणस्तरीय सिकाइ वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
2: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोकसेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
2: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
2: विद्यार्थी मैत्री वातावरणमा जंकफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
2: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
2: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाइ व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
2: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
1: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 98-560-28-432
2: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
2: उपलब्धि मापन परीक्षा जेठ 16 गते
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
3: मोबाइल नम्बर 9806641870 र 9865494497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
2: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502271।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
11: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
12: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
13: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
12: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
13: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि, त्यति मात्र हो र नानी? त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
12: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
10: सम्पर्क मोबाइल 97484-34484।
14: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्जा।
15: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
16: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
15: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
16: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
17: हाम्रा सेवा तथा सुविधाहरू
18: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
17: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
18: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
17: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
18: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
17: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
19: सम्पर्क फोन नम्बर 0364146624

0: मिर्दी क्लिनिक में डाक्टर आउने सूचना यही जेठ 16 गते शनिवार का दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक कुठी दाग दुबी सेतो दुबी डन्डीफोर चिलचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 9649-71-4740।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।
3: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Access to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कम मलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: एसई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
8: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो
7: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन
8: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने
7: हाम्रा विशेषताहरू
8: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू
7: पुस्तकालयको समुचित व्यवस्था
8: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर
7: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन
8: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था
7: निरन्तर मूल्याङ्कन र उचित परामर्श
8: वडा कार्यालय र विभिन्न अक्ष कोषहरूको आकर्षक छात्रवृत्ति
7: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था
8: वित्तीय साक्षरता वृत्ति विकास लैङ्गिक समानता विपद व्यवस्थापन परामर्श
7: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि
8: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि
7: हामी बनाउँछौ हाम्रो रणवीर
8: सम्पर्क मोबाइल नम्बर 9556-29222 र 9849-27847
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा
0: इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210 585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
9: यही जेठ 16 गते शनिबारका दिन
2: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
9: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौल नबढ्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 063-441-0006 मोबाइल 98-560-55-266
9: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
10: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
11: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
10: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
11: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
10: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचारी गहना उचित मूल्यमा पाइन्छ नि।
12: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
10: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
12: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
10: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
12: सुखको गहना दुःखको खजना।
10: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
12: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अप्सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
0: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
7: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
7: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
0: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
7: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
8: भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: यस भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने
9: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
8: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
9: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
8: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
9: मोबाइल नम्बर 9841707052
8: र 9842364038।
9: भोपु सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङआट सेंजा।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुशी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु।

0: दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856030988 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815546496
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
8: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्दमा कहीँ पनि
8: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
7: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
8: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
9: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुत्रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
8: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0363-440-594
10: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
11: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
10: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
11: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक

0: पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
2: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
6: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्लो केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको वहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो। संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वाग्ले पूर्व अर्थमन्त्रीहरू, अर्थविदहरू, विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्रैकिंग, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ। झण्डै 2/3 मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वाग्ले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र मिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसो पछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा गाड़ी चल्न सकेका छैनन्। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीच बाटोमै रोकिएका हुन्। स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दी पार्टीका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वै हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत मागदावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द खण्डगिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टा पट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसैगरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि दुई छुट्टा छुट्टै समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल सवलमाली, थरियात अल रुजु, हबुस, मारका र साला लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायुमास ओभलमा खेल नेपाली समयअनुसार पौने 12 बजे शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजय शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरूबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दैछ।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ. नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051.
6: छिटो भनेको वर्ल्ड लिङ्क.
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
8: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
9: हेलो हेलो, भन्नुहोस् त.
7: हेलो हजुर
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
8: ल ल ल, म किन दिन्थे.
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
11: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं.
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ.
11: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
13: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
12: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
13: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
12: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
12: मोबाइल नम्बर 9856054313 र 9141348 32।
13: मूल्य होइन स्वास्थ्य रोजौं।
14: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856553031।
13: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
13: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
12: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
13: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
12: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9864685411।
14: होइन के भयो किन बन्द भएको हो गाडी
15: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
14: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
15: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
14: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
15: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
16: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
14: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
16: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
14: फोन नम्बर 0364145502 मोबाइल 9857404502 र 9847514001
17: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
14: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
17: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
14: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
17: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
14: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
17: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9556085667
18: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
19: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
18: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
19: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
18: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाउ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
19: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाउ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
18: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
19: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
0: चिया कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9821-4740-029।
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही। वालिङ आठ बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9821।

0: का ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: ए बाबु हजारो छ, टच बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्ध सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
6: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
6: फोन 0364 40 6000।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने,

0: पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
5: फोन 0364142558।
6: ए नानी, त्यो पानी नपिउ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
8: सार्वजनिक हितका लागि रेडियो आदिकला।

0: कृष्ण अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ओए ना यो तो सात ये के पांच थोपलो चार मेरा हर्ष को रेडियो आदि खोले रखा ही क्या
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9864100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
8: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
7: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
8: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468 32809 र 9856501।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-84।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ, फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
7: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। समय बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
8: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही जेठ 16 गते शनिबारका दिन
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
8: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 63-441-163, मोबाइल 98-461-8-70।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई नेचको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 76 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।

0: को हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: फुटबल प्रतियोगिता हुने बारे सूचना
4: 2050 को दशक में वालिङ क्षेत्र में मात्र नभएर सन्जा जिल्ला भरी नै फुटबल खेल को विकास र राष्ट्रीय स्तर का खिलाड़ी उत्पादन में महत्वपूर्ण भूमिका निभाएको सन्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टूर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ
3: आयोजक वालिङ युवा क्लब वालिङ आठ स्याङ्जा
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779 र 582780
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ सुखको गहना दुखको खजना
9: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
8: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: ए अप्सरा किन बोलाको मलाई?
1: हे न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364141044, मोबाइल 9560081173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
8: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145002, मोबाइल 9856404502 र 9864501।
8: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
10: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
10: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
10: मुटुको जाँच ECG सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
10: डिजिटल एक्सरे सेवा,
8: फेरफार गर्ने
10: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364140087, मोबाइल 9849706740।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
5: नेपाल आदर्श नै किन रोज्ने त?
6: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
5: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
6: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
5: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
6: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
5: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
6: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
5: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
6: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
5: 9556501042
6: र 9556501133।
5: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8, भीमटारी, स्याङ्जा।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
7: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहालेँ।
9: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
7: मोबाइल 9856309888 र 9856555988।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9843686647।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 9815564696।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
5: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
3: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
5: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
3: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौ।
5: बाहिर जथाभावी दिसा पिसाब नगरौ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौ।
3: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौ।
5: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
3: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने

0: तुरन्तै बदलौ।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
2: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: रेडियो आदिखोला 105.4

0: सुनिस ना अहिले हाम्रो गर्नेमा 11 बजेको छ
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
5: बिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक बिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
1: पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो
6: एसईई परीक्षा 2082 मा एसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: पुनामृत नै किन
6: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
6: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
6: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
6: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
6: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
6: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
6: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन जीवन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन।
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
6: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा।
1: सम्पर्क नम्बर 063412021, मोबाइल नम्बर 9856028432।
6: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि।
6: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 9847689921 र 9862439390।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9857279971 र 9861600867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98560553331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
0: होइन, कुन पानी पिउनु भयो हजुरले?
2: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
2: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर रा मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं, फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
2: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौं। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168-585-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85-411।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
0: उपलब्ध सेवाहरू।
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864211629 र 9841668251।

0: No! No! No!
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846605756।
3: होइन, कुन पानी पिउनु भयो हजुरले?
4: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
3: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
4: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर फिल्टर गरेर क्लोरिन हालेर सोडिस गरेर शुद्धिकरण गरेर मात्रै पिउने गरौँ।
3: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौँ। फोहोर मैलाहरू जताततै नफ्याकौ। फोहोर मैलाको उचित व्यवस्थापन गरौ।
4: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय सेन्चा।
5: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
5: अच्छा, ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: ज्ञानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78।
9: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
10: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
11: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
10: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
11: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
10: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
11: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
10: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
11: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल, ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
10: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
11: सम्पर्क मोबाइल 9862-98145।
12: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन पी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
13: भन त,
14: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
13: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560-31966।
15: बिन्देवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855332446 नहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानुभयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
0: कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856038029
7: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
8: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
8: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
8: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
8: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
8: फोन 0
9: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
10: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो
9: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन
10: प्राविधिक धार तर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने
9: हाम्रा विशेषताहरू
10: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू
9: पुस्तकालयको समुचित व्यवस्था
10: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर
9: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन
10: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था
9: निरन्तर मूल्याङ्कन र उचित परामर्श
10: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति
9: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था
10: वित्तीय साक्षरता वित्तीय विकास लैङ्गिक समानता विपद व्यवस्थापन परामर्श
9: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि
10: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि
9: हामी बनाउँछौ हाम्रो रणवीर
10: सम्पर्क मोबाइल नम्बर 9556229222 र 9849727847
9: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, BMC पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।

0: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ सेन्जा फोन 063-440-594
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
2: फोन 063-441-258
3: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
4: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
4: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
4: हाम्रा सेवाहरू
3: दाँत तथा मुखको परीक्षण
4: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
4: दाँत टल्काउने
3: मुख गनाउने समस्याको उपचार
4: दाँत रङको सिमेन्ट भर्ने
3: दाँतको जरेदेखिको उपचार
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
3: साधारण दाँत निकाल्ने
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
4: गिजाको शल्यक्रिया
3: कृत्रिम दाँत राख्ने
4: दाँत रङको वा मेटल को खुल लगाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
3: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 063-590-025 मोबाइल 98-60-40-78-22 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: रेडियो आदिखोला 105.4

0: Goodness, no. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो
4: रेडियो आदि खोला 105.4 गर्मीबाट केही

0: शनिबार देखि लागू हुनेछ। यसमै अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। पर्सी शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकिएको छ। उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524, नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाई छ। उहाँले विश्वव्यापी तापमान वृद्धि जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1,000 रूपियाँले घट्यो। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दररेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मोनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मूनबेस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष तीन टोली जापानको नागोबायामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढमा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सी शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दररेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा, विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी। अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीन बीचको खेल चल्दै। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँट्यो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन लखर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808474723।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686।

0: फुटबल प्रतियोगिता हुने बारे सूचना।
1: 2050 को दशक में वालिङ क्षेत्र में मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेल को विकास र राष्ट्रीय स्तर का खिलाड़ी उत्पादन में महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टूर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लब को आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 संचालन गर्न लागेको जानकारी गराउँदछौ।
0: आयोजक वालिङ युवा क्लब, वालिङ आर्ट, स्याङ्जा।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SC कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट, VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
4: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, ठिकै छुटेछ, टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ, बगालेटोल।
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
5: मोबाइल नम्बर 9847621380।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देश चाहिँ ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
9: छिटो भनेको वर्ल्ड लिङ्क। अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
10: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
9: मोबाइल नम्बर 9855 54313 र 9141 43 48।
10: मूल्य होइन स्वास्थ्य रोजौ।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ। फोन नम्बर 0363 44 331, मोबाइल 9855 55 331।
12: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: रेडियो आदिखोला 105.4

0: निशान फार्मेसीमा डाक्टर रमेश सूचना
1: यही जेठ 16 गते शनिवार का दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0363-412-183।

0: access to all.
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिल भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
3: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। इशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ। पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। Be the Galaxians, feel the difference. Dedicated to academic excellence since 1994.
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: रेडियो आदिखोला 105.4

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्ल वालिङ, पूर्वाइट सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 063-44-0051, मोबाइल 9956-52-0949।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्ष

0: 4725 on Town North.
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
0: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063414087, मोबाइल 9869701147।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
6: मुटुको जाँच, ECG सेवा।
1: भाँचिएको हड्डी प्लास्टर सेवा।
6: डिजिटल एक्सरे सेवा।
1: चिरफार गर्ने,
6: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
6: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0063414087, मोबाइल 9864970174।
7: चिया कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं।
3: पानीको सही उपयोग

0: गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

झिमिक झिमिक गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू छुन्दथे, र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनु अनि कन्यु खोज्दछु म। तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकाल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि फुलाइन्छ।

0: सुमित अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु।

0: नमस्कार मसी बहमाल तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन गर्दछौ कार्यक्रम गाम्बेसीका भागाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बेसीका भागाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ अवसरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम काम्बेसीका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम काम्बेसीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बेसीका भाकाको अर्को भिन्न श्रृंखला अनि चौथो श्रृंखला बुधबारीय श्रृंखलाको सन्दर्भ साइनेछौ। बुधबारीय विषयमा रहेर हामी नयाँ तथा पुराना फरक नामले विचारमा उपलब्ध भएका साले चेतरेला भाका कौरा भाका झ्याउरे भाका लगायतका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने जमर्कमा जुटिसकेका छौं। रेडियो लागू क्रममा हामी सुमधुर खालको कौडा भाकासँगै कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौं। सही भाकासँगै पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

हुर्केको को जीवन के गर्यो भयो नि दुमन यस्तो मधुर खालको गौरा भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाउँ सिखा भाकेमा। आजको यस सुन्दर व्यवसाय बुधबार व्यवसायको शुभारम्भमा दैलो भार्यौं सुमधुर खालको भाकाबाट सोही भाका सँगै हामी दबाहरूमाझ कार्यक्रमको शुरूआतमा दैलो उघारेका छौं। राजी भए जीवन दिनलाई यो सुमधुर खालको भाका अंशु लामा अनि मेलिना राईको आवाजमा सजिएको आनन्द गुरूङ लगायतका कलाकारहरूको आवाजमा सजिएको भाका दबाहरू समक्ष जोड्यौं र यसै क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुनेछौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: तपाईँ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9855501 र 9855332446
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
6: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
6: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308239
7: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
0: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
0: हुन्छ त्यसो भए
6: भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
8: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9863707071।
8: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो
9: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
9: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9846485411। होइन के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9860651।
11: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसिका भाकामा। आज हामी कार्यक्रम गाम्बिसिका भाकाकै सुन्दर व्यवसाय बुधबार व्यवसायमा रहेर नयाँ तथा पुराना सालैजो एकलैला भाका, कौरा भाका, झ्याउरे भाका लगायतका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौ। त्यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा बोली बिछे खाता सुन्ने लाग्यो जगता भूगोल दिन अब त यस मधुर खालको रमन्छने खालको रोइला भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मृतिका भाकामा मीमा कुमारी दुरा अनि श्री श्री प्रजाको आवासमा सजिएको धर्म कर्म छोडी माया कै नाम जपियो झन पिरालो थपियो यस मधुर खालको भाका रोइला भाका त बहर समक्ष जोड्यौं र यसै क्रममा हामी अर्को भाका पस्किन्छौ सोही भाकासँगै हामी छोटो पारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
1: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
5: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98 015 23 50, सहयोगका लागि मोबाइल 98 015 23 51।
8: छिटो भनेको वर्ल्ड लिङ्क।
7: लौहेर, आज पनि आधा सामग्री भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ।

0: सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
0: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
0: मोबाइल नम्बर 9847621380।

हजुर, कार्यक्रमको क्रम राखिएको यसचोटि व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम ग्रामीण भागमा आज हामी कार्यक्रम ग्रामीण भागकाको चौथो श्रृंखला अर्थात बुधबार यस श्रृंखलाको यस सन्दर्भ साईमा रहेर सुमधुर खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। विशेष गरी हामीहरू समक्ष कालेजु एकलैरा भाका, कौरा भाका, झरे भाका लगायतका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं र पनि हामी कार्यक्रमको अन्तिम समयमा पनि आइपुगेका छौं। तपाईहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथी हुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँ माझ अर्को सुमधुर खालको भाका छोड्दै यहाँहरू माझबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उछुल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: कृष्णा, अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
5: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
4: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
5: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
4: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
4: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
6: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98-469-18-921 र 98-62-39-399।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
8: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन
12: त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ट्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
13: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050, सहयोगका लागि मोबाइल 9805230051।
14: छिटो भनेको वर्ल्ड लिङ्क।
15: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
16: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
15: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
17: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
15: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
17: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
15: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
18: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
19: सम्पर्क मोबाइल 97484-34484।
20: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0638440051, मोबाइल 9956052049।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार। भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। रक्तदान हुने बारे सूचना, नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नुहुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही जेष्ठ 14 गते, स्थान भूषाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड, समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक, रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेड क्रस उपशाखाहरू।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0638440331, मोबाइल 9856055331।
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
3: सम्पर्क फोन नम्बर 0368440624।

0: Limited. Access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
4: ए आसरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, शान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-2129 र 98-461-2551।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
7: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना: यही जेठ 16 गते शनिबार दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-44-087, मोबाइल 98-469-7147।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।
10: फुटबल प्रतियोगिता हुने बारे सूचना:
7: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर सन्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको सन्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
10: आयोजक वालिङ युवा क्लब वालिङ आठ स्याङ्जा।
11: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364140087, मोबाइल 9849701740।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
5: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
4: नेपाल आदर्श नै किन रोज्ने त
5: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
4: आधुनिक प्रविधि युक्त कक्षा कोठा
5: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
4: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
5: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
4: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
5: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
4: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
5: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043
4: 9556501042
5: र 9556501033
4: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ आठ भीमटारी स्याङ्जा
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी गरी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0364460600।
5: पुनामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: पुनामृत नै किन
4: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
5: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
4: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
5: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
4: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
5: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
4: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
5: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
4: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
5: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
4: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
5: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
4: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
5: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
4: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
5: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9856288432
4: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
5: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
4: उपलब्धि मापन परीक्षा जेठ 16 गते

0: भनेर बजार जान आँटेकि नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
0: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
1: मोबाइल 9856309888 र 9856555988।
3: रक्तदान हुने बारे सूचना: नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतः स्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नुहुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही ज्येष्ठ 14 गते, स्थान भूषाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड, समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक, रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेड क्रस उपशाखाहरू।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
4: मोबाइल 9815356496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक

0: एक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली संचालन में आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्ति बाट रगत में सुगर, थाइराइड, यूरिक एसिड, कोलेस्ट्रोल, तीन महीने सुगर जांच, मुटु को पीटीआईएनआर, मृगौला को जांच, कलेजो को जांच, जन्डिस परीक्षण, रगत को कैंसर, पाछेघर को मुख को कैंसर तथा अन्य कैंसर जांच, दिशा पिशाब तथा खकार जांच, वृय जांच, ट्यूमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पता को जांच लगायत का विभिन्न स्वास्थ्य परीक्षण न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्थितिमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया, युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ। विदेशी विनिमय संचित 34.14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयता धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 अर्ब पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफल को जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घनफीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बी र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा गराईबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। योसँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनले विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चिनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछाएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङए झुले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिइन्। योसँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्दाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।
5: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
6: रक्तदान हुने बारे सूचना। नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नुहुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही ज्येष्ठ 14 गते। स्थान भूषाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड। समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेड क्रस उपशाखाहरू।
7: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494997।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोलिस्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439399
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना
3: यही जेठ 16 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
2: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक प्रोप्राइटर गीता तिवारी फोन 0063441163 मोबाइल 9841698070
3: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार
4: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
0: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
4: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
4: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
4: मोबाइल नम्बर 9855054313 र 9841443432
0: मूल्य होइन स्वास्थ्य रोजौं छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो फोन 0063441044 मोबाइल 9855081173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार
4: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
0: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुरसँगै जान्छु है
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
0: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 3333 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
4: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9836707071।
4: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9896279171 र 9846100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: यस भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
3: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
3: प्रयोगत्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063441-2023,
3: मोबाइल नम्बर 9841-70-5552
0: र 9842-64-038।
3: भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङ 8 स्याङ्जा।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9843686647। कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल, बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा, संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: या सरा किन बोलाको मलाई
6: हेर न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनि हिँड
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
0: ओई आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9462698145।
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: ऑल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी में डॉक्टर आउने सूचना
1: यही जेठ 16 गते शनिवार का दिन
0: हाड़ जोड़ने नशा तथा बात रोग विशेषज्ञ डॉक्टर सरोज चंद्र आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समय देखि हाथ खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड़ जोड्ने नशा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक कुची दाग दुबी सेतो दुबी डन्डेफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौड़न पर्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856555266।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका बिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
1: फोन 0364140258।
3: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364140696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना

0: दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। रक्तदान हुने बारे सूचना नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नु हुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही ज्येष्ठ 14 गते। स्थान भुसाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड। समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेड क्रस उपशाखाहरू।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन के भयो र किन हल्लाखोर गरेको हो।
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए कुरो त्यस्तो पो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ,
2: सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364-43-331, मोबाइल 98565-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
9: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ।
10: कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ।
9: थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-075-56 र 98460-075-56।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू,
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0364-41-6024।

0: to on.
1: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855196076 9861979076 र 9817682123
4: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
5: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
4: दाँत सफा गर्ने टल्काउने
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
4: दाँतको जरासम्म सफा गरी भर्ने
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
4: दाँतमा खोल राख्ने
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
4: मोबाइल 9846621629 र 9841668251

0: पलङ लो भेटियो वालाहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560 31966।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 6667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140।
6: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट, अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्क स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50-119 र 98560-33-246।
3: अच्छा कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
3: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
3: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-6600।
5: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
5: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
5: मोबाइल 98560-30988 र 98560-55988।
8: होइन, कुन पानी पिउनु भयो हजुरले?
4: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
8: नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
4: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
8: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं, फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
4: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
9: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
10: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
9: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
10: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आर्ट मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
9: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोरमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
2: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
2: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
3: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
2: हाम्रा विशेषताहरू:
3: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
2: पुस्तकालयको समुचित व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
2: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
3: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
2: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
3: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
2: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
3: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
2: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
3: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
2: हामी बनाउँछौ हाम्रो रणवीर।
3: सम्पर्क मोबाइल नम्बर 9856-29222 र 9849-27-847।
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गुटिङ्गो दाँतलाई तार। हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरे

0: बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: रक्तदान हुने बारे सूचना नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नुहुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही ज्येष्ठ 14 गते। स्थान भूषाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड। समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेड क्रस उपशाखाहरू। भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बयरघारी स्याङ्जा।
2: पुनामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: एसई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9856-28432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494997।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847721380।
4: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
4: नेपाल आदर्श नै किन रोज्ने त?
5: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
4: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
5: व्यावहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
4: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
5: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
4: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
5: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
4: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 फारम वितरण धमाधम भइरहेको छ।
5: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
4: 9556501042
5: र 9556501133।
4: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि वालिङ आठ भीमटारी स्याङ्जा।
6: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
7: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 र सीसीटीभीको क्षेत्रमा 6 सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9556551271, 9468328009 र 9556502071।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855 51068 र 9836 70771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्रे रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0363-44-051, मोबाइल 9855-52-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
3: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
4: होइन बहिनी आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो
5: के गर्नु त दाई यो फोहोरको घरमा के काम त्यही भएर डहरमा फ्याँकिदिएको नि
4: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ
5: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ
4: बाहिर जथाभावी दिशा पिसाब नगरौँ दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ
5: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ
4: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा
6: फुटबल प्रतियोगिता हुने बारे सूचना
0: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ
6: आयोजक वालिङ युवा क्लब वालिङ आठ स्याङ्जा
7: यासरा किन बोलाएको मलाई
8: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
7: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
8: हाम्रा विशेषताहरू
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
8: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
8: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052
9: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
10: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
11: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण
9: दाँत सफा गर्ने टल्काउने
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
9: दाँतको जरासम्म सफा गरी भर्ने
11: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
9: दाँतमा खोल राख्ने
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
9: बाङ्गो टिङ्गो दाँत मिलाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
9: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
9: मोबाइल 9864221629 र 9864168251

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855-50119 र 9855-33-246।
2: मृदि क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-4141-87, मोबाइल 9845-71-4147।
2: स्मरण होस्ट डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार। कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
5: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
6: किन नपाउनु नि बाबु? स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9855-62-866 र 9847-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा ठिक गरौं।
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
8: मिटर प्रयोग गरेर मात्र

0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
4: रेडियो आदिखोला 105.4

0: सुनत नानी
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानवाधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।

0: देशको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3,00,000 जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
1: आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनिष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक रेमिट्यान्स 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संचिति 34 खर्ब 14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढ़ी आएको आयात धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10 खर्ब 98 अर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3.89 अर्ब 74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृमृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
8: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपति सभापति लामिछान र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतको खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाण्डुमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
0: यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
1: सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै दुई दिन बिदा छ भने कतै शनिबार एक दिन मात्रै बिदा छ। कतिपयले दुई दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै एक दिनमै विदा पर्याप्त रहेको बताएका छन्। साथी सम्झना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने विदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
12: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ छ, हामीलाई चाहिँ फाइदा नै गरेको छ। किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त। अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
13: मेरो नाम सरस्वती राई, म धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ। त हाम्रो बानी नै बसिसकेको, अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ। अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदाले पनि हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भन्दा झन् पेलान परेको जस्तो हुन्छ। हुन्छ, बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
14: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
15: मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदाखेरि त होइन, सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, सजिलो भएको छ। लङ आवर ड्युटी भएको छ नि त हाम्रो, अहिलेसम्म त त्यस्तो भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, अब पछि हेर्दै जाउँ होइन कस्तो हुन्छ। अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
16: नानी सभा माली, यही ललितपुर हो, एसएन कलेज सातो बाटो। एक दिन बढी घर बस्नु पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ, यसो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि छिटै लाग्यो, त्यस्तो प्रेसर चाहिँ छैन।
17: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो। दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त। अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिकति लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
18: मेरो नाम सुस्मिता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्नु त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्थ्यो जस्तो लागेको छैन, कन्टिन्यू गइरहेछ नि त। अब हाम्रो कलिकुरम अनुसार पनि त त्यही पहिला नै सिटिभिटीले छुट्याएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त, अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्थ्यो जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
1: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ। भोलि मुस्लिम समुदायको ईद र पर्सि गणतन्त्र दिवसको विदा छ। शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
2: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए।
0: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.99 अङ्कले बढ़ेर 2782.10 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.85 अर्ब रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीका 1,52,00,000 किता शेयर 6.03 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँका किनबेच भएको थियो, त्यसैता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन।
1: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9,00,000 मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5,00,000 मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,00,000 लाख 5241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो।
0: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ बहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र इन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
1: काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। थमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्ब महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण 49.50 खर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूँजीकरण 49.20 खर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्याङ्कन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलर्नपुरमा राति 7:45 शुरू हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लीग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पछि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर, रासोपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित, बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो, चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत, आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिले समका मुख्य खबरहरूबाट। पोषण मैत्री पालिका घोषणाको तयारीमा वालिङ ओडाओडामा अभिमुखीकरण। भीमटारी सामुदायिक सिकाई केन्द्रद्वारा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी प्रशिक्षण र गल्याङको पकवादे गल्याङ भन्ज्याङ स्कूलदेखि बुढो काब्रो हुँदै कालीमाटी जाने सड़क खण्ड स्तरोन्नति एवं ढलान। वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नगरलाई पोषण मैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित सरकारवाला निकायसँग छलफल र अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ। नगरपालिकाले 14 ओडामा ओडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समिति र जनप्रतिनिधिहरूलाई लक्षित गर्दै पोषण मैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाई, खाद्य सुरक्षा तथा बाल विकाससँग सम्बन्धित सूचकबारे छलफल गरिएको छ। पोषण मैत्री स्थानीय तह घोषणा गर्न आवश्यक मापदण्ड, समुदायको भूमिका र स्थानीय सरकारको जिम्मेवारी बारे सहभागीलाई जानकारी गराइएको छ। नगर उपप्रमुख कविता तिवारी गैरेले पोषण सम्बन्धी कार्यक्रम राष्ट्रिय नीति तथा स्थानीय सरकारको दायित्व दुवैसँग जोड़िएको विषय भएकाले यसलाई अभियानकै रूपमा अघि बढ़ाइएको बताउनुभयो। पोषण मैत्री मात्र नभई बाल पोषण मैत्री बाल मैत्री नगरपालिकाको सूचक पूरा गर्नका लागि पनि नगरपालिकाले तीव्र रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। बाल अधिकार, स्वास्थ्य, शिक्षा, पोषण र सुरक्षित वातावरण निर्माणलाई प्राथमिकतामा राखेर ओडा तहसम्म अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ। उहाँले आगामी मंगिर 4 गते वालिङ नगरपालिकालाई पोषण मैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यसहित बाल अधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षा सम्बन्धी सूचकहरू पूरा गर्न नगरपालिका सक्रिय रूपमा लागि परेको बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले पोषण मैत्री पालिका निर्माणले बालबालिका, किशोरी, गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार ल्याउने बताउनुभयो। उहाँका अनुसार वालिङ नगरपालिकाभित्र 5 वर्ष मुनिका 2483 बालबालिकामाथि गरिएको परीक्षणमा 34 जनाको कुपोषित र 3 जना दीर्घ कुपोषित भेला परेका छन्। कुपोषित बालबालिकाका लागि पोषण परामर्श, नियमित स्वास्थ्य निगरानी, पोषणयुक्त खाद्य सामग्री र अभिभावक सचेतनामूलक कार्यक्रम गरिने उहाँले बताउनुभयो। नगरपालिकाका अनुसार शिक्षा, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, कृषि विकास, पशुपक्षी विकास, शासकीय प्रबन्ध र स्वास्थ्य क्षेत्र अन्तर्गत रहेका 59 सूचक पूरा गरेपछि बाल मन्त्री स्वास्थ्य संस्था र ओडा तथा पालिका घोषणा गर्न सकिनेछ। पोषण मन्त्री घोषणा पालिकाका लागि कुपोषण न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य सुधार, खाद्य सुरक्षाको प्रबन्ध, सरसफाई व्यवस्थापन र स्वस्थ समुदाय निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। भीमटारी सामुदायिक सिकाई केन्द्र वालिङको आयोजनामा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम वालिङ सहस्थित राष्ट्रिय माविमा सम्पन्न भएको छ। सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान भन्ने नाराका साथ सिकाई केन्द्रले कक्षा 11 र 12 का विद्यार्थीलाई प्रशिक्षण तथा 3 कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीले बताउनुभयो। कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैरेले लागू औषध दुर्व्यसनले समाज र परिवारका साथै व्यक्ति पनि शारीरिक रूपमा नकारात्मक असर गरिरहेको बताउनुभयो। लागू औषधको प्रयोग कानूनी रूपमा अवैध रहेको भन्दै यसको प्रयोगले आफ्नो शारीरिक र मानसिकसँगै परिवार समाजलाई पनि नकारात्मक प्रभाव पार्ने बताउनुभयो। विद्यालय तहदेखि नै लागू औषध दुर्व्यसनका विषयमा जानकारी भएमा भोलि यस्ता तलतबाट फस्न लतमा फस्नबाट जोगिने र सुसंस्कृत समाज निर्माण गरिने भएकाले नगरपालिका तथा प्रहरीहरूले विभिन्न संघ संस्थासँग सहकार्य गरेर कार्यक्रम गर्दै आएको बताउनुभयो। कार्यक्रममा वडा नम्बर छका वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यहरू नन्दुराज अर्याल, तिलकुमारी थापा, वडा नम्बर आठका सदस्य चोलाकान्त अर्याल, विद्यालयका प्रधान अध्यापक छविलाल अर्याल लगायतले बोल्नु भएको थियो। कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विमला अर्याल र संचालन सचिव शिव प्रसाद अर्यालले गर्नुभएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका अपराध अनुसन्धान शाखाका प्रहरी सहायक निरीक्षक हरिप्रसाद काफ्लेले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा शिशुदेखि कक्षा तीनसम्म अध्ययन गर्ने 50 जना विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरिएको थियो भने विद्यार्थीलाई खाजा पनि खुवाइएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर 10 अन्तर्गत पर्ने पकवादी भन्जाङ स्कूलदेखि बुढो काब्रो हुँदै कालीमाटी जाने सड़क खण्डमा स्तरोन्नति र ढलान कार्य सम्पन्न गरिएको छ। गल्याङ नगरपालिकाले आर्थिक वर्ष 82-83 विनियोजन गरेको 12 लाख रूपियाँ बजेट मध्ये अत्यन्त जोखिमयुक्त मानिएको उक्त सड़क खण्डमा स्तरोन्नति र ढलान कार्य गरिएको हो। स्थानीय सरकारको नागरिकको दैनिकी आवाजावातलाई सुरक्षित र सहज व्यवस्थित बनाउने उद्देश्यले संचालन गरिएको योजनाले विशेष गरी वर्षायाममा हुने जोखिम न्यूनीकरण गर्नका साथै यातायात व्यवस्थापनमा पनि सहयोग पुगेको नगरपालिकाले जनाएको छ। योजनाको नगर प्रमुख गुरूप्रसाद भट्टराई, उपप्रमुख हिमा नेउपाने, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नम्बर 10 का अध्यक्ष मुक्तिप्रसाद खनाल सहित टोलीले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा नगर प्रमुख भट्टराईले नागरिकको प्रत्यक्ष सरकारसँग जोड़िएको पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। उपप्रमुख हिमा नेउपानेले विकास निर्माणका योजनाहरू प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गर्न नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नगरपालिकाले सीमित स्रोत साधनका बावजूद नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। स्थानीय बासिन्दाले जोखिमयुक्त सड़कमा गरिएको को ढलान र स्तरोन्नति कार्यले यात्रा सुरक्षित बन्ने भन्दै खुशी व्यक्त गरेका छन्। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: रक्तदान हुने बारे सूचना। नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुँदा निम्न मिति समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा रक्तदान जस्तो पुण्य कार्यमा स्वतस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्नुहुन इच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ। मिति यही ज्येष्ठ 14 गते। स्थान भूषाल पेट्रोल पम्प अगाडि वालिङ 8 मोड। समय बिहान 8 बजेदेखि। विष्णु प्रताप खाड कार्यक्रम संयोजक रक्त संचार केन्द्र स्याङ्जा तथा वालिङ स्थित रेडक्रस उपशाखाहरू।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। बागलुङमा असिना र वर्षासँगै आएको पानीले जिल्लाका विभिन्न स्थानमा लगाइएका कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। असिना पानीका कारण मकै, सुन्तला, किवी, अकबरे खुर्सानी लगायतका बालीमा क्षति पुगेको कृषि विकास कार्यालय बागलुङका प्रमुख कुमार पुनले बताउनुभयो। हालसम्म यकिन तथ्याङ्क नआए पनि जिल्लाका सबै पालिकामा क्षति पुगेको उहाँले बताउनुभयो। प्रारम्भिक विवरण अनुसार जयमिनी र बरेङ बडीगालमा ठूलो क्षति पुगेको छ। ती क्षेत्रमा मकै, सुन्तला र टनेल खेतीमा असर गरेको छ। जयमिनी नगरपालिका 2 र 3 लगाइएको आलुमा पनि क्षति पुगेको छ। पुनका अनुसार जयमिनीको दमेक र सर्कुवामा रहेका सुन्तला बगैंचामा करिब 20% क्षति पुगेको छ। त्यस्तै काठेखोला गाउँपालिका 7 र 8 मकै बालीमा क्षति पुगेको छ। बागलुङ नगरपालिकाको सिगाना र भकुण्डे क्षेत्रमा लगाइएको मकै बाली र सुन्तलामा क्षति पुगेको छ। त्यस्तै वडा नम्बर 11 रायडाँडामा लगाइएको अकबरे खुर्सानी र मकैमा क्षति पुगेको छ। बागलुङ 10 रहेको पानीको भल खेत्र बारीमा पस्दा धान तथा कोदोको ब्याडमा क्षति पुगेको छ। बरेङ गाउँपालिकामा करिब 15 हेक्टर क्षेत्रफलमा लगाइएको मकै बाली क्षति पुगेको छ। गलकोट नगरपालिका दुदिला भाटी वडा नम्बर 11 रिगामा मकै बाली र टनेल खेतीमा पनि क्षति पुगेको छ। कार्यालयका प्रमुख पुनले कार्यालय मार्फत राहत र पुनस्थापना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार क्षति भएको फोटोसहित सर्जमेन मुचुलका स्थानीय तहको सिफारिश लगायतका कागजात पेश गरेपछि लागतको 25% सहयोग उपलब्ध गराइने बताइएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गरी फलफूल खेती विस्तार गर्ने कृषकलाई अनुदान दिने नीति ल्याएको छ। गाउँपालिका अध्यक्ष वेदबहादुर थापाका अनुसार पछिल्लो समय उत्पादन योग्य जमीन बाँझिँदै गएपछि यसको सदुपयोगका लागि यस्तो नीति लागू गरिएको हो। बाँझो जग्गामा फलफूलका बिरूवा रोप्न प्रति खाडल 400 रूपियाँ अनुदान र फलफूलका बिरूवा गाउँपालिकाले अनुदानमा उपलब्ध गराउने भएको छ। अध्यक्ष थापाले जंगली जनावरका कारण खेतीयोग्य जमीन बाँझो हुँदै गएकाले त्यसको विकल्पका रूपमा फलफूल खेती प्रवर्धन गर्ने नीति लिएको हो। यस कार्यक्रमका लागि बजेट अभाव हुन नदिन गाउँपालिकाले 1 करोड़ रूपियाँसम्म बजेट व्यवस्थापन गर्ने उहाँको भनाइ छ। हाल कालीगण्डकीका कृषकले बाँझो जग्गामा खाडल खन्ने काम तीव्र रूपमा गरिरहेका छन्। पालिकाले खाडलको लम्बाई चौडाई र गहिराई 1-1 मिटर हुनुपर्ने मापदण्ड तय गरेको छ। गाउँपालिकाले आफ्नै नर्सरीमा 15,000 सुन्तलाका बिरूवा तयार गरेको छ भने कागती र एभोकाडोका बिरूवा खरिद गरी वितरण गर्ने योजना बनाएको छ। जिल्लामा कुल 1,072 हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यसमध्ये 643 क्षेत्रफलमा लगाइएका बिरूवाले उत्पादन दिन थालेका छन्। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। पोषण मैत्री पालिका घोषणाको तयारीमा वालिङ ओडाओडामा अभिमुखीकरण कार्यक्रम। भीमटारी सामुदायिक सिकाई केन्द्रद्वारा लागू सदुर्वेशन न्यूनीकरण सम्बन्धी प्रशिक्षण र गल्याङको पकवादी भन्ज्याङ स्कूलदेखि ठूलो काभ्रो हुँदै कालीमाटी जाने सड़क खण्डमा सड़क स्तरोन्नति र ढलान। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

एस आदिफ्ला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्ध्या।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98-65-19-076, 98-61-71-90-76 र 98-17-16-82-23।
10: बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
11: यस बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
10: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
10: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
11: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
10: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
11: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
10: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 63-441-2023,
11: मोबाइल नम्बर 98-41-70-05-52
10: र 98-32-64-038।
11: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल, वालिङ 8, स्याङ्जा।
7: होइन, के भयो, किन बन्द भएको हो गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364415502, मोबाइल 9857404502 र 9847514001।
14: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
15: हैन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइरहनु भएको त।
14: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
15: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
15: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9560-85-667।
16: फुटबल प्रतियोगिता हुने बारे सूचना:
13: 2050 दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
16: आयोजक वालिङ युवा क्लब, वालिङ आठ, स्याङ्जा।
14: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
14: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङ
13: 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
16: आयोजक वालिङ युवा क्लब, वालिङ आठ।

0: इस मिर्दी क्लिनिक का अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहित को इमर्जेन्सी सेवा।
0: हरेक दिन अनुभवी MBBS डाक्टरहरू द्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
0: मुटुको जाँच ECG सेवा।
1: भाँचिएको हड्डी प्लास्टर सेवा।
0: डिजिटल एक्सरे सेवा।
1: चिरफार गर्ने
0: थाइराइड जाँच।
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
0: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41087 मोबाइल 98469-71-4740। चा कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको आफूलाई तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा SEE मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
5: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
5: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
5: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
5: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 फारम वितरण धमाधम भइरहेको छ।
5: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143,
0: 98560-50142
5: र 98560-50133।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829। ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ 1 रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल, मुल्का चौतारी।

0: तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309988 र 9856555988।
1: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
2: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 9815356496।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 0 63 44 5994।
6: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
7: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
6: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
8: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
10: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
11: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
9: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
12: सुख दुःखका तरेलीहरूसँग रम्दै
13: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
12: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
13: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
12: 105.4 मेगाहर्ज।
14: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभा हल, बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा, संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
15: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
16: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
15: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
16: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
15: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
16: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
15: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
17: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
18: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
17: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
18: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
17: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
18: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
17: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
18: मोबाइल नम्बर 98467-21380।
19: नमस्कार हल्दर साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
20: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
19: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
20: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
21: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
22: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
21: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855 51068 र 9836 70 771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0360 44600।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुरामृत नै किन,
3: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
3: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
3: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
3: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
3: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
3: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
3: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
3: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9856028432
3: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
3: उपलब्धि मापन परीक्षा जेएचएस 16 गते
4: आहा कति राम्रो हो बालिनाले बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
5: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो कहाँ पाइन्छ दाई
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-6696

0: रेडियो आदि खुला 105.4
1: दिएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश। सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
1: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
2: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाईको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3 लाख रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाई छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वतः निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्ग भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
4: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
5: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
6: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
5: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
4: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
7: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
4: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भनिरहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
8: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि, आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
4: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजय शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
0: सुशीला श्रेष्ठ। दाङमा पहिलो महामहोत्सव, माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
10: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
0: मह उत्पादन बढ़दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने 3 दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
13: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ। गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी,
14: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि।
13: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका घुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग ढोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
13: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा,
15: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ दङारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
13: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
16: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
13: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेली मेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नु भएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
17: बरु हामीलाई बाटो चियासम्म पुर्याइदिनुहोस्, बिजुली चियासम्म पुर्याइदिनुहोस्, खाने पानीको सुविधा भयो भने हामी त्यहाँ बस्छौँ भन्नुभयो।
0: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
19: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बसाईसराईको प्रसंग राम्रो शिक्षा सहज स्वास्थ्य सेवा सुरक्षित सड़क खानेपानी रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन् तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ
20: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन् लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ
21: अब त्यो परेको बाटै हो बाटो राम्रो भइदियो भने यसो बजार जान अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो त्यही नै हो
20: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे तर अहिले अवस्था उल्टिएको छ मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर बदेल हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेमकुमारी सिन्जाली मगर बताउनुहुन्छ पाखा अनि भित्तातिर बसोबास गर्थे तर अहिले अवस्था उल्टिएको छ मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ वन क्षेत्र नजिकका बस्तीहरू

0: पर्खाइदिन्छ अनि खोइ आधी सर पनि खान पाउँदैन नि अलिअलि दसवटा भाडा बाँच्यो त्यही पनि मगर घुल्ने खाइदिन्छ।
1: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले त्यही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
2: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौ, हामी त्यहाँबाट यता तल झर्नेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याउँछौँ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
3: हस्तक्षेपकारी भूमिका निर्वाह नगरेछन्, स्थानीय सरकारले त्यहाँ गर्न सक्ने सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोक्न सक्छौँ, न त्यहाँका लागि राम चाहिँ आएर
1: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ।
5: अब बसाई सराई त अब देशका धेरै कारणहरू हुन्छन्, केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले अब तपाईँको बाँदरदेखि लिएर सबै अन्य प्रकारले उजाड हुने स्थिति छ, अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलि सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने, कतिपय त्यो बाध्यतालाई जाने, त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाई सराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ, तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा अब त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
6: जस्तो अहिले 3 तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ।

0: दशैं सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
1: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही अघि मैले भनेको मैले हेरिरहेको छु, तपाईँको बाटाघाटा बनेका छन्, तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्।
2: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तुरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: के तपाईलाई गौशाला गरौंसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौंसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846705556।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदिकला।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
9: यस समयको साथमा जितु सुनचादी पसल
10: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
11: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 9849618921 र 9842939399।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9864-21629 र 9864-68-251।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओई आम्जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
4: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
5: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
4: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9842698145

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 03741446696।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कार्यवाहीका सिफारिश, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु। विगतको अनुभवले गर्दा
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र?
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य डियानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप खिलाफ अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन, यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको जेएनयू आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनयू आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचित भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सरसमेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक

0: 2083 मा नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
1: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वागले,
2: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
3: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भयो भने भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
3: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै विधि भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर $100 अर्ब अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
3: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेएनजी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा त्यसपछिका राजनीतिक संक्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठूलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
3: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने त तपाईँ

0: एउटा प्राध्यापक होस् एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ। त्यो छुटको फाइदा कसले दिन्छ त्यो हेर्नुपर्ने।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एधानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
4: यस समयको साथमा जितु सुनचादी पसल
5: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

आफू भित्रै पो हुन्छ रे नि गीतहरूको घर गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु छाडिराख्छु ल यतै जे जति छन् बारी म त अब नयाँ हुन्छ उडे है म त चरा र आकाशैभरि साथी चाहिँ हुन्छ मेरो

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेसन

0: tragedy attracts Kunduli.
1: सुखी र सुरक्षित युवा यो खुल्लुली डकम खुल्लुली डकममा तपाईँलाई हार्दिक स्वागत छ। हामी रेडियो अरिको स्टुडियो कमेडी हाइट नागेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौं। आजको खुल्लुली डकमको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। हामी सकेसम्म समाजका लागि राम्रो हुने, परिवारका लागि राम्रो हुने, किशोर किशोरीका लागि राम्रो हुने कुरा नै गर्छौं। सकेसम्म आशा जगाउँछौ, कुरा काट्दैनौ, अरूलाई दुःख दिँदैनौ, बरु गफ गर्छौं कहिले कहीँ, त्यत्तिकै खाएर आज गफ गर्ने मुड छ है भनेर। आजको श्रृंखला चाहिँ अलिकति फरक छ। हामीले केही एपिसोड चाहिँ हामी अलिकति फरक एपिसोडहरू खुल्ला डटकममा गर्न खोजिरहेका छौं। तपाईँ हरेक शुक्रबार जागृति महिला महासंघसँग रेडियो अघि गरेको सहकार्यको एउटा स्पेशल एपिसोड सुन्न सक्नुहुनेछ। केही यो परीक्षण प्रसारणको रूपमा हामीले गर्न खोजेको हो। र शुक्रबारको श्रृंखलामा हामी यौन श्रमिक महिला दिदी बहिनीहरूको कुराकानी गर्छौ। यौन श्रमिक महिला दिदी बहिनी भन्ने बित्तिकै हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक छ। चान्दी दिदी, मैले दिदीबाटै शुरू गरेँ, हजुर अलिकति माइक्रोफोनको अगाडि आइदिनुहुन्छ।
2: थ्याङ्क यू।
1: यौन श्रमिक महिला भन्ने बित्तिकै संसारकर्मीले सोच्ने कुरा, पुलिस प्रशासनले सोच्ने कुरा, समाजले सोच्ने कुरा अलि फरक,
2: अलि भन्दा पनि धेरै नै फरक छ। एकदम
1: आज
2: हुन्छ। थ्याङ्क यू सो मच। मैले अब यौन श्रमिककै तपाईँले राम्रो शब्द प्रयोग गर्नुभएको छ होइन, हामी पनि यौन श्रमिक भन्छौँ है, किन भन्दा यो कहिले पनि कुनै पनि सेक्स वर्करलाई चाहिँ एउटा श्रमको नजरले हेरिएको छैन होइन। यिनीहरू गलत व्यक्ति हो, गलत काम गरिरहेछन्, नचाहिने समाज भाडिरहेछन् भन्ने हिसाबले हेरिन्छ होइन। सो त्यो भएको भएर श्रमको कुरा चाहिँ उहाँहरूको कुरामा चाहिँ आउँदैन। त्यो भएर चाहिँ वास्तवमा सेक्स वर्कर भनेको त उसको श्रमको हिसाबले पनि चिनिनुपर्छ र उसले श्रम गरिरहेको भन्ने कुरा हामीले पनि मान्यता राख्छौँ होइन। त्यो भएर यौन श्रमिक हामीले चाहिँ एकदम इजी रूपमा भन्छौँ। र अहिले अब तपाईँले भन्दाखेरि श्रमको रूपमा चाहिँ कसैले पनि सुन्न चाहँदैन
1: है। एकदम संस्था कुन संस्था आबद्ध हुनुहुन्छ तपाईँलाई?
2: म चाहिँ एउटा अब म सामाजिक कार्यकर्ता हो, म आफूलाई त्यसरी चिनाउनु मनपर्छ। मलाई म अलि धेरै लामो समय, अलि भन्दा पनि मेरो धेरै समय चाहिँ सेक्स वर्करसँगै बितेको छ। म सेक्स वर्कर समुदायसँग मैले अलि धेरै समयदेखि काम गरेको छु। संस्था त अब विभिन्न संस्था, त्यो क्रममा विभिन्न संस्थाहरूसँग आबद्ध भइन्छ। त्यो अहिले चाहिँ म सेक्स वर्कर एन्ड अलाइज साउथ एसियासँग आबद्ध छु। सेक्स वर्कर एन्ड अलाइज साउथ एसिया चाहिँ एउटा रिजनल नेटवर्क हो, जसमा चाहिँ सेक्स वर्कर, सेक्स वर्करको सपोर्टर र सेक्स वर्करको चाहिँ लाइफ विभेद भएको छ भन्ने महसुस गर्ने व्यक्तिहरूको एउटा लुज नेटवर्क हो। त्यो चाहिँ हामी दक्षिण एसियाको नेपाल, इन्डिया, श्रीलंका, बंगलादेशमा चाहिँ हामी कार्यरत छौँ। त्यहाँ भएको सेक्स वर्करहरू, त्यहाँ भएको सेक्स वर्करको सपोर्टरहरू, लिगल सपोर्ट गर्ने व्यक्तिहरू, जसले चाहिँ सेक्स वर्करलाई मान्छे मान्छ होइन, उहाँहरूलाई चाहिँ एउटा मान्छे हो भनेर मानेको छ, त्यो व्यक्तिहरूको एउटा साझा प्लेटफर्म हो, त्यसमै आबद्ध छु।
1: मलाई एकदमै सोध्नु मन लागेको चाहिँ यो यौन श्रमिक महिलाहरूलाई समाजले किन पोजिटिभ भएर सोच्दिने, नीति निर्माताले किन सकारात्मक भएर सोच्दिने भनेको, किन नकारात्मक हुन्छन् र त्यो नकारात्मक किन, तपाईँ नकारात्मक हुनु जरुरी छैन भन्ने प्रश्न पनि हो र किन सकारात्मक हुने भन्ने उत्तर पनि।
2: अब यस्तो यो कस्तो भन्दा सेक्स वर्क अब आफैमा सेक्स वर्क भनेको एउटा ट्याबुको रूपमा हेरिन्छ होइन, यो गलत टर्म हो, सेक्स भनेको एकदम प्राइभेट कुरा हो भन्ने हिसाबले हाम्रो त्यो कल्चर, हाम्रो हुर्काई, हामीले त्यही सिकाइएको छ पहिलेदेखिबाट। इभन हाम्रो बच्चाहरूको अगाडि हामी सेक्सको कुरा गर्न सक्दैनौँ, ठुलो मान्छेको अगाडि, हाम्रो हामीभन्दा सिनियरको अगाडि हामी सेक्सको कुरा गर्न सक्दैनौँ। अझै त्यो भन्दाखेरि फरक लिङ्ग भएको व्यक्तिहरू, जस्तो महिलाले महिलासँग अलिकति केही कुरा गर्ला तर पुरुषसँग भएको अवस्थामा त्यो सेक्सको कुरा खुलेर गर्न सक्दैन होइन, त्यो ट्याबुको रूपमा लिएको हुनाले पनि। र अर्को कुरा चाहिँ सेक्स वर्क जोडिएको छ त्यहाँ होइन, त्यो भएर यसलाई चाहिँ सहज रूपमा नस्वीकारिएको एउटा। दोस्रो कुरा चाहिँ महिला सेक्स वर्कमा महिला मात्रै छैन, यो हामीले अब चाहिँ हामी त्यो एंगलबाट पनि हेर्नुपर्छ होइन। तर कस्तो बुझियो भन्दा सेक्समा चाहिँ महिलालाई नै पहिलेदेखि नै एउटा त्यो सेक्स, महिला भनेको चाहिँ सेक्सको लागि, सोसियल सर्भिसको लागि, एउटा सर्भिसको लागि चाहिँ प्रयोग गरिएको रूपमा हेरिन्छ होइन, सोसाइटीले, घरले, परिवारले हामीलाई चाहिँ महिलालाई चाहिँ त्यो रूपमा हेरेको छ होइन। अनि महिलाले जब आफू डिसिजन गरेर त्यो जुन पार्टनर रोज्ने कुरा हुन्छ, त्यहाँ आर्थिक लेनदेनको कुरा हुन्छ, निर्णयको कुरा हुन्छ होइन, त्यो कुरा जब कुनै महिलाले त्यो काम गर्छ भने, त्यो जुन सेक्स वर्कमा जान्छ भने, अनि त्यो महिलालाई अझै चलित्रहीनको रूपमा, नराम्रो व्यक्तिको रूपमा त्यसलाई चाहिँ डिस्क्राइब गरिन्छ होइन। त्यो भएको भएर पनि यसलाई सहज रूपमा नस्वीकारिएको हो जस्तो लाग्छ, हो नै यही
1: त्यसको इम्प्याक्ट त धेरै महिला एनकर्मीहरू घरभित्रै अथवा विभेद छ होला, समाजभित्र विभेद छ होला, अनागरिक भएर बाँच्नु परेको छ
2: एकदम एकदम। त्यो कारणले गर्दाखेरि त्यो सेक्स वर्करहरूमा मानसिक रूपमा विचित्त छ, सेक्स वर्करले आफ्नो कामलाई पनि मेरो यो काम गरिरहेको छु भनेर स्वीकार्न सक्ने परिस्थिति छैन कि। कस्तो भन्दाखेरि उसलाई चाहिँ कस्तो रूपमा लगाइन्छ, सेक्स वर्क भनेको चाहिँ गलत हो, राम्रो होइन, यो अर्का घर बिगारिरहेछ, यस्तो हिसाबले हेरेको कारणले गर्दा उसलाई त्यो यस्तो भान भयो। एउटा व्यक्तिलाई बारम्बार तिमी गलत छौ, तिमी यस्तो गरिरहेछ यस्तो गरिरहेछ भन्दा भन्दा उसले चाहिँ त्यो यस्तो रूपमा लियो कि साँच्चीकै म गलत छु कि भन्ने रूपमा लिन लगाइसकेको अवस्था छ होइन। सो त्यो कारणले गर्दा जुन सेक्स वर्कमा आबद्ध भएको महिलाहरूको कुरा गर्दैछु, पुरुषहरूलाई अलिक कम छ होइन, ट्रान्सहरूलाई अलिक कम छ, तर नभएको होइन, ट्रान्सहरूलाई पनि विभेद छ, तर महिलाहरूको केसमा चाहिँ के छ भन्दाखेरि एकदम धेरै ह्युमिलेटेड छ। यो चाहिँ ए मैले त साँच्चीकै गलत गरिरहेको छु कि यो हो कि भनेर त्यो चाहिँ आफूले आफ्नो कामलाई स्वीकार्न नसकेको परिस्थिति पनि छ।
1: त्यसले गर्दाखेरिका जोखिमहरू
2: एकदम, त्यसले गर्दाखेरि उसको कामलाई असर परिरहेको छ। उसले जुन क्षमताले बार्गेनिङ गर्न सक्थ्यो, उसले आफ्नो कामको रकम लिन सक्छ, त्यो कुरामा असर गरिरहेको छ। उसले आफ्नो कामको कारणले एउटा सेक्स वर्करले सेक्स वर्क गरेर उसले आफ्नो बालबच्चालाई पढाइरहेको छ, घरमा भाडा तिरिरहेको छ, जो बिरामी व्यक्तिहरू छ घर परिवार उसलाई उपचार गरिरहेको छ, जुन अन्य व्यक्तिहरूले काम गरेर आर्थिक उपार्जन गरेर जुन काम गरिरहेछ त्यो सबै काम उसले गरिरहेछ। तर पनि के भन्दा यसले गलत गरिरहेछ भनेर सोसाइटीले, हाम्रो परिवारले, अब प्रहरी प्रशासनको त छँदैछ होइन, राज्यले उसलाई अनागरिक बनाएको छ होइन। त्यो हिसाबले चाहिँ अनि गर्दाखेरि उसलाई चाहिँ यो सबै कुराले अझै ह्युमिलेट भएर अर्को परिस्थिति आएको छ होइन। जस्तो उसले आफ्नो कामलाई स्वीकार्न नसक्ने, ती बालबालिकालाई तिम्रो आमाले यस्तो गर्छ, नराम्रो काम गर्छ भनेर त्यो भनिदिएको कारणले बालबालिका विक्षिप्त भएको अवस्था पनि हुन्छ होइन। अनि सेक्स वर्करलाई आफै बाटोमा हिँड्दा सडकमा उसको पहिचान भयो भने उसलाई जबरजस्ती ह्युमिलेट गर्ने कुराहरू, उसलाई नराम्रो परिस्थितिहरू सिर्जना गर्ने, हिंसा गर्ने कुराहरू, भर्बल हिंसा पनि छ, फिजिकल हिंसा पनि छ होइन। यो सबै कुराहरू जुन एउटा व्यक्ति एउटा मानवलाई गर्ने व्यवहार चाहिँ गरिएको पाइँदैन। यो सबै कारण चाहिँ के भन्दा सेक्स वर्कलाई गलत सोचेको कारणले गर्दा पनि हो।
1: नेपालमा अहिले महिला युनकर्मीहरूको संख्या अथवा यो श्रमिक महिलाहरूको संख्या कति होला?
2: यो अब एक्चुअली ठ्याक्कै अहिलेको केसमा चाहिँ हामीसँग पनि हामीले त्यो रिसर्चहरू गर्दैछौँ, हुन्छ होला, अब सायद अब प्रोसेसमा पनि छ। तर अहिले हामीले उसले सेक्स वर्कर कति छ भनेर स्टडी गरेको चाहिँ फोकस भएर गरेको पाइँदैन। तर 2016 चाहिँ एउटा एचआईभी सम्बन्धी साइज इस्टिमेसन गरेकोमा चाहिँ 55,000 लगभग सेक्स वर्कर नेपालमा छ, महिला यौनकर्मीहरू छ भन्ने कुरा चाहिँ आएको छ है। त्यो चाहिँ अथेन्टिक गभर्मेन्टको, नेपाल सरकारको, नेपाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको एउटा डाटाको अनुसार मैले कुरा गर्छु। त्यो भने 2016 कुरा हुँदैछ, अहिले हामी 24 छौँ होइन। त्यो डाटा चाहिँ तपाईँको इन्क्रिज भएको त अवश्य होला हामीले, तर अब हामीले काम गरेको आधारमा, अनुभवको आधारमा, जागृतिले काम गर्छ, स्वास्थ्य नेपाल छ लगायत, स्वान छ, नारी चेतना समाज स्वान भन्ने छ, उहाँले चाहिँ प्रत्यक्ष रूपमा सेक्स वर्करसँग काम गर्नुहुन्छ, अरू संस्थाहरू पनि छ, त्यसले काम गरेको आधारमा चाहिँ हामीले काठमाडौँ भ्यालीमा मात्रै हामी 1,00,000 जति सेक्स वर्करहरूसँग त्यो भेटेको, उहाँहरूसँग कुरा गरेको परिस्थिति चाहिँ छ काठमाडौँ भ्यालीको मात्रै।
1: सम्म लाग्दो कुरा चाहिँ सरकारको डाटाले आजभन्दा करिब करिब 8 अगाडिको डाटाले 55,000 दिदी बहिनीहरू, महिला 54,000-55,000 दिदी बहिनीहरू महिला यौनकर्मी छन् भनेर डाटा निकाल्छ। तर ती दिदी बहिनीहरू यौन कर्ममै यौन कर्मी भएर नै जीविकोपार्जन गर्छन् भन्ने त्यो डाटाले देखाउँछ। तर तिनै दिदी बहिनीहरूलाई फेरि प्रहरी प्रशासनले अपराधी नै व्यवहार गर्छ यो अनुभव होला
2: एकदम इन्ट्रेस्टिङ तपाईँ अर्को इन्ट्रेस्टिङ कुरा त यो डाटा सेक्स वर्कर कति छ भनेर डाटा चाहिँ एक्चुअली ठ्याक्कै त्यो फोकस पनि छैन त्यो यसरी हेरौँ हामीले होइन तर पनि नेपाल सरकारले एचआईभी प्रिभेन्सनको काम त गरिरहेको छ नेपाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र अन्तर्गत नेपाल गभर्मेन्टले चाहिँ एचआईभी प्रिभेन्सनको लागि करेक्ट एन्ड कन्सिस्टेन्ट कन्डम युज गर भन्ने कुरा गर्छ
1: एकदम
2: सही तरिकाले कन्डमको प्रयोग हरेक पटकको यौन सम्पर्कमा त्यो मात्रै नभएर एचआईभी प्रिभेन्सनको लागि एआरटी एचआईभीबाट अलिक प्रभावित व्यक्तिहरूलाई अप्ठ्यारो नपरो एआरटी दिने कुराहरू अर्को प्रेपको कुराहरू नेपाल सरकार अन्तर्गत चलिरहेछ होइन तर अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ त्यही प्रेपको आधारमा त्यही कन्डम बोकेको इभिडेन्स लिएर प्रहरी प्रशासनबाट कारवाही पनि गरेको छ सेक्स वर्करलाई इन्ट्रेस्टिङ कुरा यहाँनिर छ त्यो चाहिँ अब यो धेरै पुरानो कुरा हो यो एकदम धेरै पुरानोदेखि चलिआएको कुरा हो तर स्टिल अहिले पनि लास्ट इयरै हामीले झापामा एउटा प्रहरीले ऊ गर्नुभयो क्या के भन्छ प्रेस कन्फरेन्स गर्नुभयो के भन्दा यो महिलाहरू जो जसलाई एरेस्ट गरेर हामीले समात्यौँ त्यो महिलाहरूलाई चाहिँ कन्डम भेट्यो प्रेप भेट्यो यो आधारमा उनीहरूले एचआईभीको औषधि भन्नुभएको छ अझै त्यो होइन त्यस्तो खालको अब त्यो अब सेन्सिटाइजेसन नभएको हो कि कोअर्डिनेसन नभएको देखिन्छ त्यो चाहिँ
1: अर्को कुरा चाहिँ पुरुषको संलग्नता बिना हुन त अब सेम सेक्समा पनि यौन व्यवहार हुन सक्छ तर अधिकांश हेर्ने पुरुषको संलग्नता बिना त महिला यौन कर्मी मात्र त हुँदैन होइन अनि यसले गर्दाखेरि पनि आज खुल्लो ढोकामा हामीले यो आवाज चाहिँ उठाउनुपर्छ कम्तीमा कोही पनि मान्छे देशभित्र अनागरिक त हुनु भएन नि त यो इन्टरनेसनल प्र्याक्टिस चाहिँ कस्तो छ जस्तो केही समय अगाडि एउटा समाचार आएको थियो थाइल्यान्डमा मैले गलत पनि हुनसक्छ है थाहा नभए पनि हुनसक्छ त समाचार कहीँ पढाएको थिएँ पेन्सनको व्यवस्था गरेको यौन कर्मीहरूलाई भनेर के के छ
2: यो एक्ज्याक्टली मलाई त्यो तपाईँले भनेको कुरा चाहिँ हो जस्तो लाग्दैन थाहा छैन त्यो मलाई तर के छ भन्दाखेरि अब थाइल्यान्डकै कुरा गर्दाखेरि त्यहाँ पनि सेक्स वर्कलाई लिगलाइजेसन होइन तर के भन्दाखेरि त्यहाँ सेक्स वर्कलाई चाहिँ म्यानेज चाहिँ गरेको छ त्यो चाहिँ म्यानेज भनेको चाहिँ अब उसको कामलाई सुरक्षित काम बनाउनलाई अब सेफ वर्किङ कन्डिसनहरू हुन्छ नि उसलाई कन्डम प्रोभाइड गर्ने कुराहरू सुरक्षित रूपमा उसलाई व्यवहार सिकाउने कुराहरू हेल्थ एक्सेसको कुराहरू होइन यो चाहिँ एकदम सजिलो तरिकाले गरेको छ होइन र एउटा सेक्स जुन टुरिज्म छ त्यसलाई म्यानेज गरे व्यवस्थापन गरेको छ होइन त्यो हिसाबले गर्दा पर्यटन त्यो जुन उसबाट आमदानी पनि धेरै भएको देखिन्छ होइन तर यदि डिक्रिमिनलाइजेसन या यो पार्टबाट चाहिँ त्यहाँ पनि हेरेको तर त्यहाँ चाहिँ एउटा व्यवस्थापन चाहिँ गरिएको छ होइन
1: थाहा थिएन
2: एकदम व्यवस्थापन मात्रै गरिएको त्यो चाहिँ होइन र अब कस्तो भन्दाखेरि जुन अघि हजुरले पनि कुरा गर्दै हुनुहुन्छ मेल फिमेल या ट्रान्स जो पनि कुरा गर्दाखेरि सेक्स वर्कमा जो पनि इन्भल्भ हुन सक्छ होइन समलैङ्गिकको कुरा पनि होला अथवा महिला पुरुष पनि होला जो पनि होला पार्टनरको कुरा जसले पैसा यो त एउटा काम हो नि त सेक्स वर्कलाई मैले चाहिँ मेरो मान्यता चाहिँ सेक्स वर्क काम हो भन्ने मान्यता छ मेरो लगायत सेक्स वर्करको पनि छ होला होइन नभएको भए उनीहरूले कति सिकाएको छ मलाई मैले त उहाँहरूबाट धेरै कुरा सिकाएको छु त्यो कारणले उहाँहरूले जब काम मान्नुहुन्छ भने हामीलाई काम मान्न चाहिँ गाह्रो भइरहेछ कि अरूलाई चाहिँ उसको कामलाई हामीले जुन चाहिँ उसले काम मानिरहेको छ त बाबा एउटा ह्युमन राइटको पर्सपेक्टिभबाट हामीले हेर्नै सकिरहेको छैनौँ किनभने तिम्रो काम ठुलो मेरो काम तिम्रो काम सानो मेरो काम ठुलो तिम्रो काम गलत मेरो काम सही यो नजरले जब हामी यो चस्मा लाएर हेरिरहेछौँ के सानो ठुलो ठुलो ठुलो सानो होइन अनि त्यसपछि राम्रो नराम्रो के अरे लिगल इलिगल क्राइम गरेको त होइन उसले त सेक्सुअल सर्भिस प्रोभाइड गरिरहेछ होइन सेक्स वर्करले अर्को इन्ट्रेस्टिङ कुरा ट्राफिकिङलाई रोकिरहेछ कसरी भनेर सोध्नुहुन्छ भने म तपाईँलाई इभिडेन्स दिन सक्छु कसरी भन्दाखेरि सेक्स वर्क जुन सेक्स वर्करले जुन आफूले ठाउँ थाहा छ नि उसलाई त कहाँ सेक्स वर्क हुन्छ कहाँ भइरहेछ कहाँ भएन भने उसलाई थाहा छ सेक्स वर्करलाई ऊ त्यो ठाउँमा जान्छ जब त्यहाँ गएर 18 वर्षभन्दा मुनिको बालबालिकाहरू प्रयोग भएको छ कि छैन जबरजस्ती ल्याएको छ कि छैन त्यो कुरा तपाईँ हामीलाई थाहा हुँदैन तर सेक्स वर्करलाई थाहा हुन्छ त्यो कुरामा चाहिँ उसले त्यहाँबाट निकाल्न सपोर्ट गर्ने उसलाई व्यवस्थापन गर्ने यो गलत गरिरहेछ भनेर जसले हिंसा गरिरहेछ क्राइम गरिरहेछ नि त त्यो त ट्राफिकिङ त क्राइम हो त्यो कुरालाई चाहिँ उसले निकाल्नमा सपोर्ट गरिरहेको उदाहरणहरू हामी पनि धेरै छ एकदम जागृतिको आबद्ध भएको साथीहरूले पनि त्यही गर्नुहुन्छ उहाँहरूले आफैले त्यो सेक्स वर्कमा जबरजस्ती उमेर पुगेको महिलाहरू पनि जबरजस्ती सेक्स वर्कमा छन् भने उनीहरूलाई निकालेर उनीहरूलाई सपोर्ट गरेको अवस्था पनि छ काम अरू जस्तो कुनै सेक्स वर्कर सबै खुसी हुन्छ भन्ने पनि छैन होइन त्यो परिस्थितिमा म दिदी म यो काम गर्दिनँ भनेर उसले भन्छ, उसले अर्को काम गर्न खोज्छ भने त्यो परिस्थितिमा त्यो कामबाट सुरक्षित निकाल्ने काम पनि सेक्स वर्कर ग्रुपले गरिरहेछ। मलाई यो कुरा चाहिँ देखेको छैन क्या कसैले।
1: मलाई फेरि सोध्नु मन लागेको छ, एकदम यो यौन कर्मी अथवा यौन सर्भिस प्रोभाइडर दिदी बहिनीहरूलाई सकारात्मक आँखाले हेर्दिन किन हेर्ने भन्ने कुराको अझै मजाले, जस्तो म एउटा कुराहरूलाई जोडिहाले, 2061 सालमा म चितवनमा गएको थिएँ। मैले त्यति बेला एउटा रेडियो प्रोग्राम गर्थेँ, सायद कुरा खस्रा मिठा भन्ने प्रोग्राम थियो, त्यो प्रोग्रामको लागि कमर्सियल सेक्स वर्कर दिदीसँग कुराकानी गर्नुपर्ने, कोही दिदी बहिनीसँग कुराकानी गर्नुपर्ने थियो। अनि मैले तत्कालीन संस्था अहिले सहसाध्यक्षमा थाहा छैन मलाई, जीडब्ल्युपी भनिदियो एटवटा एकता बेसको, अनि उहाँले चाहिँ उहाँको नेटवर्कमा गए, उहाँले मलाई दुईजना दिदीहरू मभन्दा मैले जति नै हुन्थ्यो उहाँलाई भेट गराइदिनु, मैले कुराकानी गरेँ पुलचोकको एउटा अफिसमा बसेर कुराकानी गरेँ। कुराकानी गरिरहँदाखेरि अनि कुराकानी भयो किनकि कसो कसो भन्दै भन्दै, अनि त्यो अन्तर्वाद दिने क्रममा एकजना तत्कालीन समयमा उहाँ मेरो विचारमा 35-37 वर्षको हुनुहुन्थ्यो होला दिदी, उहाँको आँखाबाट पिल्ला आँखा आँसु आयो, घुक्क घुक्क हुनुभयो। अनि उहाँले भन्नुभयो के अरे, मेरो चारजना छोराछोरी छन्, श्रीमान जान खानुहुन्छ, उहाँको त्यो मुख्य कामै भनेको त्यही हो, मेरो जग्गा जमिन छैन, एक दुई कट्टा जमिन छ, छोराछोरी सबै पढ्छन्, अनि म घरबाट निस्किँदाखेरि म अफिस जान्छु र आउँछु, अनि हाम्रो नेटवर्क हुन्छ, नेटवर्कले कल ग्राहकको दिन्छ, अनि यहीँ यतै चितवनकै वरिपरि भयो भने जुगेडी अथवा यता कता भनौँ वरिपरि भयो नि यहीँ सम्बन्ध भयो भने भइहाल्यो, म हरेक दिन घर जाँदाखेरि 1200-1500-2000-3000 रुपियाँ बोकेर जान्छु। कहिले कहीँ चाहिँ कुनै कुनै क्लाइन्टले अलिक पर पनि लैजान्छ, जाम भन्छ, त्यो बेला म फिल्ड जानुहोस् है भनेर जान्छु, र त्यो बेलामा कहिले काहीँ त्यसो जाँदाखेरि अलिकति बढी पैसा पनि म घर लिएर जान्छु, र मैले छोराछोरी पढाएको डाक्टरसँग अगाडि बढी डाक्टर ढुङ्गेको स्किल छ, उसले नाडी छ मेरो पैसा कमाउँछ, होइन गाह्रो लगाउने मिस्त्रीले गाह्रो लगाएर पैसा कमाउँछ, शिक्षकले पढाएर पैसा कमाउँछ, मसँग मैले आफ्नै शरीर सर्भिस प्रोभाइड गरिदिएको छु कसैलाई, मलाई यति काम गर्दाखेरि किन विभेद गर्छ समाजले, यस्तो गरे हुन्न त्यसो गरे हुन्न भनेर मेरो कुरा काट्छ भन्नुभयो। मैले माइक्रोफोन बन्द गरेँ, दिदी तपाईँले मेरो आँखा खोलिदिनु भयो, होइन मैले यो एङ्गलबाट कहिले पनि हेरेको थिइनँ, मैले तपाईँको अन्तर्वार्ता लिनुभन्दा अगाडिसम्म पनि मैले अन्तर्वार्ता लिनका लागि मात्र लिन खोजिरहेछु, होइन वास्तवमा मान्छेका आआफ्ना कथा हुन्छन् र आफ्नो समस्या हुन्छन्, हामीले हाम्रो कथालाई चाहिँ महत्वपूर्ण ठान्दो रहेछौँ, अरूको कथालाई चाहिँ कथै नठान्दो रहेछौँ। अनि त्यसपछि मलाई के फिल भयो भने, यौन कर्मी अथवा यौन व्यवसायी अथवा यौन सर्भिस प्रोभाइडर दिदी बहिनीहरूको बारेमा अरूले के भन्छ भन्ने कुरा होइन, हामीले चाहिँ बोल्नुपर्छ भन्ने कुरा चाहिँ फिल भएको थियो। तपाईँ चाहिँ त्यस्तो कुनै दिदी बहिनीहरूको कथा छ जसले
2: कति छ होइन, तपाईँले अहिले भन्नुभयो यो एकदम धेरै कथा त्यही कथाले म यो ठाउँमा छु आज चाहिँ, होइन किन त म अब अलिक ब्याक म गएँ, म जब आउटरिच एजुकेटरमा काम जीडब्ल्युपी भन्नुभयो तपाईँले, म वाच भन्ने संस्थामा काम गर्थेँ पहिला है, वुमन एक्टिङ टुगेदर फर चेन्ज भन्ने त्यो संस्थामा रूपन्देहीमा काम गर्थेँ, म अलि सानै उमेरबाट काम गरेँ। त्यो बेलामा जब सेक्स वर्करसँग मेरो काम भनेको उहाँलाई कन्डम लगाउन सिकाउने, आउटरिच गर्नु पर्थ्यो, सेक्स वर्कर आइडेन्टिफाई गर्ने पियर मोबिलाइजरहरूसँग गएर उहाँहरूलाई आउटरिच गर्ने, कन्डम लाउन सिकाउने, धेरै कन्डम लाउन सिकाउने, किन नारी करेक्ट एन्ड कन्सिस्टेन्ट कन्डम इज बिहेभियर चेन्ज भनेर हामी त्यो गर्थ्यौँ होइन। अनि मलाई जब उहाँहरूसँग मेरो एउटा एजेन्डा हुन्थ्यो, म जान्थेँ कुरा गर्न उहाँहरूसँग, मेरो एउटा एजेन्डा हुन्थ्यो के भन्दाखेरि, मेरो अल्टिमेटली जब के होला, बेलुका आउँदाखेरि मैले कतिवटा कन्डम उसलाई दिएँ र कतिजनालाई मैले कन्डम लाउन सिकाएँ, त्यो मेरो रिपोर्टिङ हुन्थ्यो। अनि मलाई त्यो जब म गर्थेँ नि कुरा, त्यो गर्दाखेरि मलाई एकदम असहज हुन्थ्यो कि त्यति बेला, किन असहज हुँदैन, उसको छोराछोरीको नागरिकता छैन, उसको आफ्नो नागरिकता नभएर कमाएको पैसा राख्न पाएको छैन, हिजो क्लाइन्टले मर्ने गरेर कुटेको छ, रिपोर्ट गर्नु जाने ठाउँ छैन, होइन श्रीमानले रातभरि रक्सी खाएर पैसा भएको पैसा कमाएको पैसा सकिदिएको छ, बिहान उसले भात खाने पैसा छैन, बच्चालाई खाना खुवाउन सकेको छैन, अनि गयो होटलमा रेड हानेको छ, यो कुरा एक दिन गएर सानो बच्चा घरमा छोडेर ऊ जेल कस्टडीमा बस्यो, त्यो बच्चालाई कसले हेरे होला, यस्तो धेरै कुरा उसले मलाई सुनाउन खोज्थ्यो कि दिदी यस्तो भयो यस्तो भयो, म तराईमा अलि भैरवमा काम गर्थेँ, दिदी त्यहाँनिर तराईको मान्छे दिदी दिदी भन्थ्यो होइन, त्यो भन्दा सुनाउँदाखेरि मलाई चाहिँ एकदम त्यो अलि म इमोसनल पनि हो मान्छे होइन, त्यो मलाई एकदम गाह्रो हुन्थ्यो कि मैले के काम गरिरहेको छु भन्ने हुन्थ्यो कि, सेक्स वर्करको इस्यु एचआईभी मात्रै होइन, मलाई त्यति बेला एकदम फिल भएको एचआईभी एकदम हो होइन, एचआईभीलाई हामीले प्रिभेन्सनको लागि गर्नुपर्छ, सेक्स वर्करको इस्यु एचआईभी मात्रै होइन छ भन्ने मलाई त्यति बेला फिल भयो कि एकदम वास्तवमा यो त काम त अगाडि उहाँहरूलाई त धेरै कुरा अरू महिलालाई जे जे कुराहरू छ यो महिलाले त त्यो पाएकै छैन भन्ने त्यति बेला फिल हुन्थ्यो, यस्ता धेरै हिस्ट्रीको कारणले गर्दाखेरि धेरै भेदभावको कारणले उनीहरूलाई धेरै अनागरिक गरेको कारण कुटिरहेछ, त्यो बाटोमा हिँडिरहेछ, सेक्स वर्करको हिँड्यो भनेर त्यही होटलमा सर्भिस दिइरहेछ उसले, त्यही अगाडि बस्थ्यो भनेर लट्ठीले कुटिरहेछ उसले, त्यो के भन्छ होटल ओनरले क्लाइन्ट उसँग एकछिन अगाडि बसेर आएको छ, त्यो क्लाइन्टले फेरि उसलाई त्यही नराम्रो नराम्रो गाली गरेर उसलाई भेदभाव गरिरहेछ, यो धेरै भेदभावहरू एकदम देखेको छ तपाईँ होइन, हामीले पनि मैले त्यो भोगेको कारणले त्यो देखेको कारणले गर्दाखेरि चाहिँ होइन म सेक्स वर्करको लागि चाहिँ एकदम यो कम्प्रिहेन्सिभमा यसरी जानुपर्छ भनेर यो ठाउँमा छु भने नि अहिले मैले यो ठाउँ मैले जागृतिको कुरा होला स्वान लगायत अरू विभिन्न सङ्घ संस्थाहरूसँग जुन कम्युनिटी बेस्ड अर्गनाइजेसनलाई स्ट्रेन्थेन गर्दै म गरिरहेको छु अहिले पनि होइन, एकदम धेरै हिस्ट्री छ, र अर्को कुरा के यो सबै भएको कारण चाहिँ के भन्दाखेरि सेक्स वर्कलाई वर्क मानिएको छैन, उसले आमदानी गरेको कुराहरू उसले कन्ट्रिब्युट गरेको कुराहरू उसको कामको कुराहरू होइन उसको एक काहीँ पनि त्यो कसैले पनि यसलाई हेर्दैन, सेक्स वर्करलाई हिंसा अहिलेको केसमा पनि सेक्स वर्करलाई हिंसा भयो, मैले अहिले तपाईँलाई रोएर कुटे यही तपाईँको उसमा कुनै ठाउँमा मैले रोएर सेक्स वर्करलाई हिंसा बाहा भने पनि मलाई सबले शान्ति दिदी ओहो तपाईँले त कस्तो ग्रेट यु डिड ग्रेट जब भनेर मलाई माला लगाइन्छ कतिजना, तर मैले सेक्स वर्करको अधिकार छ त्यो हिंसा हुनु हुँदैन, उसलाई हिंसा भएको कारणले यो भइरहेछ, उसको काम रोज्ने अधिकार हो काम चयनको अधिकार हो भन्यो भने त्यो बेलामा कस्तो बिगारेर हिँडिरहेछ समाजलाई सोसाइटी बिगारिरहेछ अनि मलाई समेत ब्लेम आउँछ, डिफरेन्सेस यो मान्छेले के सुन्न खोजिरहेछ भन्दा हामीले के जसले पनि हामी रोगको कुरा सुन्न खोजिरहेछौ के रोगको कुरा हामीले त्यो सोसाइटी त्यस्तो बनाइयो कि रोएर मैले अहिले सेक्स वर्करको बच्चालाई काम गरे भए मैले कतिवटा हिरो अवार्ड पाइसक्थेँ होला हिरोइन अवार्ड पाइसक्थेँ होला कि मैले, तर म सेक्स वर्करको राइट्समा काम गर्छु, त्यो राइट्स भन्ने बित्तिकै त्यो पनि सेक्स वर्करको पर्सनल लेभलमा हेरियो क्या सेक्स वर्करको कामलाई, जुन चाहिँ सेक्स वर्क भनेको बिहेभियरको कुरा होइन नि, उसको काम हो तपाईँले अघि भने कस्तो राम्रो उहाँले भन्नुभएछ, त्यो हाम्रो साथी धेरैले भन्नुहुन्छ त्यो कुरा एकदम हो, जसरी डक्टरले के गर्छ सर्भिस दिन्छ त्यो बाबत उसले पारिश्रमिक लिन्छ त्यति समय उसले दिएको हुन्छ, सेक्स वर्करमा त्यही हो उसले के गर्छ उसले सेक्सुअल सर्भिस दिएको उसले शरीर बेचेको त होइन नि त उसले त, तर के भन्दा देह व्यापारी भनेर ट्याग लगाइन्छ यहाँनिर जब त्यो लगाउँदाखेरि हजुर देह व्यापारी भनिन्छ होइन बेचेकै होइन, यो हामी चाहिँ क्लियरिटी किन हुनुपर्छ भन्दाखेरि सेक्स वर्क र व्यापारमा अलग छ फेरि फरक छ त्यो बुझ्नुपर्छ कि, किन भन्दाखेरि तपाईँले जब व्यापार जुन बेच्छ नि शरीर अथवा केही पनि सामान बेचेपछि ओनरसिप कस्तो हुन्छ त किन्नेको ओनरसिप हुन्छ होइन, अनि उसले जे पनि गर्न सक्छ नि त आफूले खरिदेको कुरालाई त जतिवटा त्यो मल्टिपल हिंसा भयो भनेर भनिन्छ नि त, अहिले सेक्स वर्क गर्न एकजनासँग कन्ट्र्याक्ट गरेर गयो तर के भन्दाखेरि त्यो चारजना मान्छे आयो हिंसा भयो भन्छ, त्यो किन भएको भन्दा सेक्स वर्करलाई चाहिँ देह व्यापारी बनाएको कारणले हाम्रै कारणले हाम्रो सोचाइको कारणले भएको, त्यहाँनिर के हुन्छ भन्दा क्लाइन्टलाई के भइरहेछ भन्दा किन्ने मान्छे अलवेज के भन्छ ठुलो हुन्छ, उसले शरीर किनिरहेछ नि त उसको, अनि उसले आफूले सेक्सुअल सर्भिस लिन्छ अरू पाँचजनालाई पनि ल्याएर दिन सक्छ उसको प्रपर्टी भयो नि त त्यहाँनिर, त्यही भएर सेक्स वर्क भनेको चाहिँ सेक्सुअल सर्भिस मात्रै हो, उसले सर्भिस उसले के गर्छ सेक्स वर्कमा जानुभन्दा अगाडि उसले यति पैसा लिन्छु यो तरिकाबाट काम गर्छु यो सर्भिस दिन्छु यति घण्टा गर्छु भनेर दुईजनाको एडल्टको बीचमा सहमति भएको हुन्छ, सहमति बिना यो काम हुँदैन, त्यहाँ सहमति हुँदैन भने त त्यो त क्राइम भइहाल्यो नि, उसले क्राइम गरिरहेछ, केटाले पनि क्राइम गरिरहेछ, अथवा केटी पनि, जस्तै उसको ट्राफिकिङ हुनसक्छ त्यहाँनिर, यदि काहीँ पनि सो मिलाइदिने मान्छेको पनि त्यो हुन्छ, कसैले मिलाइदिन्छ उसलाई सपोर्टर, अघि उहाँले भन्नुभएको छ इक्जाम्पल तपाईँले दिनुभयो नि कति नेटवर्क छ उहाँको भने, नेटवर्क भनेको सपोर्टर हो, सपोर्टरले पनि त्यहाँनिर फोर्सफुल्ली उसले पठायो भने त त्यहाँ त क्राइम भयो, उसको इच्छै छैन, कन्सेन्ट। त्यही भएर हामीले चाहिँ सेक्स वर्कको कुरा गर्दा कन्सेन्टको कुरा गर्छौँ हामी धेरै, सहमतिको कुरा, इच्छाको कुरा त्यहाँ म्याटर गर्दैन, इच्छाको कुरा होला नहोला उसलाई गर्न मन नलाग नलाग्ला होइन, तर के भन्दाखेरि उसको कन्सेन्टको कुरा हुन्छ, सहमतिको कुरा हुन्छ, सहमति बेगर यदि उसलाई जसरी पनि हामीले फोर्सफुल्ली गराउँछौँ भने त्यो चाहिँ क्राइम हो। र अर्को तपाईँले मैले फेरि यहाँ ठ्याक्कै एउटा सम्झेँ मैले के भन्दाखेरि, जुन चाहिँ बेचबिखनको कुरा हामीले गर्छौँ नि, जहिले पनि सेक्स वर्कलाई बेचबिखनसँग जोडिएको छ कि, जुन चाहिँ अब अहिले पनि अब इन्टरनेसनल लेभलमा नि बेचबिखनलाई र सेक्स वर्कलाई एक ठाउँ राखेको पनि पाइन्छ होइन, तर अहिले क्लियरिटी अलिकता चाहिँ हुँदैछ होइन, तर बेचबिखन अलग हो सेक्स वर्क अलग हो भन्ने कुरा चाहिँ हामीले त्यो छुट्याउनुपर्छ। यो कुरा जुन चाहिँ अब सोसाइटीलाई पनि हामीले यो अवेरनेस गर्नुपर्ने, यो बिस्तारै हामीले गर्दा कम्तीमा तपाईँको हाम्रो लेभलबाट चाहिँ हामीले यो कुरा चाहिँ सेक्स वर्क अलग हो बेचबिखन अलग हो भन्ने कुरा हामीले छुट्याउँदै गयौँ भने सोसाइटीले सिक्छ अथवा बुझ्न सक्छ, तर त्यति सजिलो चाहिँ छैन,
1: सजिलो नभएर यसरी कुराकानी गर्नु पर्यो
2: होइन। फेरि अर्को प्याट्रियार्की छ नि त सबभन्दा ठुलो कुरा, हाम्रो पितृसत्ताले चाहिँ के गरेको छ भन्दा महिलाको कामलाई काम मानेको छैन क्या, सबभन्दा ठुलो कुरा महिलाको जुन काम जे पनि काम जे मैले हिजो मैले एउटा ऊ गरेको थिएँ, यसो सोचेर बसेँ, म अहिले श्रमसँग काम गर्नु भएको, बिहानदेखि बेलुकासँग काम गर्छ महिलाहरू, तर त्यो कामको घराइसी कामको काहीँ पनि गणना हुँदैन नि, किन भन्दाखेरि त्यो सेवामूलक काम भयो होइन, अनि यो सेक्स वर्कलाई पनि सेवामूलक काममा राखेको छ क्या, सेक्सुअल सर्भिस दिने यो गर्ने सबै सेवामूलक काम हो, कामलाई गणना गरिएको छ, त्यो भएर पेट्रियार्कीले गर्दा पनि यो चाहिँ सेक्स वर्कलाई चाहिँ अझै गाह्रो परिस्थिति परेको।
1: यो बीचमा कहिलेकाहीँ तपाईँलाई लाग्दो काम गर्ने सिलसिलामा राज्यले यस्तो कानुन बनाइदिए हुन्थ्यो, दिदी बहिनीहरूले पनि यस्तो कुरा सोचिदिए हुन्थ्यो, समाजको आँखा कहिले खुल्ला भन्ने कहिले कहीँ लाग्छ होला,
2: लाग्छ कहिले काहीँ, कस्तो हुन्छ भन्दाखेरि लाग्छ भन्दा नि बहुत ठुलो सङ्घर्ष लडिरहेको छु म भन्ने फिल हुन्छ होइन, अलिक गाह्रो कठिन नआउने त होइन, एक दिन त सबैको उसले आउँछ, दिदी बहिनीहरूले लाग्ने पनि लागिरहेको छ पहिलाभन्दा अहिले चाहिँ अलिकता दिदी बहिनीहरू रियलाइजेसन भएको गरेको छ, तर कस्तो तपाईँले भने जस्तो के भन्दाखेरि राज्यको कुरामा दृष्टिमा कहिले पनि परेको छैन होइन, अब एकचोटि तपाईँ 2018 चाहिँ हामीले सिडो रिपोर्ट चाहिँ सेक्स वर्करलाई चाहिँ यो हिंसा भएको छ भनेर हामीले रिपोर्ट गर्यौँ, जागृति महिला महासंघ स्वासा स्वान भन्ने संस्था छ जो चाहिँ सेक्स वर्कर लिड अर्गनाइजेसनहरू पनि हुन् होइन, कति उहाँहरू सबै मिलेर देशभरिको जुन सेक्स वर्करले आफैले केस स्टोरी कलेक्सन गरेर उहाँले जेनेभा गएर प्रेजेन्टेसन गर्नुभएको छ, सेक्स वर्करले प्रेजेन्टेसन गराएको छ एकदम होइन, 2018 सिडो सेसनमा सेक्स वर्कर आफैले प्रेजेन्टेसन गराएको छ होइन, त्यो गरिसकेपछि चाहिँ अब सिडो कमिटीले चाहिँ केही रेकमेन्डेसनहरू गराएको छ होइन, त्यो गरिसकेपछि अलिकता त्यो चाहिँ त्यो रेकमेन्डेसन पनि उहाँहरूले गरेको चाहिँ अलिकता हेल्थ सर्भिस प्रोभाइडरहरूले गरेको डिस्क्रिमिनेसन चाहिँ मोनिटरिङ गर, उनीहरूलाई सेन्सिटाइज गर भन्ने कुराहरू गराएको छ, अरू अन्य कुराहरू पनि गराएको छ, यो गर्दाखेरि चाहिँ होप आउँछ जुन तपाईँलाई मैले जोडेँ त्यहाँनिर होइन, अब ए हुँदैछ गर्नुपर्छ, अलिक निरन्तर सङ्घर्षले त अलिकता हुन्छ नि त, किन भन्दा इन्टरनेसनल्ली तपाईँको सिडोले राज्यलाई रेकमेन्डेसन गर्नु भनेको अब एउटा सेक्स वर्करकै पहलमा हो, फेरि अरूले गरे होइन, कम्प्लिटली सेक्स वर्करले गरे हो, यो रिपोर्ट दिनेदेखि रिपोर्ट तयार गर्नेदेखि उहाँले छलफल गर्नेदेखि केस स्टोरी कलेक्सन गर्ने प्रमाण दिनुपर्छ सिडोमा, त यहाँहरूलाई थाहा छ होला त्यो सबै कुरा चाहिँ सेक्स वर्करले आफैले गरेको छ, जिल्ला जिल्लाको सेक्स वर्करले गर्नुभएको छ होइन, यो सबै गरिसकेपछि अलिकता होप चाहिँ छ होइन, होप अब जे होस् हामीले केही गर्न सकिन्छ भनेर, तर कहिलेकाहीँ मान्छे हो म पनि हुन्छ कहिलेकाहीँ होइन, त्यो स्वाभाविक हो, तर त्यसले चाहिँ मलाई जित्छ अर्को कुराले, किन भन्दाखेरि अहिले सेक्स वर्करहरू अर्गनाइज हुनुहुन्छ, कति कुराहरूलाई रियलाइजेसन छ, यो मेरो अधिकार हो भनेर आउन लागेको छ होइन, त्यो कुराले चाहिँ मोटिभेसन एकदम धेरै हुन्छ, फेरि
1: तपाईँलाई धेरै सिद्ध बाबाको मन्दिर जानै पर्दैन जस्तो लाग्यो,
2: सिद्ध बाबा
1: तपाईँले गर्नुभएको कामले भगवान्ले आफै आशीर्वाद दिनुहुन्छ होला,
2: भगवान् त अब होला होइन, भगवान्ले गर्नु होला नगर्नु होला, भगवान् हुनुहुन्छ हुनुहुन्न त्यो अब खोजको विषय होला होइन, तर मलाई चाहिँ आफूलाई आफैले अनेस्टली भन्दाखेरि चाहिँ एकदम सकारात्मक त्यो चाहिँ छ र मलाई चाहिँ के लाग्छ भन्दाखेरि हामीले नगरे कसले गर्नु, म पनि यो देशको नागरिक हो होइन, अरूको लागि चाहिँ सबैले गर्छ तर जो आवाजविहीन हुन्छ जसलाई चाहिँ आवाजविहीन भन्दा पनि सपोर्ट चाहिएको छ सेक्स वर्करलाई, ऊ आफै क्यापेबल, मलाई यो सबै सिकाएको सेक्स वर्करले हो, म त्यो कहीँबाट होइन, म भने नि मैले अघि तपाईँलाई सबै सेक्स वर्करको कारणले मैले सिकिरहेको छु, उसले डे प्रतिदिन उसले के चाहन्छ के हुनुपर्छ के भइरहेछ भन्ने कुरा सबै उहाँहरूले सिकाउनु भएको छ, उहाँहरूलाई त्यति ज्ञान छ, त्यही भएर हामीले सेक्स वर्करलाई चाहिँ के हामीले डिसिजन गर्ने होइन, सेक्स वर्करले आफै डिसिजन गर्छ, तर त्यो डिसिजन गर्ने माहौल चाहिँ हामीले सहयोगी वातावरण चाहिँ बनाइदिनुपर्छ।
1: जागृत महिला महासंघ र रेडियो अधिकको प्रयास शान्ति दिदी खुल्लु डट कममा हामी कुराकानी गरिरहेका छौ। मैले अघि जोड्न खोजेको चाहिँ हामी पाप कटाउन अथवा धर्म कमाउन मन्दिर मस्जिद चर्च गुम्बामा पुग्छौ र भगवान्सँग आफ्नो लागि प्रार्थना गर्छौं, तपाईँ घर घरमा जानुहुन्छ, दिदी बहिनीलाई भेट्नुहुन्छ र उनीहरूको जीवनस्तर पूरा हुन तर दिदी बहिनीको घर घरमा पुग्नुहुन्छ। अनि मलाई त्यो गीताको एउटा शब्द, जहिले धर्मको ग्लानी पापको वृद्धि देख्दछु त्यसै वखतमा पार्थ अवतार म गर्दछु भनेर कृष्णले अर्जुनलाई भने जस्तै, तपाईँ त्यस्तै दिदी बन्नुभयो धेरै महिला यौनकर्मी दिदी बहिनीहरूको लागि कि आशा र भरोसाको केन्द्र पनि हुनुहुन्छ होला। ती दिदी बहिनी जो चाहिँ यो यौन पेसा अँगालिराख्नु भएको छ, यौन कर्म गरिराख्नु भएको छ, यौन सर्भिस प्रोभाइड भइराख्नु भएको छ, उहाँलाई अलिकति गाह्रो साह्रो अप्ठ्यारो पर्दाखेरि कहाँ जाने, पुलिसमा त जान सकिन कि भनिसक्नुभयो, कहाँ जाने, कसलाई भन्ने, के गर्ने, के भनिदिन मिल्छ?
2: एकदम कस्तो भन्दा हामीले एउटा यस्तो मेकानिजम बनाइरहेछौ हामी ग्रुप, जुन चाहिँ मैले मेरो रोल चाहिँ के भन्दाखेरि उहाँलाई नै स्ट्रेन्थ गर्ने हो, इन्डिभिजुअली पनि स्ट्रेन्थ छ ग्रुपमा पनि स्ट्रेन्थ गरिरहेछौ होइन, त्यो भएपछि उहाँहरूको आफ्नो जिल्ला जिल्लामा उहाँहरूको सेक्स वर्करको ग्रुप छ उहाँहरूको, यदि कुनै पनि जिल्लामा छ भने अब मलाई चिन्नुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ, जागृति महिला महासंघको साथीहरूलाई चिन्नुहुन्छ भने जागृति महिला महासंघको साथीहरू या नारी चेतना समाज स्वान भन्ने संस्था छ सेक्स वर्कर लिड अर्गनाइजेसन जसलाई पनि उहाँहरूले चिन्नुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ, अनि हामी चाहिँ के गर्छौँ त त्यहाँ लिङ्क गरिदिन्छौँ जिल्ला जिल्लामा, जस्तै रिसेन्टली अहिले तपाईँले भनेको कुरालाई एउटा इक्जाम्पल, इन्डियाबाट एउटा बहिनी भर्खर ट्राफिकिङ भएर फर्केको बहिनी नेपालमा मलाई इन्डियाको कुनै संस्थाले मेरो नम्बर दियो, ऊ प्रेग्नेन्ट रहेछ होइन आइरहेछ नेपालमा, अनि उसलाई चाहिँ अब नेपालमा आएपछि उसको लागि सबै नयाँ भयो होइन, अनि हामीले उसलाई सेवा दिनु पर्यो, उसलाई अब एक ठाउँमा लग्यो भने त ट्राफिकिङ भिक्टिम भन्यो भने त उसले सर्भिस पाउला, तर त्यहाँनिर गएर त्यो सेल्टर होममा बस्नुपर्ने परिस्थिति होला के होला होइन, तर अब ऊ चाहिँ एज अ सेक्स वर्कमा इन्भल्भ भएको भएर उसलाई त्यो सर्भिस पनि पाउने परिस्थिति एकदम, उसलाई पायो भने पनि के हुन्छ त्यहाँनिर अलिकति डिक्रिमिनलाइजेसन उसलाई चाहिँ भेदभाव हुन्छ त्यहाँनिर एकदम भेदभाव भएको कारणले गर्दा जान सक्ने परिस्थिति हुँदै छैन, त्यो भयो हिजै मात्रै मैले एउटा सीबीओसँग चाहिँ हाम्रो कम्युनिटी बेस्ड अर्गनाइजेसन काठमाडौँकोसँग चाहिँ उहाँलाई लिङ्क गरिदिएर उसले छापाथली लगेर ओसिएमसी थ्रुबाट उसले ट्रिटमेन्ट पाइरहेको छ होइन, हो यो कुरा जब ऊ संगठनमा आउँछ नि, संगठनमा आएपछि सबै धेरै कुरा सम्भव छ, उसले संगठनमा आएपछि भोलि उसलाई हिंसा पर्यो भने पनि संगठन थ्रुबाट त प्रहरी प्रशासनमा जान सक्छ नि त, संगठनले बोल दिन सक्छन्, तर इन्डिभिजुअल म सेक्स वर्कमा थिएँ यस्तो भयो भनेर जान सक्ने परिस्थिति त छैन, तर संगठनले चाहिँ हाम्रो समूहलाई हाम्रो समुदायलाई हाम्रो साथीहरूलाई यो पर्यो भनेर जान सक्छ, त्यही भएर मैले चाहिँ संगठनमा आउनुहोस् भन्छु।
1: र अहिले हामीले कुराकानी गरिरहँदाखेरि खुल्लु डटकममा सुन्दै हुनुहुन्छ होला देशैभरिका लोकप्रिय एफएम स्टेशन, त्यसै गरी इन्टरनेटमा युट्युबमा हेर्दै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ होला, फेसबुकमा पनि तपाईँले हेर्दै हुनुहुन्छ होला, हामीलाई सुन्दै हुनुहुन्छ होला, अनि यस्ता वाइगात कुरा भन्ने तपाईँको मनमा पनि लागेर होला, कमर्सियल सेक्स वर्करको यस्तो कुराकानी गर्ने भन्ने पनि मन लाग्यो होला, मनमा लागेको होला, जब घरमा समस्या आइपर्छ नि होइन, जब तपाईँलाई पर्छ नि, कसैको घरमा पनि हामीले हाम्रै राजपरिवारमा भलै अहिले राजपरिवार छैन, लागू पदार्थको प्रयोग त देखेकै छ होइन, भन्न मिल्छ मिल्छ फरक कुरा होला, तर कुरा के भन्दाखेरि जब तपाईसँग यो कथा आइपुग्छ नि, बाध्यताले आउला, रहरले आउला, इच्छाले आउला, कुनै पनि हिसाबले आउला, जब तपाईँको घरमा यो कथा आइपुग्छ नि, अनि त्यति बेला तपाईँलाई महान लाग्छ। एक तथ्याङ्कले अघि नै हामीले कुराकानी गऱ्यौँ, झन्डै 8 वर्ष अगाडिको तथ्याङ्कलाई जोड्ने हो भने झन्डै 55,000 दिदी बहिनी यौन सर्भिस प्रोभाइडर हुनुहुन्छ, त्यो आजभन्दा 8 वर्षको अगाडिको रिसर्चमा आउनुभएका प्रत्यक्ष संलग्न गर्दाखेरि नेटवर्कमा आउनुभएका नआउनुभएको दिदीबहिनीहरूको संख्या जोड्दै गयो भने मेरो विचारमा यो यो यो यसलाई समस्याको रूपमा लिने अथवा संख्याको रूपमा लिने भुसको आगो जस्तो छ होइन। सामान्य जीविकोपार्जन गर्नेदेखि लिएर सम्भ्रान्त परिवारमासम्म मैले बुझेर रोड साइडका चुप्रा पसलहरूदेखि लिएर मैले इन्टरनेसनल 5 स्टार 7 स्टार होटलहरू अथवा रिसोर्टहरूसम्म पनि पुगेको छ भने यो यो मैले के यसमा बढी बोले भने
2: होइन। एकदम तपाईँले भनेको कुरा त्यहाँनिर मैले एउटा मात्रै करेक्सन गर्नु प्लिज, एकदम तपाईँले ठिक भन्नुभएको छ। सेक्स वर्क नभएको ठाउँ पनि छैन, आजको पेसा पनि होइन। सेक्स वर्क त महाराजाको त्योभन्दा देउताको देउताको हाम्रो किम्बदन्तीमा इन्द्रले परीहरू नचाहेर भनेको त्यो के हो त, सेक्सुअल सर्भिस हो नि त होइन, इन्टरटेनमेन्ट गर्ने यो गर्ने त्यति बेलादेखिको यो आजको पेसा
1: होइन।
2: त्यो यो हाम्रो त त्यो के भन्छ माइथोलोजी भन्छमा नै छ नि त्यो त। अर्को कुरा चाहिँ के भन्दाखेरि त्यो मात्र नभएर तपाईँले अहिले मैले जुन 55,000 सेक्स वर्कर या हामीले 1,00,000 काठमाडौँ मात्रै भेटिरहेछौँ भनिरहेछौँ, यो सेक्स वर्करको जुन संख्याको कुरा हामी एकदम के भन्दा ग्रास रुटेड सेक्स वर्करको कुरा गरिरहेछौँ। यहाँ सेक्स वर्करको पनि क्लास छ नि त, यहाँ त 5 स्टारमा जाने सेक्स वर्कर किन यहाँ हामीसँग संगठनमा आउँछ, उसलाई हिंसा पनि हुँदैन, उसको क्लाइन्टको हुन्छ त्यो लेभलको हुन्छ होइन। त्यो हुँदाखेरि चाहिँ के भन्दाखेरि त्यो सेक्स वर्क नभएको काहीँ पनि छैन, कुनै देश पनि छैन अहिलेसम्म, हामीले गुगलै गरेर हेऱ्यौँ भने पनि कुनै देश भेटिँदैन होइन, सहायै भेटिएला है। अनि तर एउटा कुरा चाहिँ के बुझ्नु पर्यो भन्दा हामी सेक्स वर्कमा जो पनि इन्भल्भ धेरै जस्तो मान्छेहरू हुनसक्छ, जो पनि भन्दा पनि धेरै व्यक्तिहरू हुनसक्छ, सबै संगठनमा आउँछ या हामीसँग कनेक्टेड छ भन्ने पनि छैन, तर इस्यु चाहिँ के हो भन्दाखेरि सेक्स वर्कमा इन्भल्भ भएको व्यक्तिहरूलाई मान्छेको रूपमा हेर्नु पर्यो। यो ऊ पनि एउटा मान्छे हो, यो देशको नागरिक हो, नागरिकता छैन कतै सेक्स वर्करको, उसले पार्टनरले छोडेर गएको हुन्छ, श्रीमान होला, श्रीमान नभए अर्को उसको छोराछोरी पाउँछ त्यहाँ, छोराछोरीलाई फेरि अहिले जन्म दर्ता गर्नुपर्छ के गर्नुपर्छ त्यसको लागि, फेरि उसले अर्को पार्टनर बनाउँछ, त्यो पार्टनरले पनि छोडेर जान्छ, अर्को पार्टनर छोड, त्यो यो परिस्थिति जुन समाजले जुन महिलाहरू जुन छ महिलाहरूलाई चाहिँ यो जुन बनाइरहेको छ नि त दोस्रो नागरिक, त्यो नागरिक बनाएको कारणले पनि महिलाहरूलाई अझै समस्या परेको छ। यो कुरा चाहिँ के भन्दाखेरि सेक्स वर्कमा भएको मात्र, अरू महिलाको पनि छ, तर हामी आज सेक्स वर्कको कुरा गर्दैछौँ भने अझै कति भयो होला। अहिले भर्खर हामीले एउटा हामीले स्वास्थ्यले चाहिँ स्वास्थ्य र जागृति महिला महासंघले चाहिँ एउटा रिसर्च गराएको थियो कोभिडको बेलामा 2019 हामीले गरेका थियौँ होइन, त्यो गर्दाखेरि चाहिँ कति नागरिकता नभएको व्यक्तिहरू छ भनेर अनलाइन र अफलाइन गर्दा 619 जनामा गरेका थियौँ हामीले, 619 जनामा गर्दाखेरि चाहिँ 35% लगभग व्यक्तिको चाहिँ नागरिकता छैन, कागजात केही पनि छैन, जुन चाहिँ सिटीमा बसिरहेछन् जुन काठमाडौँ लगायत, अब धेरै छ हामी सेक्स वर्कर भएको चाहिँ अब हाइवेमा यस्तो मात्रै सिबिओ छ जागृतिको त्यसैसँगबाट गर्दाखेरि, अहिले भर्खर पनि हामीले यो रिपोर्ट पब्लिक हुन्छ नागरिकताको तपाईँहरूसँग आउँछ त्यो बेलामा पनि हेर्नु होला, नागरिकताको कारणले के अप्ठ्यारो परिस्थिति आएछ त भनेर हामीले हेर्दाखेरि उसले पैसा कमाइरहेछ, राख्ने ठाउँ छैन, सहकारीले पैसा खाइदिएर भागिसक्यो, नागरिकता नभइकन ब्याङ्क खाता खुल्दैन, सम्पत्तिको त पुरै छोडौं होइन, अनि यो परिस्थिति, अनि उसको आमाको नागरिकता डकुमेन्ट छैन भने छोराछोरी 8 कक्षा पुगेपछि पढ्न पाउने परिस्थिति छैन, ऊ एसएलसी पास गर्यो विदेश जानलाई डकुमेन्ट छैन बच्चाको पढ्नलाई, सेक्स वर्करको बच्चा हायर एजुकेसनको लागि जानु हुँदैन र हुन्छ नि त ऊ पनि, तर त्यो परिस्थिति यो भनेको चाहिँ राज्यले राज्यविहीन भएको परिस्थिति छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ हामीले हेर्न जरुरी के छ भन्दाखेरि यो पनि मान्छे हो है, र अर्को मैले जहिले पनि के भन्छु भन्दा ह्युमन राइट्सको पर्सपेक्टिभबाट हेर्दाखेरि संख्याले म्याटर गर्दैन भन्छु म चाहिँ, मेरो मान्यता कति संख्या छ भन्ने म्याटर गर्दैन जस्तो लाग्छ मलाई चाहिँ, गर्नु हुँदैन भन्छु मेरो मान्यता चाहिँ, किन भन्दाखेरि त्यहाँ 5 जना 1 जना व्यक्तिलाई ह्युमन राइट भाइलेसन भयो भने नहेर्ने, यसको संख्या ठूलो आउनुपर्छ भन्ने हो र होइन नि त, उसलाई त हिंसा भइरहेछ, र सेक्स वर्करको केसमा त महिला यौनकर्मीको केसमा त मेक्सिमम हिंसा भइरहेछ, यो कुरा चाहिँ हेर्न एकदम जरुरी छ। रूपन्दै जान्छ
1: भैरवा,
2: भैरुवा जान्छु, एकदम धेरै एट्याचमेन्ट छ भैरवासँग मेरो, किन भन्दा मैले भैरुवामै बसेर धेरै सेक्स वर्करलाई त्यो के भन्छ सेक्स साक्षात्कार हुने अवसर पाएँ, त्यो भएर चाहिँ भैरुवासँग चाहिँ एकदम धेरै एट्याचमेन्ट छ मेरो।
1: सबभन्दा जोखिम भएको क्षेत्र चाहिँ नेपालमा हजुरले त्यो काम गरिराख्नु भएको छ, जहाँ चाहिँ दिदीबहिनी एकदम जोखिममा छन्।
2: हरेक ठाउँमा छ त्यो चाहिँ, अब के को हिसाबले जोखिम भन्ने कुरा हुन्छ। सेक्स वर्करको कुरा गर्दा मात्रै हामी धेरै जोखिमको कुरा गर्छौँ, किन त हामीलाई पनि कहिले सेक्स वर्क चाहिँ अलिक जोखिम पेसा हो कि भन्ने फिल हुन्छ क्या कहिले काहीँ हामी जस्तो व्यक्तिहरूलाई। त त्यो होइन, होइन, सेक्स वर्क र अरू पेसा एउटै हो भनेर जब हामी जाँदै हेर्छौँ नि त्यो बेलामा के को जोखिम भन्ने कुरा आउँछ। अब हजुरले सोधेको मैले चाहिँ के को जोखिम भनेर बुझिनँ, त्यही भएर तपाईँलाई प्रश्न जोखिमको
1: कुरा
2: भाइलेसनको गर्नुभएको हो कि अथवा एचआईभीको हो कि, त्यही त फरक फरक छ नि त।
1: एउटा चाहिँ जस्तो अघि तपाईँले भन्दाखेरि चाहिँ एचआईभी मात्र मैले जोडिनँ, हेल्थकै इस्यु हो, हेल्थकै इस्युमा जस्तो नायकता छैन। अथवा मैले अहिले तपाईँले कुराकानी गरिरहँदाखेरि एकजना नेपाल आर्मीको सदस्यहरूलाई सम्झिरहेको छु, खुल्लो डटकम भर्खर भर्खर सुरु भएको थियो 2064-65 सालतिर होला। 64 सालमा हामीले खुल्लो डटकम सुरु गऱ्यौं, 65-66 सालमा एकजनाको मेसेज आयो, हामीलाई मेसेज आयो। त्यो मेसेज स्क्रिनिङ गर्ने चाहिँ मेरो आफै तरिका थियो, त्यो कहिले काहीँ जिस्किएर यो योनलाई त्यो जिस्किने मजाको रूपमा लिने होइन हिसाबमा नै आउँछ नि क्वेसनहरू। सर मेसेज हेर्दाखेरि चाहिँ एउटा मेसेज त्यो ट्रबल नै छ भन्ने भयो कि, एउटै मेसेज लगातार हेर्दाखेरि सेन्स आयो। अनि मैले मेसेज नम्बर आउने मैले कल ब्याक गरेँ। अनि रेडियोमा अथवा खास गरी फोनमा चाहिँ मेरो आवाज केटीको जस्तै छ क्या, केटी मान्छे अहिले पनि मैले कतै फोन गरेँ हजुर म्याम भन्छन्, म्याम होइन हजुर म सरै हो भन्नुपर्छ। अनि सायद उहाँलाई त्यो अप्ठ्यारो परेको बेलामा मेरो आवाज झुक्किनु भयो कि, तर मैले भन्न त दिपेन्द्र नै भन्नु भनेर म्याम नोटिस गर्नु भएन कि, उहाँले आफू समस्या सर भन्नुभयो, म सक भएँ। उहाँको प्रजनन अङ्गमा समस्या, योनिमा समस्या, अनि त्यसपछि नेपाल आर्मीको सदस्य डक्टरकोमा जानुभएछ, डक्टरले झपारेछ, त्यो पनि नेपाल आर्मीकै डक्टरले, त्यो पनि महिला डक्टरले होइन। अनि उसले चाहिँ अलिक मिसबिहेभ गरेको अरे फिल भएछ क्या, भनेको त आर्मीभित्र क्याम्पमा बसेर त्यो यस्तो हुने, यस्तो इन्फेक्सन हुने, यस्तो गर्यो, जज गर्यो। अनि यो कुरा मैले थाहा पाउने बित्तिकै मैले डक्टर खेम कार्कीलाई फोन गरेँ, डक्टर कार्की मसँग यस्तो केस आएको छ अरे यसरी ट्रिट गरिदिनु पर्यो, म नम्बर दिन्छु त्यो बहिनीको भने। अनि मैले भने यस्तो यस्तो कुरा छ, मैले फलानु डक्टर कुराकानी गरिरहेको छु तपाईँको बारेमा, जति कुरा तपाईँले मुखले भन्न सक्नुहुन्छ मुखले भन्नु, होइन भने मुखले भन्न नसक्ने कुरा चाहिँ लेखेर दिनु भने। डक्टर कार्के 4-5 दिनपछि मैले फोन गरेँ, उहाँको समस्या खास दिशा गरिसकेपछि दिशा धुन नजान्दाखेरि दिशाको कण योनिमा आएर इन्फेक्सन भएर त्यसले युरिन इन्फेक्सन छ पुगेको रहेछ। मैले यो कुरा तपाईँसँग कुराकानी गरिरहँदाखेरि डरमा त्रासमा हतारमा योन सर्भिस प्रोभाइड दिइराख्नुपर्छ, पुलिस आउला कि डक्टर गर्ला कि अर्कल थापा होला कि भन्ने छ डरमा। त्यस्तो बेलामा त यो रिप्रोडक्टिभ हेल्थमा इस्युहरू त हुन्छ होला, अनि त्यो बेला उपचार गर्नु जाँदाखेरि त्यो दिदीबहिनीले कति ह्यारेसमेन्ट सर्नुपर्छ होला।
2: अब एकदम कस्तो भन्दाखेरि अब ह्यारेसमेन्टको कुराहरूमा अहिले अब नभएको होइन, होइन कम भएको छ धेरै, अब किन भन्दा अवेरनेस पनि सबभन्दा धेरै भइरहेको अहिले, अहिलेको परिस्थिति, हिजोको म त अब धेरै पहिलाको मान्छे हो, धेरै पहिलादेखि हेरिरहेको थियो त्यो लेभलमा देखेको हुनाले, अहिलेको केसमा आउँदाखेरि ह्यारेसमेन्टको लेभलहरू तपाईँको यो सर्भिस प्रोभाइडरको बिहेभियरहरूको कुरा अलिकति सेन्सिटाइज भएको हो, तर अहिले पनि पुरा 100% भएको चाहिँ छैन, होइन केही केही जस्तो एउटा मैले इक्जाम्पल दिन्छु तपाईँलाई, दुई वर्ष अगाडि एउटा ऊ चाहिँ यही एचआरएचआरको एउटा प्रोग्राम थियो, महिला दिवसको अवसर पारेर एकदम ठुलो प्रोग्राम थियो, होइन त्यहाँ चाहिँ डक्टर नाम लिँदा मैले उहाँले मैले चाहिँ के उठेर भने भन्दाखेरि ह्युमन राइट भायोलेसनको कुरामा चाहिँ मैले के भने एउटा इक्जाम्पल दिएँ, जब हामी हाम्रो साथीहरू जुन सेक्स वर्कमा इन्भल्भ भएको साथीहरू एबोर्सनको लागि जान्छ, तिमी यतिचोटिसम्म एबोर्सन गर्न आउने भनेर भनेको इक्जाम्पल हामीसँग छ, 4-5 चोटि भइसक्यो तिमी आएको किन भन्छ, त्यो चाहिँ भन्ने अधिकार उसलाई कहाँबाट पायो, यो कुरा तपाईँहरू किन सेन्सिटाइज गर्नुहुन्न भनेर मैले उठाउँदाखेरि डक्टर साहबले मलाई पछि आन्सर के दिनुभयो भन्दाखेरि, त्यो तपाईँको हेल्थलाई हेरेर दिनुभएको हो, तपाईँले धेरैचोटि एबोर्सन गर्न जाँदाखेरि त तपाईँको त पाठेघर समस्या हुन्छ नि भन्नुभयो क्या उहाँले, म सक भएँ त्यो कुरामा, उहाँ कतिको सेन्सिटिभ, मैले के पर्सपेक्टिभबाट भनिरहेको छु, त्यो चाहिँ ह्युमन राइट्सको पर्सपेक्टिभबाट मैले कुरा गरिरहेको छु, उहाँले चाहिँ मलाई त्यस्तो एन्सर दिनुभयो। भन्न खोजेको चाहिँ डक्टर हुँदैमा या पेसा त्यो जान्ने हुँदैमा सेन्सिटाइज हुन्छ भन्ने हुँदैन, कति कुनाहरूलाई व्यक्तिको बिहेभियरको कुरा पनि हुन्छ, कुन कुराबाट उसले लक्षित गरेर आएको छ त्यो कुरामा पनि भर पर्छ होइन, नहुने भन्ने होइन। हामीले सिडोकै 2018 हामीले ऊ गर्दाखेरि कतिवटा केस स्टडी गर्दाखेरि चाहिँ धेरै जस्तो हेल्थ सर्भिस प्रोभाइडरले मिसबिहेभ गरेको कुराहरू आएको छ होइन, त्यो एकदम प्रमाणै छ हामीसँग सिडो रिपोर्टमा, इन्टरनेटमा तपाईँले हेर्नुभयो भने पनि भेट्नुहुन्छ, जागृतिले गरेको रिसर्चको उसमा भन्दैछु। त्यो भएर 18 कुरा होइन, अहिले पनि छ, स्टिल अहिले पनि छ, इजिली ऊ जान सक्दैन, उसलाई पाठेघरमा समस्या या योनिमा समस्या भयो भने उसलाई चाहिँ त्यहाँ जाँदा मेरो अरू कुरा मलाई आरोप लाउँछ कि भन्ने डर छ उसलाई होइन, एउटा महिलालाई जाँदा या पुरुषलाई, पुरुषलाई पनि छ, पुरुषकै केसमा चाहिँ उनीहरूसँग स्रोत हुन्छ, अलि जहाँ पनि जान सक्ने हुन्छ, महिलाको केसमा चाहिँ अलिकति त्यो ठाउँमा सीमित ठाउँमा जाने हुन्छ होइन, त्यो नभएको भन्ने होइन, हुन चाहिँ छ तर सबैको छ भन्ने चाहिँ छैन। फेरि
1: बोलौ र अधिकार खोजौं, आफ्नो कुरा सुन्न नसके मात्रै अधिकार पाइन्छ, अधिकारका लागि आफूले आफूलाई कमजोर नठानौं। तपाईँले कसैको केही पनि बिराउनु भएको छैन र कसैको केही नभइरहेका दिदी बहिनी यौन सर्भिस प्रोभाइडर दिदीहरूको दिदी बहिनीका बारेमा यदि तपाईँले राम्रो कुरा सोच्न सक्नुहुन्न, राम्रो व्यवहार गर्न सक्नुहुन्न भने नराम्रो व्यवहार पनि नगरिदिनुहोस्, कसैलाई अपमान नगरिदिनुहोस्, ह्यारेसमेन्ट नगरिदिनुहोस्, उसलाई आफ्नै हिसाबमा बाँच्न दिनुहोस्। शान्तिजी तपाईँलाई धेरै धेरै धन्यवाद, फुल्लो रकम आइदिनु भयो,
2: थ्याङ्क यू सो मच।
1: तपाईँसँग फेरि कुरा गर्ने जान पाइन्छ,
2: पाइन्छ अवश्य पाइन्छ, यहाँहरूको इनिसिएसनको लागि पनि थ्याङ्क यू सो मच। म यही हामी धेरै वर्षदेखि पनि छु र यही छु, यही फिल्डमा छु म, र म मेरो निरन्तर छ मेरो अभियान, यहाँले यो सहयोग गर्नुभएको एकदम धन्यवाद। र एउटा लास्टमा अन्तिम चाहिँ मैले एउटा कुरा चाहिँ के भन्न चाहेँ भन्दाखेरि, सेक्स वर्करलाई चाहिँ उसलाई चाहिँ जजमेन्टल भएर नहेरिदिउँ, उसको कामको आधारमा उसलाई भएको उसले गरेको व्यवहार यस्तो उस्तो भनेर हामीले त्यसरी हेर्न लायौँ भने चाहिँ उसले न्याय कहिले पनि पाउँदैन। सेक्स वर्कर पनि यही देशको नागरिक हो र के भन्दाखेरि एउटा मान्छे हो, मान्छेको रूपमा हेरौँ, पेसा व्यक्तिका हरेक व्यक्तिका पेसा फरक छन् होइन, अरूको पेसा राम्रो सेक्स वर्करको नराम्रो भन्ने धारणा चाहिँ छोड्न हामी सबैले पहल गर्यौं र सक्यौं भने चाहिँ अवश्य सेक्स वर्करले न्याय पाउँछ। थ्याङ्क यू सो मच।
0: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी, सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन kuldhuli.com।

0: रेडियो आदिखोला 105.4
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुर लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856553031।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू:
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
6: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0364416624।
7: थोपा थोपा मिलेर बन्छ एक दिन सागर,
5: बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
6: IME, प्रभु, वेस्टर्न।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9862625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
5: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 9849-71-7174।
6: च्या, कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक।

0: आठ बिहाई बिटोल एनआईएमबी बैंक एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029।
1: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 0364142558।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ना अहिले हाम्रो गर्नेमा 5 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस, 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
3: 9 देखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
3: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र देखि 12:15 सम्म नेपाल खबर,
3: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
3: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
3: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:00 देखि 6 बजेसम्म गीत संगीतहरू,
3: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:45 सम्म आदि खोला खबर,
3: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना।

0: तथा आधुनिक गीत संगीतहरू
1: राति 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा
0: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: समक्ष सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ।
1: शंकाको घेरामा रवि शीर्षकमा मध्याह दैनिकमा खबर छ। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी, रासोपाकी सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरे बमोजिम आम नेपाली नागरिकको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ। प्रतिवेदनमा उल्लेख छ, जेलर सत्यराज जोशी र रवि लामिछानेलाई सोधपूछ गर्दा उनीहरूको बयान बाँचिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ। जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर त्रास र धम्कीपूर्ण दबावमा परेर लामिछानेलाई छोड्ने पत्रमा सही छाप गरेको बयान दिएका थिए। तर रवि लामिछानेले भने जेलरले नै आफूलाई तपाई बाहिर गए जेल सुरक्षित हुन्छ भनेर छोडेको बयान दिएका थिए। त्यस्तै ओली लेखक र गुरूङ पनि मुख्य दोषी उपशीर्षकमा पनि मध्याह दैनिकमा खबर छ। प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी निर्धारणको विषय हो। प्रतिवेदनले मुख्य दोषीका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई पनि देखाएको छ। यस आधारमा उनीहरूलाई संविधानको धारा प्रयोग गरी मुद्दा चलाउन भनिएको छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 अनुसार मुद्दा चलाउन पनि सिफारिश गरिएको छ। तर मानव अधिकार उल्लंघनकर्तालाई कार्यवाही गर्ने कानून भने बनेको छैन। आयोगले यस्तो कानून बनाउन सिफारिश समेत गरेको छ। आयोगका आयुक्त लिली थापाको नेतृत्वमा गठित भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिश गरेको हो। अहिले आयोगले उक्त प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिश गरेको छ। घटनाको समयमा प्रहरी आईजीपी रहेका चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न भनेको छ।
0: कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा खबर छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातल बीच सुधारका केही संकेत देखिएका छन्। यसका मुख्य बुदाहरू यस्तो छ। अर्थतन्त्रको चित्रका रूपमा कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,000,000 रूपैयाँ, सार्वजनिक ऋण 28,78,30,00,000,000 रूपैयाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% वृद्धि, कुल निक्षेप 77,45,88,00,000,000 रूपैयाँ, विप्रेषण आप्रवाह 37.7% वृद्धि, विदेशी मुद्रा संचितले 18.5 महीनाको आयात, स्वीकृत वैदेशिक लगानी 6,25,58,00,000,000, पर्यटकको औसत बसाई अवधि 16.34 दिन, विद्युत पहुँच 99.1%, जनसंख्यासम्म भारततर्फ 2,918 गीगावाट घण्टा विद्युत निर्यात, निरपेक्ष गरीबी 20.27%, मानव विकास सूचकांक 0.622, नेपालीको औसत आयु 71.3 वर्ष, व्यापार घाटा अझै उच्च अवस्थामा, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त, सार्वजनिक ऋण निरन्तर बढ़्दो, कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश फात्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर सोडी मुवाग्देले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ। चालू आर्थिक वर्ष 82-83 तीन तहका सरकारको पूँजीगत खर्च तुलनात्मक रूपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ। पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः 68.3% र 31.7% छ। सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा प्रवाहका बावजूद मुलुकको कुल लगानीमा उल्लेख्य सुधार देखिएको छ।
0: ग्रे लिस्टबाट बस्ने नेपालको अन्तिम कसरत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल यति बेला इतिहासकै अत्यन्तै संवेदनशील अवस्थामा उभिएको छ। अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कार्यवाही कार्यदल एफएटीएफ अन्तर्गतको एशिया प्रशान्त समूह एपीजीले सन् 2025 फेब्रुअरी महिनामा नेपाललाई निगरानी सूची अर्थात ग्रे लिस्टमा राखेको थियो। त्यसैता मुलुकको वित्तीय प्रणाली र वैदेशिक आर्थिक सम्बन्ध संकटमा परेको छ। अब सन् 2026 सेप्टेम्बर महिनामा नेपालको अन्तिम र निर्णायक समीक्षा हुँदैछ। यसै सन्दर्भमा नेपालको हालको अवस्था र सुधारका प्रयासहरू बुझ्न एपीजीका डेप्युटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्यानको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारका काम कार्यवाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाइसकेको छ।
1: वित्तीय संकटले थलियो स्वास्थ्य बीमा, बजेटले सम्बोधन गर्ने आशा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकले खबर छापेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरिएको जानकारी दिएको छ। वित्तीय संकटका कारण देखाउँदै जेठ 11 गते बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 36 निजी अस्पताल तथा मेडिकल कलेजमा सेवा बन्द गर्ने निर्णय गरेको हो। अब ती अस्पतालबाट बीमितहरूले आकस्मिक सेवा बाहेक ओपीडी, परीक्षण, शल्यक्रिया तथा औषधि लगायत सेवा पाउने छैनन्। यसअघि राजधानीका ठूला सरकारी अस्पतालहरूले समेत बक्यौता रकम नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गरिसकेका थिए। अहिले निजी अस्पतालमा समेत सेवा रोकिएपछि बीमितहरू थप प्रभावित भएका छन्। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार सुनिश्चित गरेको छ।
0: निजी क्षेत्रको लगानी अंश हत्तै बढ़्यो, अभियान दैनिकमा खबर छ। सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश हत्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम मुवाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ।
1: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़दै आएको छ। पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढ़ेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढ़ी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
0: सगरमाथामा बढ़दो मानव चापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होड़बाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेशाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ।